0: गंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586054655।
1: सूचना।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाड़ी धनी र निर्माण व्यवसायीहरुमा खुशीको खबर। गाड़ी धनी र निर्माण व्यवसायीहरुले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
0: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाड़ीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993। भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
0: हामी कहाँ एलजी सामसङ औरा स्काई ओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसङ
3: रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9869-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
9: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 6 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 3 गते बुधबार सन् 2026 जून 17 तारीक जेठ शुक्ल पक्षको तृतीय तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मुगुको रेडियो मुगु 107.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कानून भन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
0: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
1: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
4: मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उसले बाँच्नु पर्यो नि पहिला चाहिँ।
0: G7 सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
1: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजय शुरूआत, फ्रान्सका एम्बाबेको कृतिमानी गोल, अहिले पाउने 7 बजे अर्जेन्टिना र अल्जेरिया खेल्दै।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनको क्रममा गएको आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो सरकारका जिम्मेवार अधिकारीबाट आएको पहिलो विवादित अभिव्यक्ति भने होइन। प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएका सचिव कृष्णहरि पुष्करलाई चेन अफ कमाण्ड मिचेको भन्दै किरकार गरियो र लगत्तै प्रधानमन्त्री शाहले व्यङ्ग्यात्मक स्टाटस लेख्नुभयो, मलाई पनि राजदूत बन्नु छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न। त्यस्तै जेठ 28 को संसद बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्नुभयो, यो नैतिक आँट नैतिक उचाई म प्रति औंलो ठड्याउने माननीय ज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ, तर तपाईहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र वहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्ष्य गर्दै कानूनी प्रक्रियाभन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएका छन्। शब्द फरक भए पनि ती अभिव्यक्तिले राज्यशक्ति प्रयोगको सीमा र कानूनी शासनबारे प्रश्न उठाएका छन्। राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारी कसैले कानून उल्लंघन गरेको छ भने कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउन सकिने भए पनि सार्वजनिक रूपमा त्यस किसिमका भाषा प्रयोग गर्न उपयुक्त नहुने बताउनुहुन्छ। त्यस्तै नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे सार्वजनिक खरिद ऐन वा अरू कुनै नियमदेखि शब्दकोशसम्म खोज्दा नपाइने शब्द प्रयोग गरेर मन्त्री सुनिल लम्सालले समग्र पूर्वाधार विकास र निजी क्षेत्रलाई तर्साउन खोजेको बताउनुहुन्छ। कानूनभन्दा माथि मन्त्रीका बोली, विधि पन्छ्याएर धम्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी डाक्टर आरजु राणाले आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराउनु भएको छ। उहाँहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई ईमेल मार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिनुभएको हो। स्वास्थ्य उपचारका क्रममा नेपाल बाहिर रहेका देउबा दम्पतिले विभागको अनुसन्धानमा सहयोग गर्ने बताउनु भएको छ। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाएको 4 पेज लामो ईमेल उहाँहरूले आफूहरू विरूद्ध भ्रमपूर्ण भाष्य सृजना नगर्न र धरपकड नगर्न समेत अनुरोध गर्नुभएको छ। देउबा दम्पतिले आफूहरू विरूद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गएको जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराउनु भएको छ। गएको असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागलाई देउबा दम्पतिको पत्र आजको अन्नपूर्णमा खबर छ।
2: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 झण्डै 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 शुल्क लाग्नेछ। गएको माघ 11 नेपाल र साउदीबीच श्रम सम्झौता सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा छ सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्था गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना निकालेर साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। सूचना अनुसार सिप परीक्षणका लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ। यसमा अनुत्तीर्ण भएमा श्रमिक साउदी जान पाउने छैनन्। साउदीले यो कार्यक्रम सबै स्रोत देशमा लागू गरेको जनाएको छ। यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजो युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको ध्यानाकर्षण समेत गराएको छ। कान्तिपुर दैनिकमा खबर छ। यसैबीच हतियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएको छ। राहदानी खरिदको ठेक्का सम्बन्धी अनियमितता अनुसन्धानका क्रममा हतियारले उनीहरूलाई पक्राउ गरेको हो। हतियारको टोलीले अर्याललाई सोमबार बेलुका धनगढ़ीबाट काठमाण्डु आउने क्रममा तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट समातेको थियो। त्यसपछि केसी पक्राउ परेका हुन्। राहदानी खरिदसँग सम्बन्धित अनियमिततामाथि अनुसन्धान गर्ने सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको हतियारले जनाएको छ। विशेष अदालतले महानिर्देशक अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राख्न हिजो अख्तियारलाई अनुमति दिएको छ। यसै गरी विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो। पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा दायर भएको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,59,648.59 रूपियाँ असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
3: औषधि व्यवस्था विभागले एकैपटक 5,000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियमानुसार नवीकरण हुन नआएका 5,302 औषधि पसलको एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि ऐन 2035 को दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको जानकारी गराउनु भएको छ। नवीकरण नगरिएका औषधि उत्पादन अनुज्ञापत्र सिफारिश पत्र तथा प्रमाणपत्रहरू स्वत रद्द हुने व्यवस्था ऐनमा रहेको छ। 28 जेठ 2083 नवीकरण म्याद समाप्त भएका र तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वत रद्द भएको हो। 8 महिना अघि बनेको नियमावलीको संशोधित व्यवस्था अनुसार विभागले तोकेको समयभित्र दर्ता हुन नआएकाहरूलाई खारेज गर्न सक्ने व्यवस्था छ। विभागका अनुसार देशभर 26,300 फार्मेसी रहेका छन्। आजको नयाँ पत्रिकामा खबर छ।
2: काया कैरनमा एलनिनोका कारण खडेरीको जोखिम र गर्नुपर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून भन्दा माथि मन्त्रीका बोली, विधि पञ्चाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना, नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह, साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश, एकै पटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस। बढ़दो मरूभूमिकरण र खडेरी
2: वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह, साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।

0: चर्चा गर्दै गर्दा केही दिनअघि विकास भएको एल निनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ाएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओ का अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एल निनो विकास भएको हो। यसपटक सुपर एल निनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओ को चिन्ता छ। एल निनोको असर नेपालमा चाहिँ कस्तो पर्न सक्छ त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
1: विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एल निनो र लानिना। सरल भाषामा भन्नुपर्दा यो प्रशान्त महासागरको पानी असामान्य रूपमा ताप्ने वा चिसिने प्रक्रिया हो। समुद्रको पानी सामान्य भन्दा धेरै ताप्यो भने त्यसलाई एल निनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिना भनिन्छ। अहिले एल निनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। यसमा समुद्रबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल एल निनोको प्रभाव नेपालमा स्पष्ट देखिने गरेको बताउनुहुन्छ।
2: 1981 2020 हाम्रो आफ्नै अध्ययनमा एल निनो वर्षहरूमा 20% चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौं र यसमा चाहिँ फेरि चौतर्फी अलिक बढ़ी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल निनो चाहिँ अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 एल निनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ, होइन? अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ।
1: यसरी सन् 1982, सन् 1997 र सन् 2015 पनि शक्तिशाली एल निनो विकास भएका थिए। तर यसपालि विकास भएको एल निनो यसअघि सन् 1877 विकास भएको जस्तै सुपर एल निनो हुन सक्ने धेरै बिग्रेको चिन्ता छ। त्यस्तै यसपालि मनसुन भित्र नै केही ढिलाइ भएको छ, तर यसमा भने एल निनो भन्दा पनि अरू प्रभावको कारण हुन सक्छ। प्रशान्त महासागरमा विकास भएको एल निनोको प्रभाव नेपालमा देखिन केही समय लाग्ने भएकोले साउन भदौमा सुक्खा ल्याउन सक्छ।
2: एल निनो शुरू भइसकेपछि यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ, होइन? अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एल निनोले बढी सुक्खा हुने देखाउँछ।
1: एल निनोको प्रभाव यो मनसुनमा मात्र होइन, आउँदो हिउँदमा पनि देखिन सक्छ। विश्व मौसम संगठनका अनुसार सन् 2027 यसको प्रभाव अझै बढ़न सक्ने भएकाले आउँदो हिउँद र प्री मनसुनमा पनि खडेरीको जोखिम उत्तिकै रहन्छ।
2: यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौं। किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ।
1: विज्ञहरूले बितेका केही महिनादेखि अत्यधिक चिन्ता व्यक्त गरिरहेको एल निनो केही दिन अघि विकास भइसकेको छ। हुन त थप विकास हुँदै जाँदा अहिले अनुमान गरेको जस्तो सुपर एल निनो नहुन सक्छ, तर देखिने सम्भावना पनि उत्तिकै रहेकाले अहिले नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलको सुझाव छ।
2: सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने जस्तै अब विषम परिस्थितिसँग जुझ्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त, त्यो अवस्थामा चाहिँ विकल्प दिनको लागि चाहिँ विभिन्न बाली नालीको दिन सकियो। त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन, जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठूलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ पानीको स्रोत छ, अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो। अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ पानीलाई बचाउनु पर्नेछ, सिंचाईमा पनि त्यो धेरै पानी खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि, होइन? त्यतातिर कसरी हामी जान सक्छौँ? अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उसलाई बाँच्नु पर्यो नि पहिला चाहिँ।
1: सन् 1877-78 सुपर एल निनोले विश्वभर भीषण खडेरी अनिकाल निम्ताएको थियो। 18 महिनासम्म चलेको एल निनोका कारण एसिया अफ्रिकाका साथै ब्राजिल जस्ता देशले खडेरी र अनिकाल भोग्दा 5 करोड़ भन्दा बढ़ी मानिसले ज्यान गुमाएको अनुमान छ, जसलाई मानव इतिहासमै परेको सबैभन्दा भयावह वातावरणीय विपत्ति मानिन्छ। आशा गरौं यसपालिको एल निनोको प्रभाव त्यही रूपमा देखिँदैन, तर सम्भावनाको सुई त्यतातिर पनि देखिएकाले सरकारले तयारी तीव्र बनाउनुपर्छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, देशका 50% भन्दा धेरै सामुदायिक विद्यालयमा 100 भन्दा

0: कम विद्यार्थी अध्ययन गर्छन्। यसले स्पष्ट देखाउँछ गाउँका विद्यालयमा विद्यार्थीको चरम अभाव। गाउँबाट बढ़दो बसाई सराई र गुणस्तरीय शिक्षाका लागि शहर पस्ने प्रवृत्तिका कारण गाउँका सामुदायिक विद्यालय रित्तिदै गएका छन्। विद्यार्थीलाई गाउँकै विद्यालयमा आकर्षित गर्ने सरकारको नीति र कार्यक्रम नआए आउँदा दिनमा यो समस्या झनै विकराल बन्ने शिक्षाविदहरू बताउँछन्। गाउँका विद्यालय धमाधम बन्द हुँदै एकापसमा गाविन थालेपछि गाउँको पहिचान समेत मेटिँदै जान थालेको छ। गाउँका विद्यालय रित्तिदै शहरमा भने भर्नाकै समस्या शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: यही असार छ गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
6: काठमाडौँकी पारू घिमिरेले 2 महिनामा 375 धान पैरन देशभरका विभिन्न शहरमा बेचिसक्नु भएको छ। उहाँले सामान पठाउनु अघि वा बेचेपछि मोबाइल ब्याङ्किङ मार्फत ग्राहकसँग पैसा लिनुहुन्छ। आफूले होलसेलबाट सामान किन्दा पनि डिजिटल माध्यमबाटै भुक्तानी गर्नुहुन्छ। पारूले जस्तै प्रविधि प्रयोग गरेर गरिने वित्तीय कारोबार नै वित्तीय प्रविधि अर्थात फिनटेक हो। ई सेवा खल्ती, कनेक्ट आईपीएस, फोन पे, इजी लोन, प्रभु मनी ट्रान्सफर डिजिटल, टिग, टीएमएस जस्ता सेवा वित्तीय प्रविधिका उदाहरण हुन्। यिनले बैंकसम्म पुग्नुपर्ने र लाइन बस्नुपर्ने झन्झट हटाइदिएको छ। खाता खोल्नेदेखि शेयर कारोबार, अनलाइन बुकिङ, अनलाइन टिकटिङ, भिडियो केवाईसी, खाता बन्द गर्ने जस्ता सेवा वित्तीय प्रविधिले नै सम्भव तुल्याएका छन्। व्यवसायहरूको दैनिक कारोबार, डिजिटल बिलिङ र अकाउन्टिङ सिस्टम निर्माण गर्ने वित्तीय प्रविधि कम्पनी आईएमएस सफ्टवेयर प्रणालीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार नेपालमा कोविड-19 महामारीपछि नगद रहित कारोबार तीव्र बनेको हो। अहिले सर्वसाधारण गोजीमा नगद नहुँदा पनि सामान किन्न सक्ने भएका छन्। उहाँ भन्नुहुन्छ, फोन पे वा नेपाल पे जस्ता प्रविधिले नेपालबाट विदेशी नै पैसा पनि जोगाएका छन् र कारोबारलाई पारदर्शी बनाएका छन्। नेपालमा फिनटेक अन्तर्गत डिजिटल भुक्तानीको जग बसिसकेको F1 सफ्टका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष शर्मा पनि बताउनुहुन्छ, F1 सफ्टले नै सन् 2009 नेपालको पहिलो वालेट एवं पेमेन्ट गेटवे ई सेवा विकास गरेको थियो। अहिले 22 मोबाइल वालेट सञ्चालनमा छन्। डिजिटल वालेट र मोबाइल ब्याङ्किङ एप जस्ता वित्तीय प्रविधिले व्यक्तिको कारोबारको तथ्याङ्क राख्ने र त्यही तथ्याङ्कका आधारमा बैंकले बिना धितो कर्जा दिने सुविधा ल्याइसकेका छन्। फैलिँदै वित्तीय प्रविधि बढ़दै डिजिटल कारोबार कान्तिपुर दैनिकमा खबर छ।
0: अब विदेशको खबर। फ्रान्समा चलिरहेको जी सेभेन शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेण्डा बनेको छ। विश्वका सात प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनको क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र नै सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको मा रहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राख्दै आएको छ, तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच जी सेभेन नेताहरूले संयुक्त वक्तव्य मार्फत युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोर्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। साथै इरानसँग थप व्यापक र दीर्घकालीन कूटनैतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्। सम्मेलनका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विभिन्न अरब राष्ट्रका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। जी सेभेन सम्मेलनमा भएका निर्णयहरूले युक्रेन युद्ध, मध्य पूर्वको सुरक्षा चुनौती तथा विश्व आर्थिक स्थिरता जस्ता प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा सदस्य देशहरूबीचको साझा धारणा झल्काएको विश्लेषण गरिएको छ।
6: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वेले विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गरेको छ। नर्वेका एर्लिङ ह्यालाण्डले 2 गोल गरे। यस्तै क्रिस्टियन थर्स्टबेट्स र मार्टिन ओडेगार्डले 1-1 गोल गरेका छन्। इराकका कप्तान आयमन हुसेनले 1 गोल फर्काएका छन्। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजयी शुरूआत गरेको छ। न्यूयोर्कको न्यूजर्सी स्टेडियममा गैराती सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोडेको हो। फ्रान्सको जीतमा कप्तान केलियन एम्बापेले 2 गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी भएकामा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको 66 मिनटमा माइकल ओलिसेको पासमा इम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि 82 मिनटमा एड्रियन राबिओटको पासमा ब्राडली बार्गालाले गोल थप्दै फ्रान्सको अग्रता 2-0 बनाए। इन्जुरी समयको 5 मिनटमा इब्राहिम न्यायले सेनेगलका लागि 1 गोल फर्काए पनि त्यसको 1 मिनटपछि एम्बापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जीत पक्का गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरुडोको 57 गोलको कीर्तिमान तोडेका छन्। विश्वकपमा एम्बापेको कुल गोल संख्या 14 पुगेको छ। विश्वकप फुटबलमा अहिले बिहान 6:45 साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्।
0: अब केही खबर संक्षेपमा। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 82-83 कुल बजेट खर्चको संशोधित अनुमान बढ़ाएको छ। अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको अनुमान संशोधन गर्दै 16,88,32 करोड़ खर्च हुने संशोधित अनुमान गरिएको थियो, तर जेठ 15 संसदमा पेश गरिएको आर्थिक वर्ष 83-84 बजेटको अनुसूचीमा संशोधित अनुमान 8 अर्बले बढ़ाउँदै 16,96,32,00,000 पुर्याइएको हो।
6: नेपाली चिया निर्यातमा भारतले अवरोध गरेपछि पूर्वी नेपालका किसान, उद्योगी र निर्यातकर्ता यति बेला निराश बनेका छन्। चिया निकासीको मुख्य सिजनमै भारतले अवरोध गरेका कारण यसपटकको उत्पादित चिया गोदाममै थन्किएको हो भन्ने चिन्ता व्यवसायीको छ। सरकारी तहमा कूटनीतिक पहलको कुरा भइरहे पनि ठोस परिणाम हुने देखिएको छैन। नेपाल निर्यात व्यवसायी महासंघले प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्ष नरेन्द्र मोदीलाई टेलिफोन गरेरै यो समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। चिया अवरोधमा प्रधानमन्त्रीको साथ खोज्दै व्यवसायी आजको कारोबारमा खबर छ।
0: नेपाल भारत सीमा 10 गजा र सीमा स्तम्भहरूको अध्ययन सकेको संयुक्त फील्ड सर्वे टीमका अधिकारीहरू पूर्वदेखि पश्चिमका सीमा स्तम्भ र त्यहाँ हुन सक्ने सम्पूर्ण गतिविधिमाथि निगरानी गर्न सेटेलाइट प्रणाली जीपीएस जडान गर्न सहमत भएका छन्। बाँके, बर्दिया, दाङ र कपिलवस्तुसँग सीमा जोड़िएका क्षेत्रको 10 गजाको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको 3 नम्बरको फील्ड सर्वे टोलीको हिजो नेपालगंजमा सम्पन्न संयुक्त बैठकका अधिकारीहरूले 10 गजाको सुरक्षाका लागि जीपीएस चढ़ान गर्न सहमत भएका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
6: राष्ट्रपाको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका 4 सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमानी उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राष्ट्रपा सुदूरपश्चिम प्रदेश सभापतिमा सांसद जनक सिंह धामी, बागमती सभापतिमा सांसद अच्युतम लामिछाने, गण्डकी प्रदेशका सभापतिमा सांसद राजन गौतम र लुम्बिनी सभापतिमा सांसद मंजू भूषाल पराजित हुनुभएको खबर कान्तिपुरमा छ।
0: काया कैरनमा अब पालो उखानको
6: खेल्नेलाई भन्दा हेर्नेलाई मज्जा।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
0: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
6: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
0: G7 शिखर सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
6: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजयी शुरूआत, फ्रान्सका एम्बापेको कृतिमानी गोल, अहिले पाउने 7 बजे अर्जेन्टिना र अल्जेरिया खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको, उसै पनि भीड़भाड़ हुने सरकारी अस्पतालमा अहिले हप्ताको 2 दिन सार्वजनिक विदाले बिरामीलाई थप शास्ति दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना डाक्टरले भीड़मै बिरामी जाँच गर्दैछन्, छेवैमा एक्सरे पनि छ, त्यो एक्सरे हेर्दै ती डाक्टरले सोध्दैछन् कसको छाती हो यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
7: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर, 11 महिनामा विकास खर्च जम्मा 27% मात्र।
1: मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज, झण्डै 2000 विद्यार्थी दीक्षित हुँदै।
0: जुम्लाको चन्दननाथका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि 5 दिन विद्यालय बन्द। तातो हावा र बढ़दो गर्मीले बाँकेको जनजीवन प्रभावित।
1: र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेको उत्कृष्ट शुरूआत, इराकमाथि 4-1 गोल अन्तरको जीत, फ्रान्सद्वारा सेनेगल 3-1 पराजित। हिमाल पहाड़ तराई जोड्छ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुबन विष्कीको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर रहेको छ भने विकास बजेटको कार्यान्वयन पनि निराशाजनक रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले प्रदेशसभामा पेश गर्नुभएको नयाँ बजेटमा चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 2.94% सीमित रहने पूर्वानुमान गरिएको छ। गत वर्ष प्रदेश सरकारको आर्थिक वृद्धि दर 5.25% रहेकोमा चालू वर्षमा वाट्टै घटेको छ। यस्तै चालू आर्थिक वर्षको 11 महिनामा कर्णालीको विकास खर्च जम्मा 27.4% मात्रै भएको छ। जेठ मसान्तसम्म चालूतर्फ 50.63% र पुँजीगततर्फ 27.46% खर्च भई समग्रमा 36.25% खर्च भएको छ। अहिले असार मसान्तसम्म 20.96 अर्ब बढ़ी खर्च हुने अनुमान गरिएको छ। 6.41 अर्ब भन्दा बढ़ी रकम बचत हुने भन्दै यही बचत रकमका आधारमा आगामी बजेटको आकार बढ़ाइएको छ। प्रदेश सरकारले आफ्नो आन्तरिक आय बढ़ाउन नसक्दा अनुदानमै भर पर्नुपर्ने बाध्यता रहेको छ। प्रदेश स्थापना भएदेखि 2.5 अर्ब बढ़ीको बजेट अनुदानमा ल्याइसक्दा गत वर्षसम्म सरकारको आय भने जम्मा 3.57 अर्ब मात्र रहेको छ। मन्त्री शाहले प्रदेशको अर्थतन्त्रलाई विस्तार र चलायमान गर्न बहुवर्षीय आयोजनाहरूको श्रोत सहमतिको अवधि बढ़ीमा 3 वर्ष राख्ने नीति सरकारले लिएको पनि बताउनु भएको छ। श्रोत सहमतिले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म खरिद प्रक्रिया पूर्व शुरू नभएका र आगामी वर्षको बजेट विनियोजनमा प्रस्ताव नगरेका आयोजनाको श्रोत सहमति खारेज गर्ने व्यवस्थालाई कड़ाईका साथ लागू गरिने पनि उहाँको भनाइ छ। सरकारले कृषि, वन, उद्योग तथा सेवा क्षेत्रको विकासका लागि सिप विकास तथा लक्षित कार्यक्रम सञ्चालन गरी रोजगारीका अवसर सृजना गरिने र प्रतिभा पलायन रोकी प्रदेशमा युवा उद्यमशीलताको विकासलाई जोड़ दिने पनि योजना ल्याएको छ।
1: मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज हुने भएको छ। विश्वविद्यालयको चौथो दीक्षान्त समारोह तथा 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागेको विश्वविद्यालयले बताएको छ। चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालय 2083 को संचार तथा प्रचार विभागका उपसचिव संयोजक डाक्टर विष्णु कुमार खड्गाले दीक्षान्त समारोहका सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो। दीक्षान्त समारोहमा 1928 विद्यार्थी दीक्षित हुने बताइएको छ। वहाँले कुल विद्यार्थी मध्ये 455 जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन समेत दिनुभएको बताउनु भएको छ। दीक्षान्त समारोहको अध्यक्षता शिक्षा मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नुहुने भएको छ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख आतिथ्यतामा रहने समेत बताएको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक नारायण प्रसाद पौडेलले दीक्षान्त समारोहसँगै आयोजना हुने 18 विश्वविद्यालयको सभाको चालू आर्थिक वर्षको आमदानी र खर्चको समेत जानकारी गराउनु भएको छ। विश्वविद्यालयले आगामी आर्थिक वर्ष 83-84 को वार्षिक नीति तथा कार्यक्रम बजेटको स्वीकृति प्रस्ताव समेत सभामा प्रस्तुत गर्नुभएको छ। पौडेलले आगामी आर्थिक वर्षका लागि 1.49 अर्ब रूपियाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको छ। विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनका लागि हिजो नै शिक्षा मन्त्री एवं सहकुलपति सुर्खेत आइसक्नु भएको छ।
0: सल्यानमा ट्रेक्टरको ट्रली पल्टिँदा एक किशोरको मृत्यु भएको छ भने अरू 2 जना घाइते भएका छन् भए। एक त 69-52 नम्बरको ट्रेक्टरको ट्रली पल्टिँदा बनकार कुपिने नगरपालिका नौका 14 वर्ष निर्मल भन्ने उत्तम एरीको ज्यान गएको सल्यान प्रहरले जनाएको छ। यस्तै दुर्घटनामा घाइते एरीलाई उपचारका लागि बाँकेको कोलप्री स्थित मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। दुर्घटनामा परि बनकार कुपिने नगरपालिका नौका 55 वर्षीय भदेउली र 19 वर्षीय विनोद विक घाइते हुनुभएको छ। उहाँको पनि कोलप्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1: सल्यान प्रहरीले वन ओढारमा लुकाई राखेको 5 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। कालीमेटी गाउँपालिकाबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरीकारले सल्यानले बताएको हो। कालीमेटी 5 जमुखोला स्थित हरियाली सामुदायिक वन क्षेत्रको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा 5 नाल अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको बताएको हो।
0: यस्तै जाजरकोटमा पनि व्यवहारिस अवस्थामा भरुवा बन्दुक फेला परेको छ। जाजरकोटको बारेकोट गाउँपालिका 4 स्थित छोटाट बोट बोर सामुदायिक वन क्षेत्रमा व्यवहारिस अवस्थामा रहेको घरेलु हतियार भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको टोलीले जंगलमा फेला परेको भरुवा बन्दुक बरामद गरी थप अनुसन्धानका लागि कार्यालयमा दाखिला गरेको जनाएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको कर्णाली प्रदेशको सभापतिमा फेरि मदन खड्का विजयी हुनु भएको छ। रासपाको प्रथम कर्णाली प्रदेश अधिवेशनले खड्कालाई पुनः सभापतिमा चयन गरेको हो। हिजो भएको मतदानमा खड्काले सभापतिका उम्मेद्वार स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेतलाई पराजित गर्नुभएको हो। खड्काले 288 मत प्राप्त गर्दा उपाध्यायले 63 र बस्नेतले जम्मा 35 मत पाउनु भएको छ। सुर्खेतमा रासपाको संगठन शुद्धिकरण विस्तारमा खड्काले यसअघि नै भूमिका खेल्दै आउनु भएको थियो। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेल परेको अवस्थामा रासपामा उहाँ जोडिनु भएको थियो। यस्तै रासपामा पराजित बस्नेत भने दैलेखको निर्वाचन क्षेत्र नम्बर 1 रासपाबाट प्रतिनिधि सभाको उम्मेद्वार बन्नु भएको थियो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
3: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनाश, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
2: खाद्य
5: व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
6: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858564555।
7: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
8: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0383524442, मोबाइल नम्बर 9858040913 र 9750667993।
9: रेडियो भेरी FM।
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर, 11 महिनामा विकास खर्च जम्मा 27% मात्र। मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज, झण्डै 2000 विद्यार्थी दीक्षित हुँदै, लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जुम्लाको चन्दननाथ नगरपालिकामा रहेको विद्यालयमा ठेउला रोग फैलिन थालेपछि 5 दिनका लागि विद्यालय बन्द गरिएको छ। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिशमा चन्दननाथ नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक संस्थागत विद्यालय बन्द गर्न पत्राचार गरेको हो। बालबालिकाहरूमा केही दिनदेखि ठेउलाको संक्रमण व्यापक रूपमा देखिन थालेको र यसले फैलावट समुदाय स्तरसम्म तथा अन्य बालबालिकामा थप फैलन सक्ने उच्च जोखिम देखिएको हुँदा यसलाई महामारीको रूप नलिनका लागि समयमै नियन्त्रण गर्न आवश्यक रहेको भनिएको छ। शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाईले चन्दननाथ नगरपालिकाले असार 2 गतेदेखि असार 5 गतेसम्म विद्यालय बन्द गरिएको बताउनुभयो। यता चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतो विभिन्न विद्यालयमा ठेउला फैलन थालेपछि विद्यालय बन्द गर्न समितिले निर्णयको सिफारिश गरेको बताउनुभयो। चन्दननाथ नगरपालिकाका विभिन्न विद्यालयमा 35-45 जना बालबालिकामा ठेउलाको चिन्ह देखिएको उहाँले बताउनुभयो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले बालबालिकामा ठेउलाको समस्या भएको खबर आएपछि तत्काल विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको बताउनुभयो। उहाँले यस रोगको रोकथामको उपाय भनेको दूरी कायम नै गर्ने, सचेतना फैलाउने भएकाले सचेत हुन पनि आवश्यक भएको बताउनु भएको छ। नगरपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य मन्त्रालयलाई समेत पदार्थ गरिएको छ।
1: हुम्ला र बाजुराको सीमा विवादका कारण हुम्लाका जनप्रतिनिधि र राजनैतिक दलका नेताहरू जिल्ला प्रशासन कार्यालयमा धरना बसेका छन्। हुम्ला र बाजुराको सिमाना विवादलाई लिएर हुम्लाको कवाड़ी, लामपाटा रानी खर्क संरचना अभियानले जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा भर्ना दिएका हुन्। खारङपनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले विवाद समाधान भन्दा पनि एकतर्फी रूपमा लामपाटामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना गरेको भन्दै असन्तुष्टि जनाउनुभयो। हुम्लावासीको तर्फबाट जनप्रतिनिधिहरू, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरूद्वारा जिल्ला प्रशासन कार्यालय अगाडि धरना बसेको उहाँको भनाइ छ। अभियानले धरनामा बस्नको कारण खुलाउँदै माग समेत सरकारसँग राखेका छन्। उनीहरूले लामपाटामा सहमति बिना र पूर्वाग्रही ढंगले संयुक्त रूपमा बेस क्याम्प स्थापना गरिएको बताएका छन्। संयुक्त सुरक्षा बेस क्याम्प नेपाल सरकारद्वारा गठित सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नगरेसम्म बाजुराको गुम्बामा स्थापना गर्नुपर्ने उनीहरूको माग रहेको छ।
0: तातो हावा, लू, चर्को गर्मीका कारण बाँकेको जनजीवन प्रभावित बनेको छ। बढ़दै गएको तापक्रम र शरीर पोल्ने घामका कारण जिल्लाको जनजीवन केही दिन यता प्रभावित बनेको छ। भीषण गर्मीका कारण अत्यधिक गर्मीका कारण स्थानीय बजार दिउँसो सुनसान हुन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरू बाहिर निस्कने गरेका छन्। अत्यधिक गर्मीका कारण घरबाट बाहिर निस्कने बित्तिकै चक्कर लाग्ने गरेको बीपी चोक निवासी राजेन्द्र थापाले बताउनुभयो। असह्य गर्मी तथा चर्को घामले गर्दा बालबालिका बिरामी पर्न थालेपछि नेपालगंज, कोहलपुर, खजुरा, बैजनाथ र जानकीका सबै विद्यालय एकसाथ बन्द गरेका थिए। गर्मीकै कारण लोड थिक्न नसक्दा विद्युत आपूर्ति समेत अनियमित हुँदा नेपालगंज लगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको नागरिक सरोकार मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। उहाँले एकातर्फ विद्युत वितरणमा समस्याले पनि सर्वसाधारणको जनजीवन कष्टकर बनेको बताउनु भएको छ। विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रवाहले विद्युत उपकरण बिग्रि रहने कारणले पनि थप समस्या निम्तिएको जनाएको छ। वितरण केन्द्र नेपालगंजका प्रमुख संजय कुमार मिश्रले कहिलेकाहीँ सिस्टम एवं सर्किट फेल हुने र माथिबाटै सप्लाई नहुने हुँदा समस्या भएको बताउनु भएको छ। गर्मी बढ़दै गएपछि बजारमा फलफूल, ओखोको जुस, चिसो पेय पदार्थ बिक्री बढ़ेको छ। गर्मी अत्यधिक बढ्दा विभिन्न प्रकारका सरुवा रोगका बिरामीको चाप बढ़दै गएको अस्पताल चिकित्सकहरूले बताएका छन्।
1: जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको घटनाबारे समिति गठन गरेर छानबिन थालिएको छ। चोरी कसुरमा पक्राउ परेका विजयनगर नगरपालिका वडा नम्बर 10 घर भएका सहवीर बक्सको जेठ 10 गते बिहान मृत्यु भएको थियो। घटना छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौरको नेतृत्वमा समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको नेतृत्वमा समितिले पनि त्यस विषयमा छानबिन गरिरहेको बताएको छ। सहवीर बक्सको जेठ 27 गते मोबाइल चोरीको आरोपमा पक्राउ परेका थिए। अदालतबाट 5 दिनको म्याद लिएर प्रहरीले उनलाई हिरासतमा राखेको थियो। उनको जेठ 30 गते हिरासतमा बेहोश भएपछि उनलाई अस्पताल लगिएको कर्णाली प्रदेशका डीआईजी जयराम सापकोटाले बताउनुभयो। उहाँले बिहान 5 बजे नै उहाँको मृत्यु भएको बताउनु भएको छ। 21 वर्षका बक्स 7 पटक पक्राउ परेको समेत प्रहरीले बताएको छ। उहाँको सुर्खेत स्थित कालागाउँ प्रादेशिक अस्पतालमा पोस्टमार्टम समेत गरिएको डीआईजी सापकोटाले बताउनुभयो। थुनमाथि कुटपिट भएको उहाँका आफन्तहरूले आशंका गरेका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
10: भर्ना खुल्यो
11: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने
2: कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
12: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
12: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
13: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा ACL, PCL, MCL लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
12: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
13: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
12: HCRC अस्पताल, चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
13: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
14: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखिरहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
15: यदि छन् भने वीरेन्द्रनगर 3L चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
16: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेप्रसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिका 8 बालापुरमा लिफ्ट सिंचाई मार्फत खेतबारीमा पानी पुगेपछि किसानको जीवनशैलीमा परिवर्तन आएको छ। केही वर्ष अघिसम्म आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले 12 महिना खेतबारीमा व्यस्त हुने गरेका छन्। निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना शिक्षा सिंचाई आयोजना अन्तर्गत पश्चिम मूल नहरबाट लिफ्ट प्रणाली मार्फत सतही सिंचाई सुविधा पुगेपछि बालापुरमा किसान बेमौसमी तथा व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्। बालापुर लिफ्ट सिंचाई कृषक समूहका अध्यक्ष लोकबहादुर खत्रीले सिंचाई सुविधा किसानका लागि वरदान साबित भएको भन्दै अहिले खेतीसँगै उत्पादन पनि वृद्धि भएको बताउनु भएको छ। लिफ्ट सिंचाईको पानी आउन थालेपछि अहिले पहिले बाँझो रहने खेत अहिले सधैँ हरियो हुने गरेको उहाँको भनाइ छ। स्थानीय किसान उमा देवपुटाले आकाशे पानीको भरमा खेती गर्दा उत्पादनले परिवार धान्न कठिन हुने गरेको स्मरण गर्दै अहिले लिफ्ट सिंचाईका कारण 3 बाली उत्पादन गर्न सकिने अवस्था समेत आएको बताउनु भएको छ। शिक्षा क्षेत्र आयोजना संस्थागत विकास शाखाका अर्जुन नेउपानेले सतही सिंचाई पुग्न नसक्ने क्षेत्रमा लिफ्ट प्रविधि मार्फत पानी पुर्याउने काम भइरहेको बताउनु भएको छ। शिक्षा सिंचाई आयोजनाबाट करिब 43,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ। हालसम्म 22,500 हेक्टर क्षेत्रमा सिंचाई सुविधा विस्तार भइसकेको छ। सतही सिंचाई नपुग्ने 16 स्थानमा लिफ्ट प्रणाली मार्फत पानी पुर्याउने योजना अनुसार पश्चिम नहर क्षेत्रमा 4 आयोजना सञ्चालनमा आइसकेका छन्। यस्तै पूर्वी नहरमा 11 र पश्चिम नहरमा 1 स्थानमा निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा शुरू भएपछि सेवाग्राहीमा खुशी छाएको छ। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डाक्टर सुरेश रसाईलीले युरोलोजी सेवा स्थानीय स्तरमा नै प्रभावकारी बनेसँगै बिरामीहरू खुशी भएको बताउनुभयो। यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विश्वकीय उपचारका लागि बिरामीलाई बाहिर सहर जानुपर्ने बाध्यता रहेको थियो। प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि बाहिर जानुपर्ने बाध्यता हटेको छ। हाल ओपीडी सेवा मार्फत दैनिक 70 भन्दा बढ़ी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्।
0: भेरी खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत नर्वेले इराकलाई 4-1 अन्तरले हराउँदै शानदार विजय शुरूआत गरेको छ। अमेरिकाको बोस्टनमा भएको खेलमा नर्वेले उत्कृष्ट शुरूआत गरेको हो। फिफा विश्वकपमा 28 वर्षपछि फर्केको नर्वेको शुरूआती खेल नै उत्कृष्ट देखिएकाले यस समूहका रहेका फ्रान्स र सेनेगललाई आगामी यात्राका लागि चुनौतीपूर्ण बन्ने भएको छ। यस्तै जीत सँगै विश्वकप 2026 नर्वेले 3 अंक समेत जोड़ेको छ। यस्तै फ्रान्सले सेनेगललाई 3-1 अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरीमा टुंगिए पनि दोस्रो हाफमा भने दुवै तर्फबाट कुल 4 गोल भएको हो। खेलको 66 मिनटमा फ्रान्सका लागि किलियन एम्बापेले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो भने खेलको 82 मिनटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्स अग्रता दुब्बर बनाउनु भएको हो।
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर। 11 महिनामा विकास खर्च जम्मा 27% मात्र।
1: मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज, झण्डै 2000 विद्यार्थी दीक्षित हुँदै।
0: जुम्लाको चन्दननाथका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि 5 दिन विद्यालय बन्द। तातो हावा र बढ़दो गर्मीले बाँकेको जनजीवन प्रभावित।
1: र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेको उत्कृष्ट शुरूआत। इराकमाथि 4-1 गोल अन्तरको जित। फ्रान्सद्वारा सेनेगल 3-1 पराजित। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा.
4: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ.
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535. फोनबाट पनि नाम टिपाउन सकिन्छ. तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता. आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्. मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान.
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि.
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ.
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ. त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ.
3: ल ल, त्यसो भए आज त्यहीँ जाउँ. आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा.
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता. न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत. प्रोप्राइटर शिव रावत. सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40.
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ.
5: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत.
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
5: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227. लामो समयदेखि नाक कान घाँटी तथा थाइरोइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
5: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइरोइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
7: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी तान्ने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
8: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
9: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
8: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
9: झाडा पखाला,
8: दादुरा,
9: पोलियो,
8: कुपोषण,
9: एनिमिया,
8: मम्स,
9: दम,
8: टाइफाइड
9: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
8: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
9: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
10: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858517
1: बर्खा लाग्न सुरु भइसक्यो तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके डुलेको डुले कहाँ डुल्छौ तिमी
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ के चिन्ता माने
4: हजुर विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र
5: पनि पाइन्छ
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ

0: नंबर 083-590-872। संपर्क फोन नंबर 083-521-956 व मोबाइल 98-480-50-430।
1: लो है हजूर सीरीज एग्रुभेट है सीरीज एग्रुभेट।
2: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजी में हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिंग लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टर लाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिंग फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

जय नेपाल सबै सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। जुम्लाको तातोपानी गाउँपालिका 3 लालचु मोड स्थित इट्टा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु भएको छ भने ट्र्याक्टरमा सवार गम्भीर घाइते भएका छन्। हिजो साँझ 6 बजेको समयमा जुम्ला बजारदेखि त्रिवेणी तर्फ जाँदै गरेको बे एक त 89-35 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सड़कदेखि 50 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिमृत्यु भएका ट्र्याक्टर चालक जिल्ला जुम्ला तिला गाउँपालिका 4 बस्ने वर्ष 35 खबेन्द्र साईको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् भने घाइते भएका ट्र्याक्टरमा सवार सोही ठाउँ बस्ने वर्ष 35 देवमणी सार्की गम्भीर घाइते भएका हुन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।

कर्णाली प्रदेशका दशवटा जिल्लाहरूमा गत जेठ महिनामा ट्राफिक कार्यवाहीमा 2,799 जना सवारी चालक ट्राफिक कार्यवाहीमा परेका छन् भने 26,32,000 राजस्व संकलन भएको छ। कर्णाली प्रदेशका दशवटा जिल्लाहरूमा गत जेठ 1 गतेदेखि 31 गतेसम्मको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने 100 वटा सवारी साधनहरू दुर्घटना भएका छन्। जेठ महिनामा 9 जनाको मृत्यु भएको छ भने 162 जना घाइते भएका छन्। कर्णाली प्रदेशको जिल्लागत रूपले हेर्ने हो भने सुर्खेतमा सबैभन्दा बढ़ी 61 वटा सवारी साधन दुर्घटना भएको छ। त्यसै गरी सल्यानमा 11, दैलेखमा 10, रूकुम पश्चिममा 3, जाजरकोटमा 3, जुम्लामा 6, हुम्लामा 1, डोल्पा र कालीकोटमा 2-2 वटा गरी 100 वटा सवारी साधनहरू दुर्घटना भएका छन्। कर्णाली प्रदेशमा सवारी दुर्घटना हुनुको प्रमुख कारण भनेको तीव्र गति, सड़कको अवस्था, चालकको लापरवाही र सवारी साधनको यान्त्रिक अवस्था ठिक नभएको कारणले सवारी दुर्घटना बढ़ेको पाइएको छ। ट्राफिक कार्यवाहीमा परे 108 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 108 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। त्रिचालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,702 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 43 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,702 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, जथाभावी सवारी साधन पार्किङ नगरौं, तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्, जेब्रा क्रसिङमा पैदलार्थुलाई प्राथमिकता दिने गरौं, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ, सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं, ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं, लेन अनुशासनको पुनर्मा पालना गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582-3999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै, भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। केही गर्ने गर्नु
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर
1: सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84-031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
7: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
10: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
7: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यान
11: क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
12: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
11: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
13: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
14: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
15: लोक सेवा आयोगका किताबहरू,
14: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
16: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
17: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
18: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
17: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
18: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आधाकाशमा तपाईलाई स्वागत छ म दीपा कोइराला यो कार्यक्रममा हामी महिलाहरूका विषयमा छलफल गर्छौं कार्यक्रम आधा आकाश तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 1.7 मेगाहर्ट्जमा सुन्न सक्नुहुन्छ आजको कार्यक्रममा हामी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरका प्रधान अध्यापक भूमिसरा चपाईसँग विद्यालय सञ्चालन गर्दाका अनुभव उपलब्धि र गर्नुपर्ने कामका बारेमा गरिएको कुराकानी सुन्छौ व्यस्त आजभोलि विद्यालय
2: त व्यस्तै छ
1: विद्यालय सञ्चालन छ होइन
2: विद्यालय बिहानदेखि बिहान 6 बजेदेखि 4 बजेसम्म व्यस्तै हुन्छ
1: बिहान प्लस टू
2: हजुर बिहान
1: 11-12 के विषय पढाइ हुन्छ विद्यालयमा
2: म्यानेजमेन्ट र शिक्षा एजुकेसन हुन्छ
1: हजुर त्यो भएपछि बिहानैदेखि
2: हजुर
1: त्यसपछि 10 बजे फेरि स्कुल
2: हजुर 10 बजेपछि विशेष गरी दिउँसोको अब बाल विकासदेखि 10 कक्षासम्म हुन्छ बिहान चाहिँ 11-12 कक्षा बिहान सञ्चालन गरेको छ
1: अब प्रधान अध्यापक भएर विद्यालय चलाउनु भएको छ होइन कस्तो छ अनुभव
2: ठिकै छ म खुसी नै छु राम्रै छ
1: कतिको गाह्रो सजिलो
2: गाह्रो त व्यस्त अलि बढी व्यस्तै हुनुपर्छ शिक्षामा विद्यार्थीहरूसँगको कुरा हो अभिभावक र विद्यार्थीसँगको सम्बन्ध भएको हुनाले व्यस्त चाहिँ व्यस्त नै भइन्छ फुर्सद त हुँदैन तर पनि ठिकै छ म अहिले चाहिँ ठिकै छ खुसी छु पेसाभरि ठिकै राम्रै मानेको छु
1: कति वर्ष भयो नि यहाँ यो पेसामा
2: म 43 साल खास शिक्षामा मैले स्थानीय स्रोतबाट 43 सालदेखि प्रवेश गरे 45 सालमा स्थायी रूपमा शिक्षक भए र अहिले 43 सालदेखि भएपछि करिब मेरो 39 वर्षमा रनिङ छु शिक्षाको अनुभव त
1: 39 वर्षमा
2: रनिङ छु यसमा म चाहिँ 7 वर्ष जिल्ला शिक्षा कार्यालय त्यति बेला तत्कालीन जिल्ला शिक्षा कार्यालयमा सुर्खेतमा थिएँ स्रोत व्यक्तिको रूपमा कार्यरत थिएँ त्यसपछि म सुर्खेत जिल्लाको पहिलो महिला प्रधानाध्यापक हो म चाहिँ नियुक्ति मेरो 69 सालमा भैरव माध्यमिक विद्यालयमा प्रधानाध्यापकको नियुक्ति लिएको थिएँ 6 वर्ष त्यहाँ प्रधानाध्यापक चलाएँ त्यसपछि 6 वर्ष चलाएपछि फेरि म आफ्नो विषय पढाएर शिक्षकै रूपमा कार्यरत थिएँ अहिले 82 साल मङ्सिर 1 गतेदेखि वीरेन्द्रनगर नगरपालिकाले यो प्रधानाध्यापक व्यवस्थापन गरेपछि म नेरामावि वीरेन्द्रनगर छ सुर्खेतको प्रधानाध्यापकको रूपमा अहिले कार्यरत छु
1: पहिलो प्रधानाध्यापकको रूपमा लामो समय काम गर्नु
2: 6 वर्ष काम गरे त्यहाँ पहिलो प्रधानाध्यापकको रूपमा काम गरे
1: त्यो कहिलेकाहीँ छलफल हुँदा होइन अब शिक्षकहरूको कार्यक्रम हुँदा प्रधानाध्यापकहरूको बैठक हुँदा हजुर एक्लो हुनुहुन्थ्यो होला
2: भन्नाले प्रधानाध्यापकमा एक्लो
1: हजुर
2: प्रधानाध्यापकमा त माविमा चाहिँ एक्लै हुन्थे अब अरू पनि त्यस्तो म कन्फर्म भनौँ योग्यता पुगेको मावि स्थायी टिचरबाट म चाहिँ पहिलो प्रधानाध्यापक हो त्यति बेला प्रधानाध्यापकको एकदम कमी नै थियो नि त शान्ता म्याडम हुनुहुन्थ्यो एउटा शान्ता म्याडम पछि यहाँ अहिले म कार्यरत रहेको विद्यालयमा शान्ता म्याडम हुनुहुन्थ्यो त्यति बेला त म मात्रै थिएँ एक्लै
1: अब यो प्रधानाध्यापक भनेको एकदम जिम्मेवारीपूर्ण काम हो होइन एउटा विद्यालयको सम्पूर्ण जिम्मे त्यहाँको भौतिक संरचनाको कुरा होइन अरू व्यवस्थापनको कुरा विद्यालय अभिभावकसँगको सम्बन्धको कुरा यिनी धेरै कुराहरूको जिम्मेवारीको काम हुन्छ होइन त्यसले कतिको अप्ठ्यारो सजिलो अनि राम्रो अनुभव के गराउँदो रहेछ
2: प्रधानाध्यापकको रूपमा अब वास्तवमा के छ भन्दाखेरि प्रधानाध्यापक विद्यालयको सबै क्षेत्रको एउटा अनुगमनकर्ता जस्तो भनौँ त्यसपछि जिम्मेवार व्यक्ति वास्तवमा के छ भन्दाखेरि मेरो अनुभवमा प्रधानाध्यापकले एक्लै गरेर त सम्भव केही हुँदैन संस्था चलाउने कुरामा एक्लो प्रयासले हुँदैन टिमवर्क हो यदि टिममा राम्रोसँग टिमवर्क मिल्यो भने संस्था चलाउने कुरा गाह्रो हुँदैन तर अलिकति शिक्षामा अब यो हाम्रो देशको स्थितिमा हेर्ने भने राजनीतिक प्रभाव पनि शिक्षा क्षेत्रमा देख्छु म त्यसपछि अरू कुरा अभिभावकहरूले त राम्रोसँग विद्यालय सञ्चालन गरिदिने र विद्यार्थीहरूको मर्म बुझेर अभिभावकहरूको मर्म बुझेर काम गरिदिने भने अभिभावक चाहिँ सपोर्ट गर्नुहुन्छ, विद्यालयको सपोर्टमा हुनुहुन्छ, अभिभावकहरूले चाहिँ अभिभावकै सहयोग लिएर अगाडि बढ्नुपर्ने हुन्छ र विद्यार्थी निर्माण गर्ने कुरामा अभिभावक, विद्यालय र विद्यार्थी तीन पक्षीय त्रिपक्षीय सम्बन्ध नमिलेसम्म विद्यार्थीलाई हामी चाहिँ राम्रो बनाउन सक्दैनौ। किन भन्दा विद्यालयको एउटा विद्यालय सञ्चालनको उद्देश्य भनेकै विद्यार्थी निर्माण, असल नागरिक निर्माण गर्ने कुरा हो। देशको शिक्षा नीति, शिक्षाका राष्ट्रिय उद्देश्य अनुरूपको व्यक्ति निर्माण गर्ने कुरा विद्यालयको उद्देश्यभित्रै र कार्यक्षेत्रभित्रै पर्छ। त्यसकारणले त्यो गर्नको लागि अभिभावकको र विद्यार्थीको र त्यत्तिकै अब सरकारी निकाय सरकारवालाहरू सबैसँग सम्बन्ध राखेर हेडमास्टरको सम्बन्धको पाटो अत्यन्तै बलियो हुनुपर्छ। म एक्लै हिँड्छु भनेर हेडमास्टरको त्यो हुँदै हुँदैन, विद्यार्थीसँगको सम्बन्ध त्यत्तिकै हुन्छ, अभिभावकसँगको त्यत्तिकै हुन्छ, त्यसपछि गएर अब तालुक अड्डाहरू भनौँ आफ्नो आफ्नो सरकारी कार्यालयहरूसँगको सम्बन्ध त्यत्तिकै हुन्छ, पुलको रूपमा काम गर्नुपर्ने हुन्छ। त्यसकारणले जिम्मेवारी हेडमास्टरलाई जिम्मेवारी चाहिँ ठुलै हुन्छ,
1: त्यही सम्बन्धलाई कसरी विस्तार गर्न सक्छ र उसले कसरी त्यो व्यवस्थापन गर्छ भन्ने कुराले चाहिँ प्रमुख भूमिका खेल्ने भयो।
2: एकदम सम्बन्ध विस्तार गर्ने कुरा चाहिँ विद्यार्थीसँग विद्यार्थीको नाम समेत कण्ठ हुनु पर्यो, को विद्यार्थी हो, त्यसपछि गएर उसको घर परिवारको अवस्था के छ, उसलाई समस्या के छ, अनि विद्यार्थी हरेक किसिमका समस्या लिएर आएका हुन्छन्, उसलाई सधैँभरि डाको चर्को डाको लगाएर समस्या समाधान पनि हुँदैन, उसलाई सधैँभरि फकाएर राम्रै गरेर समस्या समाधान हुँदैन, उसको समस्या के छ, विद्यार्थीको मनोविज्ञान बुझ्न सकिएन भने एउटा विषय शिक्षकले पनि विद्यार्थीको मनोविज्ञान बुझ्ने त्यत्तिकै आवश्यक छ भने हेडमास्टरले झनै आवश्यक छ। कहिलेकाहीँ विषय शिक्षक र विद्यार्थीको बीचमा भएको समस्यालाई पनि हेडमास्टरले त्यसलाई समाधान गर्नुपर्ने हुन्छ, त्यसलाई चाहिँ आफ्नो दोष गरेर आफूतिर लिएर भए पनि त्यसलाई समाधान गर्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। विद्यार्थीहरू विभिन्न पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन्, उनीहरूको पारिवारिक पृष्ठभूमि राम्रो छ, एकदम राम्रो पारिवारिक पृष्ठभूमिबाट आएको बच्चाहरूको सिकाइ स्तर र परिवारमा समस्या भएका बच्चाको सिकाइ स्तरमा धेरै फरक हुन्छ, त्यस कारणले त्यसलाई व्यवस्थापन गर्ने कुरा पनि एउटा जिम्मेवार प्रधानाध्यापकको भूमिकामा रहन्छ।
1: अब जस्तो एक त कर्णाली प्रदेशको राजधानीमा छौँ हामी, होइन, सबै कुराले अब कमजोर प्रदेशको रूपमा छ, अब 10 जिल्लाका विद्यार्थीहरू सुर्खेतमा आउनु भएको छ र सुर्खेतका विभिन्न विद्यालयहरूमा पढ्नुहुन्छ, अनि हाम्रो यही विद्यानगरको पनि कतिपय बस्तीहरू अलि अप्ठ्यारो अलि समस्याग्रस्त बस्तीहरू पनि छन्, ती बस्तीहरूका बालबालिका पनि पक्कै पनि विद्यालयमा छन्, त्यसले गर्दाखेरि विद्यालयलाई धेरै कुराले उनीहरूको पढाउने पढाइको स्तर उनीहरूलाई 1 कक्षादेखि 10 कक्षासम्म पुर्याएर एउटा स्कूल लेभल कटाउनको लागि पनि होइन त्यो खालको भूमिका खेल्नको लागि विद्यालयलाई कतिको सहज अप्ठ्यारो के छ स्थिति?
2: अब जुनसुकै क्षेत्रमा काम गर्दाखेरि पनि अप्ठ्यारा र सजिला पक्ष त हुन्छन् भन्ने लाग्छ मलाई, तर शिक्षा क्षेत्र अलिक फरक क्षेत्र पनि हो। किन भन्दाखेरि शिक्षा क्षेत्रमा प्रतिफल भनेको कम्तीमा पनि 10 कक्षासम्म पढाउने विद्यालय 10 वर्षपछि र 12 कक्षासम्म पढाउने विद्यालय 12 वर्षपछि प्रतिफल पाउने हो। त्यस कारण अहिले भर्खरै रोपेको प्रतिफल अहिले भर्खरै पाइन्छ भन्ने चाहिँ
1: त्यो नयाँ एउटा बालक जो चाहिँ विद्यालय जान्छ त्यसलाई 10 अथवा 12 कक्षासम्म त्यही विद्यालयबाट उत्तीर्ण गराउनका लागि एउटा विद्यालय सरकारी निकाय होइन कमजोर आर्थिक अवस्था भएको अथवा कमजोर व्यवस्थापन भएको बालबालिकालाई हेर्ने व्यवस्थापन गर्ने र अलि राम्रो परिवारको बालबालिकालाई व्यवस्थापन गर्ने कुरामा त एउटै कुराले त हुँदैन होला।
2: अब त्यसमा के छ भन्दाखेरि विद्यार्थीहरूको समस्या पहिचान गरेर त्यो समस्याहरूलाई सम्बोधन गर्ने खालको क्रियाकलापहरू कार्यक्रमहरू चाहिँ बनाउन सकिन्छ र जस्तै शिक्षा त अहिले माध्यमिक तहसम्म निशुल्क भन्ने छ अनि अब कतिपय के छ भने त्यस्तो समस्यामूलक विद्यार्थीहरू के हुँदो रहेछ भन्दाखेरि विधाननगरको अभिभावकहरूले विद्यार्थी पढाउन चाहिँ काठमाडौँ पठाउनुहुन्छ, विधाननगरै पढाएको अवस्था चाहिँ देखिँदैन। त्यस कारणले हाम्रो कर्णाली प्रदेशका भनौँ अलिकति विकट जिल्लाहरूबाट विधाननगरमा पढाउन ल्याउने अब छोराछोरीलाई राम्रो शिक्षा दिउँ भन्ने कुरा अभिभावकहरूको चाहना त्यो स्वाभाविकै कुरा हो भन्ने बुझ्छु म। त्यस कारणले अरू जिल्लाका विद्यार्थी यहाँ किन आए भन्ने पनि छैन, तर अलिकति समस्या के हुँदो रहेछ भन्दाखेरि अब पालिकाको आफ्नो आफ्नो कार्यक्रम हुन्छ, जस्तै शिक्षा क्षेत्रमा पनि पालिकामा चाहिँ बजेट छुट्टिएको हुन्छ। अब आफ्नो पालिकाभित्रका बच्चाहरूलाई, विशेष गरी समस्यामा परेका बच्चाहरूलाई चाहिँ हेर्ने त पालिकाले हो, त्यस कारण विराटनगरभित्रका बच्चाहरूलाई हेर्ने विराटनगरले हो। अब बाहिरको हाम्रो चाहिँ बाहिर अन्य पालिकाहरूबाट अन्य जिल्लाहरूबाट आएको बच्चाहरूलाई हामीले जति पालिकाभित्रको बच्चाहरूलाई सुविधा दिन सक्छौँ त्यो चाहिँ आर्थिक हिसाबले अब त्यो सुविधा दिन चाहिँ नीतिगत कठिनाई छ, गाह्रो छ। तर पनि हामीले के गरेका छौँ भन्दाखेरि जस्तै समस्यामा परेका बच्चाहरूलाई आफ्नो विद्यालयको स्रोतले भ्याएसम्म हामीले विद्यालयबाट पनि कतिपय टिचरले पनि जस्तै ड्रेस नभएर कोही बच्चा आएको छ त्यसपछि त्यस्तो समस्यामूलक आउनुभयो भने त्यस्तो बच्चाहरूलाई चाहिँ हामीले ड्रेस पनि बनाइदिने, किताबहरूको व्यवस्था गर्ने, त्यस्तो गरेर गर्न सकिन्छ। तर के छ भन्दाखेरि अब सबै कुरा हामीले त त ठूलो बजेट चलाउने विद्यालय त होइन, हामीसँग सशर्त अनुदान आउँछ, त्यसपछि गरेर विद्यालय शिक्षकको तलब आउने हो, त्यस कारण ठूलो रकम हामीसँग त्यसरी सहयोग गर्ने रकम त हुँदैन। तर हामीले चाहिँ एउटा भावनात्मक सहयोग अनि विद्यार्थीहरूका समस्या के हुन् बुझ्ने त्यो चाहिँ गरेका छौँ योजनामा। र सामान्यत हामी ड्रेस, किताब, त्यसपछि बच्चाहरूलाई चाहिँ समस्या परेका कुराहरूमा त्यसरी उपलब्ध गराउने पनि गरेका छौँ। तर अलिकति के हुँदो रहेछ भन्दाखेरि मैले हजुरलाई भनिहालेँ, अब जुन पालिकाको विद्यार्थी छ अनि वास्तवमा उसको दायित्व पालिकाभित्रै हुने भएको हुनाले बाहिरको विद्यार्थीहरूलाई चाहिँ अलिकति कठिनाई हुँदो रहेछ त मैले महसुस गरेको छु।
1: अप्ठ्यारो चाहिँ हुन्छ
2: हजुर।
1: जस्तो अब एकातिर सरकार नि शुल्क शिक्षा भन्छ होइन, अर्को कुरा अब विद्यालयका धेरै कठिनाइहरू छन्, त्यो एउटा अर्को पाटो छ। अब निशुल्क शिक्षाको विषयमा धेरै कुराहरू हुने गर्छन्, कतिपय त अहिले अब सामाजिक सञ्जालमा हेर्दाखेरि तपाईँहरूले रसिद काट्नुभयो, बिल लिनुभयो, पैसा लिनुभयो भन्ने खालको विवाद पनि उठाइया छ। यो खास कुरा चाहिँ के हो एउटा प्रधानाध्यापकको हिसाबले भन्दाखेरि के चाहिँ प्रश्न पार्नु?
2: अब मलाई के लाग्छ भनेपछि वास्तवमा संविधानले माध्यमिक तहको शिक्षा निशुल्क हुने भनेर लेखिसकेपछि अनि नीतिगत रूपमा विद्यालय सञ्चालन गर्ने खर्च चाहिँ व्यवस्था गर्नु पर्थ्यो। विद्यालय सञ्चालन खर्च आयो भने अभिभावकसँग हात जोड्नुपर्ने अवस्था पनि रहन्छ जस्तो मलाई लाग्दैन। एउटा हेडमास्टरले अभिभावकसँग विद्यालय सञ्चालनको लागि हात जोडिरहनु पर्ने त्यसपछि यो अवस्था चाहिँ वास्तवमा बजेट विनियोजन हुँदाखेरि नै विद्यालय सरकारले नै व्यवस्था गरिदिएपछि त्यो हुन्थ्यो, एउटा कुरा त्यो छ। अनि व्यवस्था गर्न नसकेको अवस्था छ, किन भन्दाखेरि अब विद्यालय टिचरको तलबको कुरा मात्रै नभएर अब स्मार्ट बोर्डको प्रयोग गर्नुपर्छ, त्यसपछि गएर फिल्टर गरेको पानी खुवाउनुपर्छ, त्यसपछि अब सरसफाईको व्यवस्था हुनु पर्यो, टोयलेट व्यवस्थापन गर्नुपर्छ, सरसफाई कर्मचारी राख्नुपर्छ, त्यसपछि टुटफुट धेरै हुन्छ, ब्याञ्चहरू भाँचिन्छन्, त्यसपछि हरेक किसिमका मर्मत गर्नुपर्ने हुन्छ, विद्यालयमा पनि खर्च चाहिँ धेरै आवश्यकता पर्छ। त्यसपछि त्यो अवस्थामा विद्यालय सञ्चालन खर्च निशुल्कको सँगसँगै टिचरको तलबले मात्रै निशुल्क हुन्छ जस्तो मलाई लाग्दैन। त्यसकारण निशुल्क भनेर संविधानमा लेख्दाखेरि विद्यालय सञ्चालन खर्च के कति लाग्छ भन्ने त्यो अवस्थाले खर्च आएको भएदेखि अत्यन्तै उपयुक्त हुन्थ्यो गर्नुपर्ने व्यवस्था। तर मलाई अर्को पनि मलाई के लागेको छ भने अभिभावकले आफ्नो बच्चा बच्ची पढाउनको लागि नीतिगत रूपमा निशुल्क शिक्षा भनेपछि तपाईँले शुल्क तिर्नुहोस् भन्ने कुरा चाहिँ छैन। तर के छ भने आफ्नो बच्चा बच्चीलाई आवश्यकता अनुसारको कन्ट्रिब्युसन गर्न अभिभावकहरू पनि तयार हुनुहुन्छ,
1: सफा पानी, सफा ठाउँ, सफा टोयलेट।
2: मलाई चाहिँ अभिभावकहरूले के छ भन्दा मैले त अहिले पनि तपाईँहरूले थोरै कन्ट्रिब्युसन गरिदिनु भयो भने हामीलाई विद्यालय सञ्चालन गर्न सजिलो हुन्छ, यो पानी खुवाउनै पर्छ, यो भन्दाखेरि म्याडम राम्रो पानी खुवाउनु, सरसफाई गर्नुहोस्, राम्रोसँग बच्चा हुनु त लाग्छ नि त भन्नुभएको छ। अर्को कुरा फेरि के छ भन्दाखेरि विद्यालयहरू अनुमति प्राप्त गर्दाखेरि विद्यालयहरू अनुमति ल्याउँदाखेरि अभिभावकहरूले पनि के भन्नुभएको छ भने सरकारले सबै दायित्व नलिएसम्म हामी विद्यालय चाहिँ चलाउँछौं भन्ने अभिभावकको
1: पनि हाम्रो पनि भूमिका
2: हुनेछ भन्ने कुराले चाहिँ अभिभावकले पनि कन्ट्रिब्युसन गर्नुहुन्छ, गर्नुपर्छ अलिकति भन्ने पनि मलाई लाग्छ। तर यसमा अब सरकार अभिभावकले पनि सरकारले निशुल्क भनेपछि हामीले केही पनि नतिरेर शिक्षा हासिल गरौं भन्ने कुरा पनि राम्रो होइन। अनि कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ, अभिभावकले पनि त्यस्तो कन्ट्रिब्युसन गर्दैन भन्नुहुन्छ जस्तो मलाई लाग्दैन। र सरकारको कुरामा सरकारले पनि निशुल्क भनिसकेपछि त कुनै पनि शुल्क नलिने अवस्था सरकारले गराउनु पर्थ्यो, अनि यो कुरा हुँदा यहाँनिरै अलिकति बाजिएको जस्तो पनि
1: बीचको बुझाइमा कहीँ एकदम
2: बुझाइ. अब किनभने निशुल्क शिक्षा भनेको छ संविधानले भने स्कूलहरूले पैसा किन लिने त भनेर कुरा उठाउने कुरा पनि हो. ठिकै हो होइन. एक हामी चाहिँ समस्यामा के छौँ भन्दाखेरि अलिकति यो नीतिगत अपठ्यारोले गर्दाखेरि एउटा हेडमास्टरले आफ्नो लागि उठाएको त होइन, विद्यालय सञ्चालनको लागि, संस्थाको लागि अनि माग्ने कुरा हो, अलिकति सहयोग गरिदिनुहोस् भन्ने कुरा हो. त्यस कारणले अब यो हेडमास्टरलाई पनि अप्ठ्यारो कुरा छ कि माग्न पर्ने किन त भन्दाखेरि विद्यालय सञ्चालनको लागि हो र विद्यालय सञ्चालन सरकारले नै व्यवस्था गरिदियो भने
1: सहयोग स्वरूप अभिभावकबाट सहयोग स्वरूप भनेर लिइने हो.
2: अभिभावकहरूले त अब तपाईँको स्व इच्छा अनुसार सहयोग गरिदिन सक्नुहुन्छ भन्ने कुरा हो र कतिपय अब नसक्ने अभिभावकहरूलाई फेरि सक्ने अभिभावकहरूले गरेको सहयोग गर्नुभयो, नसक्नेहरूलाई त्यसैबाट केही सहयोग पनि हुन सक्छ. विद्यार्थीहरू सबै सक्छन् भन्ने पनि छैन, एकदम अब समस्यामूलक विद्यार्थीहरू पनि हुन्छन् विद्यालयमा.
1: बिहान खाँदै नखाँदा
2: भोको भोको पेट आउने विद्यार्थीहरू पनि छन्. फेरि विद्यानगरको सन्दर्भमा प्राय चाहिँ अभिभावकहरू आमाहरू काममा जानुहुन्छ, काममा जानुहुन्छ. आज बिहान मात्रै पनि मैले एउटा सूचना गरेँ विद्यार्थीहरूलाई, बिहान 11-12 कक्षा चलिरहेको हुन्छ, विद्यार्थी 9 बजे गेटभित्र पस्छ. अभिभावकहरूले गेटभित्र ल्याएर छोडिदिनु भयो भने विद्यार्थी सुरक्षित हुन्छ, खेल्छ त्यहीँ भनेर बिहानै ल्याइदिनु. अब अहिले त सरकारले एक बाल विकासदेखि 5 वर्षसम्म नास्ताको व्यवस्था पनि गरेका छ, स्कूलमै हामी नास्ता खुवाउँछौँ. त्यस कारण दिउँसै स्कूलमा नास्ता खाइहाल्छन्, अब बिहानै खाना खाएर पठाइदियो भने अब केही भए खुवाउने, नत्र अब नास्ता साँस्ता केही पठाउने पनि गर्नुहुन्छ. त्यसले गर्दाखेरि चाँडै विद्यार्थी आयो भने अब बिहानको क्लास हुन्छ एकातिर स्कूलमा, त्यसले गर्दा अलिकति टाइममा निश्चित टाइममा पठाइदिनुहोस् भन्ने पनि मैले अनुरोध गरेकी छु. तर उहाँहरूले समस्या के देखाउनुहुन्छ भने हामी काममा जान्छौँ, काममा जाँदाखेरि विद्यार्थीलाई घरमा छोड्नुभन्दा विद्यालयमै ल्याएर छोड्दाखेरि चाहिँ
1: ढुक्क
2: हुन्छ, सुरक्षित हुन्छ भन्ने लाग्छ भन्नुहुन्छ. र सबभन्दा विद्यार्थीको खानपान को सम्बन्धमा अभिभावकहरूसँग आमाहरूसँग धेरै कुरा गर्छु मैले, विशेष गरी खानामा बच्चालाई पढाइतिर शिक्षा स्वास्थ्य राम्रो भएन भने शिक्षा हासिल पनि हुँदैन. त्यस कारणले पहिला चाहिँ स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ, बच्चाको स्वास्थ्यमा ध्यान दिने कुरामा विद्यालयसँग सम्बन्धित अभिभावकहरू त विद्यालयबाट पनि अभिभावकहरूसँग कति कुरा भएको छ अब हुन्छ, बसेर कुरा गर्छौ. तर अब अलिकति समाजमा पनि अन्य संघ संस्थाहरू सरकारी निकायले पनि केही सचेतनाका कुरा कार्यक्रमहरू अझै गर्नुपर्छ भन्ने लाग्छ मलाई. किन भन्दाखेरि जङ्क फुडको यो असर विशेष गरी शहरी क्षेत्रभित्रका विद्यालयहरूमा झनै यसले विद्यार्थीहरूलाई समस्यामा पारेको छ. विद्यार्थीहरू मोटाउने, धेरै अल्छी मान्ने, बिरामी हुने, यस्तो खालका केही समस्याहरू देखिन्छन्. यसको लागि त चेतना सबभन्दा ठूलो कुरा हो. त्यसकारण अभिभावकहरूसँग बसेर विद्यार्थीहरूका समस्याको बारेमा छलफल गर्न पनि एउटा योजनाबद्ध रूपमै विद्यालय जानुपर्छ भन्ने लाग्छ.
1: हजुर, जस्तो अब स्थानीय सरकार छ हामीसँग होइन, विद्यालय व्यवस्थापन, विद्यालयका समस्याहरू, आर्थिक, भौतिक र अन्य कुराहरूको लागि, व्यवस्थापनको लागि हाम्रो विराटनगर नगरपालिकाको यो व्यवस्थापन चाहिँ यो गरिदिएको भए राम्रो हुन्थ्यो र यो पाटो राम्रो छ भन्ने कुरा यहाँले के देख्नु भएको छ?
2: विराटनगर नगरपालिकाले शिक्षा क्षेत्रमा चाहिँ राम्रै गरेको मैले बुझेकी छु. अहिले अब त्यस्तो अझै हुँदैछ बिस्तारै, हुन त कतिपय कुराहरू गर्दा पनि अब सबै कुरा एकैचोटि गर्न सकिँदैन. मलाई एउटा यो स्वास्थ्य क्षेत्रको भए पनि विराटनगर नगरपालिकाले जुन यो तरकारीमा विषादी परीक्षण गर्ने काम गरेका छ, यसले पनि वास्तवमा एउटा पारिवारिक स्वास्थ्य र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक असर पारेको छ. किन भन्दाखेरि हामीले खाने पानीलाई विकासको पूर्वाधार भन्छौ, बाटोघाटोलाई विकासको पूर्वाधार भन्छौ, देश विकासको पूर्वाधार एउटा स्वस्थ जनशक्ति पनि हो. त्यस कारणले स्वस्थ जनशक्ति उत्पादन गर्न सक्नु भनेको पनि स्वस्थ जनशक्तिले नै शिक्षा दक्ष जनशक्ति हुने हो, शिक्षा हासिल गर्ने हो. त्यस कारणले त्यो पनि छ. र शिक्षामा चाहिँ दरबन्दी मिलान, विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलानको कुरा छ. अहिले तहगत रूपमा चाहिँ यो प्रधानाध्यापकको व्यवस्थापन, अब यिनी कुराहरू छ. अब मलाई के लाग्छ भन्दाखेरि यही जुन निशुल्क शिक्षा हजुरले भन्नुभयो, अलिकति बजेटको हिसाबले विद्यालय सञ्चालनमा अझै यही हेडमास्टरलाई चाहिँ यो
1: बोझ्नुपर्ने
2: गरी विद्यालय सञ्चालनमा अझै नगरपालिकाले चाहिँ ध्यान दिँदा राम्रो हुन्छ भन्ने लाग्छ.
1: त्यो गर्यो भने सबै
2: सञ्चालन खर्च स्पष्ट भन्दाखेरि सञ्चालन खर्च विद्यालय सञ्चालनमा के कति खर्च हुन्छ,
1: वार्षिक कति लाग्छ भनेर
2: सञ्चालन खर्चको व्यवस्था भयो भने पालिकाले शिक्षा त अहिले त उसको स्थानीय सरकारकै जिम्मा छ के अरे, स्थानीय सरकारले गर्ने हो होइन। त्यस कारणले अब शिक्षक नियुक्ति गर्दाखेरिका कुरा, त्यसपछि गएर विद्यालय सञ्चालनका कुरा, विद्यार्थी भर्नामा पनि जस्तै के छ भन्दाखेरि अहिले विराटनगरका विद्यालयहरूमा एकदम शिक्षक विद्यार्थी रेसियो पनि बढी छ। अब हामी त किनभने विद्यार्थी अभिभावकहरूले बोर्डिङमा राम्रोसँग पढ्छन्, सरकारी स्कूलमा विद्यार्थी कमजोर छन् भन्ने पनि दोष पाइरहन्छौँ हामी सधैँ। म के भन्छु भन्दाखेरि चैतको महिना लाग्यो भने अब शिक्षकहरूले गाली खाने समय आयो, किन भन्दा रिजल्ट आउने समय भयो होइन, गाली खाने समय भयो, गाली हामी खान बानी परिसक्यौँ होइन। त्यस कारण सरकारी स्कूलका शिक्षकहरू भनेर यसमा चाहिँ अब हामीलाई चाहिँ संस्थागत विद्यालयहरूले सरकारको धेरै भार थाम्नु भएको छ अनि धेरै मिहिनेत गर्नु भएको छ, मैले उहाँहरू चाहिँ मिहिनेत गर्नु भएको छैन भन्न खोजेको पनि होइन, तर हामीलाई समस्या के छ भन्दाखेरि हामी सरकारको भर्ना अभियान कार्यान्वयन गर्ने विद्यालयहरू हौँ। हामीले चाहिँ विद्यार्थी संख्या पढ्न नपाएको विद्यार्थी छ भने छानेर यति मात्रै राख्छौँ भन्न हामीलाई छोड छैन। त्यस कारणले कक्षामा यति अभिभावकहरू आउनुहुन्छ, एउटै मेरो विद्यार्थी राखिदिएपछि कति धेरै होला र मेरो एउटा राखिदिनुहोस् न, यस्तो खालको चाहिँ अवस्था छ। फेरि विद्यार्थीले पढ्नै नपाएको अवस्था छ भने सरकारी स्कूलले हेर्नुपर्ने पनि हुन्छ। त्यसले गर्दाखेरि
1: एक किसिमले समाजमा शिक्षाको जिम्मेवारी वहन गरेको भन्नु पर्यो,
2: सरकारी विद्यालयले त वहन गर्नु पर्यो नि, किन भन्दाखेरि म यति मात्रै
1: अभिभावक त लिएको भन्नु,
2: म यति मात्रै विद्यार्थी पढाउँछु, म यस्ता खालका मात्रै विद्यार्थी पढाउँछु भने त हामी त पाउँदैनौँ। हामी त समाजमा जस्ता विद्यार्थी छन्, जस्ता बालबालिका छन् त्यो समाजमा चाहिँ भएका बालबालिकाहरूलाई घरै नबसेर विद्यालयमा ल्याएर जस जुन किसिमको बालबालिका छन् सबैलाई पढाउनु पर्ने दायित्व चाहिँ सरकारी विद्यालयहरूसँग छ। त्यस कारणले अब धेरै अलिकति रेसियो शिक्षक रेसियो शिक्षक विद्यार्थी रेसियो चाहिँ कम गर्नुपर्छ भन्ने लाग्छ। र मैले अघि पनि हजुरसँग भने जस्तै सुर्खेतका अभिभावकहरूले काठमाडौँमा छोराछोरी पढाउनु भएको छ, अब बाहिरको जिल्लाकोले विराटनगरको शिक्षा राम्रो होला भनेर विराटनगर मा विद्यार्थी पढाउन लिएर आउने कुरा चाहिँ त्यसलाई अस्वाभाविक मैले मान्दिन, किन भन्दा विराटनगर नगरपालिकाको पनि त्यो एउटा शिक्षाको उन्नयन नै हो, किनभने विराटनगरमा शिक्षा राम्रो छ भनेर बाहिरको मान्छे आउने हो। त्यस कारणले अझै यी विद्यार्थी विद्यालयहरूमा धेरै अब कि त गाउँका विद्यालयहरूलाई सक्षम बनाउनु पर्यो अनि गाउँघरबाट बच्चाहरू आफ्नै ठाउँमा पढ्ने बाहिर नजाने अवस्था सिर्जना गर्न सक्नु पर्यो स्थानीय सरकारहरूले। यदि स्थानीय सरकारले त्यो गर्ने अवस्था नसक्ने लामो समय लाग्ने हो भने बरु के छ भन्दाखेरि लगानीको हिसाबले त जहाँ विद्यार्थी छ त्यहाँ लगानी गर्ने होला नि त। त्यस कारणले अब गाउँतिर धेरै खर्पस लगानी गर्नुभन्दा राम्रो राम्रो विद्यालयहरू बरू केन्द्रमै गराइदिएर विद्यार्थीहरूलाई पढ्ने अवसर दिने हो कि
1: त्यहाँ हुने बजेटलाई
2: राखेर चाहिँ दिने हो कि, त्यसो गर्दाखेरि चाहिँ नगरपालिकाले शिक्षामा त अब किनभने एउटा विराटनगर नगरपालिकाको शिक्षामा विश्वास गरेर विद्यार्थीहरू पढ्न आइसकेपछि व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी चाहिँ स्थानीय सरकारको पनि रहन्छ भन्ने लाग्छ।
1: धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विराटनगरका प्रधान अध्यापक भूमिसरा चपाई। विद्यालय सञ्चालनका अनुभव उपलब्धिका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधाकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटेको, सब धेरै डराएर हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: Extreme energy drink.
1: मोबाइल और क्रीड में खर्च करने उन्चा, घूमना जाना बचत करने उन्चा, अब भविष्य का लागी पनी सोचने की?
2: NMB Capital को SIP हर एक महीना को सानो लगानी भोली को ठूलो संपत्ति NMB Capital को वेबसाइट वा नजीकै को NMB बैंक को शाखा मा गई आजै SIP सुरु गर्नुहोस् ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका SIP मार्फत म्युचुअल फन्ड मा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नु होला
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइबहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580 40913 र 97054669993 खुशीको खबर
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
4: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
3: HCRC अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ सुरुवात आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् HCRC अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98455369484
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज
6: Extreme energy drink. Time check. Oil take 8 baje ko cha.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जुलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर 11 महिनामा विकास खर्च जम्मा 27% मात्रै। मध्यपश्चिम विश्वविद्यालयको 14 दीक्षान्त समारोह आज झण्डै 2000 विद्यार्थी दीक्षित हुँदै र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेको उत्कृष्ट शुरूआत। इराक विरूद्ध 4-1 गोल अन्तरको जित। फ्रान्सद्वारा सेनेगल 3-1 पराजित। चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर रहेको छ भने विकास बजेटको कार्यान्वयन पनि निराशाजनक रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले प्रदेशसभामा पेश गर्नुभएको नयाँ बजेटमा चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 2.94% सीमित रहने अनुमान गरिएको छ। गत वर्ष प्रदेश सरकारको आर्थिक वृद्धि दर 5.25% रहेकोमा चालू वर्षमा भत्तै घटेको छ। यस्तै चालू आर्थिक वर्षको 11 महिनामा कर्णालीको विकास खर्च जम्मा 27.46% मात्र भएको छ। जेष मसान्तसम्म चालूतर्फ 50.63% र पुजगतर्फ 27.46% खर्च भए समग्रमा 36.24% खर्च भएको छ। अहिले असार मसान्त सम्म 20 अर्ब 96 करोड़ खर्च हुने अनुमान गरिएको छ। 6 अर्ब 41 करोड़ भन्दा बढ़ी रकम बचत हुने भन्दै त्यही बचतका रकमका आधारमा आगामी बजेटको आकार बढ़ाइएको हो। मध्यपश्चिम विश्वविद्यालयको 14 दीक्षान्त समारोह आज हुने भएको छ। विश्वविद्यालयको 14 दीक्षान्त समारोह 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागि जानकारी दिएको छ। 14 दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा 83 को संचार तथा प्रचार प्रसार समितिका संयोजक डाक्टर विष्णु कुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका 1928 विद्यार्थी दीक्षित हुन लागेको बताउनुभयो। उहाँले कुल विद्यार्थी मध्ये 455 विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएको बताउनुभयो। ग्रेजुएट स्कूल अन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गर्ने गरी तय भएको समारोहको अध्यक्षता शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नुहुनेछ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख अतिथि रहने खड्काले बताउनु भएको छ। जुम्लाको चन्द्रनाथ नगरपालिकामा रहेका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि 5 दिनका लागि विद्यालय बन्द गरिएको छ। चन्द्रनाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिशमा चन्द्रनाथ नगरपालिकाको सूचना जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न पत्राचार गरिएको हो। बालबालिकाहरूमा केही दिनदेखि ठेउलाको संक्रमण व्यापक रूपमा देखिन थालेको र यसले फैलावट समुदाय स्तरमा तथा अन्य बालबालिकामा थप फैलन सक्ने जोखिम देखिएकाले हुँदा महामारीको रूप नलिनका लागि समयमा विद्यालय बन्द गर्न आवश्यक रहेको भनेको छ। शिक्षा शाखा प्रमुख राजनन्द चौलागाले चन्दनाथ नगरपालिकाले असार 2 गतेदेखि 5 गतेसम्म विद्यालय बन्द गरेको बताउनुभयो। यता चन्दनाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतले विभिन्न विद्यालयमा ठेउला फलन थालेपछि विद्यालय बन्द गर्न समितिले निर्णयको सिफारिश गरिएको बताउनु भएको छ। र फिफा विश्वकप 2026 अन्तर्गत नर्वेले इराकलाई 4-1 अन्तर हराउँदै शानदार विजयी शुरूआत गरेको छ। अमेरिकाको बोस्टनमा भएको खेलमा नर्वेले उत्कृष्ट शुरूआत गरेको हो। फिफा विश्वकपमा 28 वर्षपछि फर्किएको नर्वेको शुरूआती खेल उत्कृष्ट देखिएकाले यससम्ममा रहेका फ्रान्स र सेनेगललाई आगामी यात्राका लागि चुनौतीपूर्ण बन्ने भएको छ। यस्तै विश्वकप 2026 नर्वेले 3 अंक जोडेको छ। फ्रान्सले सेनेगललाई 3-1 अन्तरले पनि पराजित गरेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफ भने दुवैतर्फबाट 2-4 गोल भएको थियो। खेलको 63 मिनटमा फ्रान्सका लागि क्लेयन एम्बापेले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो भने खेलको 82 मिनटमा ब्राडले बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाउनु भएको थियो। अवस्था बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत बिदा हुन्छु। नमस्कार।

0: रेडियो भेरी एफएम
1: अब खडेरी भएको चाहिँ तथ्याङ्क हामीले आफ्नो अध्ययनमा पनि हामीले फेला पार्छौ. करिब करिब 60 साल पछि का कुराहरू गर्ने हो भने 14-15 वटा हिउँद त तपाईँ सुक्खा हिउँदको रूपमा पाउँछौ र 6 वटा मात्रै औसत भन्दा धेरै वर्षा भनौँ न करिब करिब हिउँदमा हुने वर्षा 60 मिलिमिटरको हाराहारीमा हुनुपर्नेमा अब त्यो भन्दा धेरै कम वर्षा पनि भएको छ. जस्तै 2064 15.3 मिलिमिटर वर्षा, 2080 12.5 मिलिमिटर वर्षा भनेपछि यस्तो चाहिँ 15-20 वर्षको तथ्याङ्कमा चाहिँ 14-15 वटा वर्ष नै हिउँदे खडेरी प्रभावित बनेको स्थिति छ. त्यसकारणले गर्दाखेरि यसको फ्रिक्वेन्सी भनौँ अथवा यसको चाहिँ आवृत्ति चाहिँ हामीले बढ़िरहेको पाएका छौं.
2: हामी जल तथा मौसम विज्ञ डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं. नेपालमा अलिकति खडेरीको जोखिम कुरा गर्दै तपाईँले तथ्याङ्क भनिहाल्नुभयो. पछिल्ला धेरैवटा हिउँदहरू चाहिँ सुक्खा भएका अथवा औसतभन्दा कम पानी परेको भनेर तपाईँले जुन तथ्याङ्क प्रस्तुत गर्नुभयो तीले हाम्रो हिउँदमा सुक्खा बढ़ाएको पनि देखिन्छ, खडेरी बढ़ाएको देखिन्छ. तर मनसुनी याममा चाहिँ हामीले कुरा गर्ने हो भने धेरै मान्छेहरूले नेपालमा पत्यार गर्दैनन्. सामान्यतया मनसुन पानी परिहाल्छ, 15 दिन नपर्ला, 1 महिना नपर्ला परिहाल्छ भन्छन्. चर्को खडेरीको जोखिम चाहिँ कतिको छ नेपालमा?
1: मनसुनी ऋतुको हामीले कुरा गर्दाखेरि जस्तै दक्षिण एसियाली क्षेत्रमा नै करिब करिब 70-80% वर्षा भारतीय उपमहाद्वीपको मैले कुरा गर्दैछु, त्यो वर्षा हुने चाहिँ एउटा यो हाम्रो स्थान हो. त्यसकारणले गर्दाखेरि यो ठाउँहरूमा चाहिँ खडेरी चाहिँ नहोला अथवा हुँदैन होइन भन्ने किसिमको एउटा होइन परिकल्पना रहँदै आएको छ. तथापि हामीले चाहिँ यो जुन विषम परिस्थितिहरूमा चाहिँ मनसुनी सिजनमा पनि वर्षाको मात्रा घटेको देखाएको छ होइन. जस्तै अब प्रशान्त महासागरीय जुन एउटा एलनिनो भन्ने प्रणाली छ, त्यो प्रणालीबाट नेपालमा कस्तो किसिमको चाहिँ असर गर्छ भनेर हामीले अध्ययन पनि गरेका थियौँ. त्यो अध्ययनमा चाहिँ करिब करिब 20% वर्षा चाहिँ हामीले घटेको पायौं भनेपछि करिब करिब मनसुनमा नै 10-20% वर्षा कम भएको चाहिँ हामीले पाएका छौँ. त्यसकारणले गर्दाखेरि यो अवधिमा पनि खडेरी र सुक्खाको जोखिम चाहिँ रहने देखिन्छ.
2: फरक फरक प्रकृतिको भूगोल छ नेपालमा, हिमाल पहाड तराई अथवा पूर्व पश्चिम फरक फरक छ. नेपालमा खडेरीको जोखिम भौगोलिक हिसाबले चाहिँ कस्तो छ? हिमाल पहाड तराई क्षेत्रमध्ये जोखिम कता बढ़ी छ र कता चाहिँ कम जोखिम हुन्छ?
1: यसमा चाहिँ हाम्रो मनसुनी वर्षा को चाहिँ हामीले कुरा गर्नुपर्ने हुन्छ र हिउँदे वर्षाको पनि कुरा गर्नुपर्ने हुन्छ. मनसुनी वर्षाको चाहिँ हामीहरू चाहिँ विशेष गरी पूर्व र पश्चिममा हामीले कुरा गर्दाखेरि पूर्वी क्षेत्रमा बढी वर्षा हुन्छ, पश्चिममा चाहिँ नेपालको पश्चिम भेगमा कम वर्षा हुन्छ. त्यस्तै गरी अब हामीले हिउँदमा पनि जानुपर्ने हुन्छ. हिउँदमा चाहिँ हाम्रो पश्चिम क्षेत्रमा अलि बढी वर्षा, त्यो चाहिँ घट्दै आउँछ पूर्वतिर. अनि अर्को चाहिँ हाम्रो केही यस्तो क्षेत्रहरू छन् जुन क्षेत्रहरूमा वर्षाको मात्रा कम हुन्छ, जुन ट्रान्स हिमालय रिजन जस्तै अब मनाङ मुस्ताङ होइन, त्यस्तै गरी अब माथिल्लो डोल्पा होइन, तपाईँको हुम्लाको माथिल्लो भेगहरू यस्तो क्षेत्रहरू पनि छ. त्यसकारणले गर्दाखेरि ती क्षेत्रहरूमा चाहिँ धेरै सुक्खा हुने क्षेत्र हो, जुन वार्षिक वर्षा नै एकदमै कम हुने 200 मिलिमिटरसम्म पनि नपुग्ने भएको हुनाले अब त्यो छँदैछ. त्यस्तै गरी अर्को चाहिँ हाम्रो पछिल्लो समयमा चाहिँ जुन मध्य तराई पनि एउटा खडेरीबाट प्रभावित हुँदै आएको छ. किन भन्दाखेरि त्यहाँ चाहिँ अब कोशी पारी र यता कोशी पश्चिममा वर्षाको मात्रा नै तपाईँको कम भएको छ. त्यसकारणले यो धनुषा सिराहा सप्तरी लगायतका क्षेत्रहरूमा पनि एउटा खडेरीको प्रभाव देखिएको छ. अर्को भनेको चाहिँ हाम्रो पश्चिम क्षेत्र र पश्चिमी क्षेत्रमा चाहिँ एक किसिमले भन्दाखेरि कर्णाली क्षेत्र पनि कम वर्षा हुने क्षेत्र हो. त्यसकारणले गर्दाखेरि जुन वर्षा कम हुने क्षेत्रमा चाहिँ अझ बढी प्रभावित, किन भन्दाखेरि त्यसमा चाहिँ वर्षा चाहिँ के हो भन्दा एउटा पानी सञ्चय गर्ने एउटा चाहिँ माध्यम हो. त्यो सञ्चय चाहिँ जमिन मुनिसम्म जाने र त्यसबाट पानीको बहाव प्रणाली त्यसले सुचारू गर्ने हो. तर पानी नै कम बढिदिएपछि त्यो स्थिति पनि कम हुने र सिंचाई अथवा तपाईँको चाहिँ जुन हामीले अल्टरनेटिभ म्यानेजमेन्ट जुन हामीले गर्छौँ त्यो पनि गर्न नसक्ने स्थानहरू भएको हुनाले त्यस्तो ठाउँ चाहिँ खडेरीबाट बढी प्रभावित हुन्छ.
2: नेपालको हाम्रो जनजीवन अथवा यहाँको वातावरण, यहाँका हाम्रा खेती प्रणाली सबैलाई हेर्ने हो भनेदेखि हामीले यो मनसुनी अवधि अथवा हिउँदको अवधि कुन खडेरी चाहिँ अलिकति बढी चर्को पर्छ यहाँका मान्छेको लागि?
1: कृषि प्रधान देश भन्दै हामीले आएका छौँ होइन, हामी बाली नालीमा चाहिँ निर्भर छौँ होइन खाद्यान्नको लागि. त्यसकारणले गर्दाखेरि अब हाम्रो मुख्य बाली भनेको अब धान मकै गहुँलाई हामीले लिन्छौँ होइन. हिउँदमा विशेष गरी गहुँको उत्पादनमा प्रभाव पारेको देखिन्छ खडेरीका वर्षहरूमा. अनि त्यस्तै गरी अन्य नगदे बालीहरू पनि छ अहिले क्यास क्रप्सहरू जुन चाहिँ तत्काल बजारमा लगेर बिक्री गर्न सकियोस् र त्यसबाट नाफा पनि केही लिन सकियोस् होइन त्यसलाई पनि असर गरिरहेको छ। त्यस्तै गरी जुन वर्षहरूमा मनसुन कमजोर भएको छ त्यो कमजोर भएको वर्षहरूमा अथवा मनसुन चाहिँ ढिलो सुरु भएको वर्षहरूमा हाम्रो धानको उत्पादन पनि हामीले घटेको पाएका छौँ। धानलाई मुख्य बालीकै रूपमा हामी लिन्छौँ तीनटा बाली मध्ये। त्यस कारणले गर्दाखेरि यो बाली अथवा मनसुनी सिजनमा तरकारी बालीहरूमा पनि त्यसको असर परेको पाएका छौँ। विशेष गरी हाम्रो चाहिँ वैकल्पिक सिंचाई प्रणालीहरू धेरै कम भएको हुनाले त्यसको व्यवस्था पनि अब हामीले धेरै ठाउँमा गर्न सकेका छैनौँ। त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ अब हिउँदमा पनि हाम्रो गहुँमा प्रभावित हुन्छ होइन यतातिर आयो भने फेरि धानमा प्रभावित हुन्छ। त्यस्ता वर्षहरू पनि हामीले पाएका छौँ।
2: हामी प्रत्यक्ष खेतीपाती भइहाल्यौँ, त्यो सँगसँगै हाम्रो जलविद्युत लगायतका कुराहरू पनि खानेपानीका कुराहरू पनि धेरै जसो आकाशीय पानी हुँदै त्यो चक्रमा नै निर्भर भएको कारणले गर्दा ती क्षेत्रहरू पनि यदि पानी कम पर्यो भनेदेखि स्वत समस्यामा त पर्छ नै हुन्छ।
1: हजुर, अहिले चर्चा चाहिँ हामीले कृषि बालीको गर्यौँ होइन, तर अब पानीको सङ्कट को कुरा यसमा जोडिएर आउँछ, डडेलोको जोखिमको कुरा आउँछ होइन। अब पानीको संकट भन्दाखेरि अब जुन हाइड्रोलोजिकल ड्रटको कुरा आउँछ, जुन हाम्रो जलस्रोतमा हामी भर परेका छौँ। अब हामीले त अहिले यो मनसुन सिजनमा त 40 मेगावाट जलविद्युत हामीले बंगलादेशलाई बेच्छौँ, यो मनसुन सिजनमा मात्रै हो, सायद यो 3-4 महिना मात्रै हो। त्यस कारणले गर्दाखेरि जलस्रोतबाट जुन हामीले लाभ लिन्छौँ, खोला नालामा बहाव कम भइसकेपछि त्यसको असर त्यसमा पर्ने नै भयो होइन। अब 10 वर्षमा 10,000 मेगावाटको समेत कुराहरू आइरहेको स्थिति छ, र हामीले चाहिँ बिजुलीलाई हामीले निर्यात गर्ने भन्ने किसिमको कुरा आउँदाखेरि मनसुन सिजनमा परेको खडेरीबाट चाहिँ हाम्रो त्यो क्षेत्र एउटा प्रभावित हुन्छ। अर्को चाहिँ हाम्रो टुरिज्म सेक्टर होइन, जुन पर्यटकीय क्षेत्रहरू छ, विशेष गरी पर्यटकहरू चाहिँ हिम श्रृङ्खलाहरू मन पराउँछन्, त्यहीको दृश्य अवलोकन गर्न आउँछन्। र अब हिम श्रृङ्खलाहरू चाहिँ कालो पत्थरमा परिणत हुँदा अथवा हिउँहरू पग्लिएर भनौ न एक किसिमले पानी कम पर्दाखेरि जुन एकुमुलेसन भएर जाने हिउँ हो त्यो चाहिँ घट्दाखेरि चाहिँ त्यसबाट पर्यटन क्षेत्र पनि प्रभावित हुन सक्छ। अनि अर्को चाहिँ जुन डडेलोको जोखिम, खडेरी र डडेलो चाहिँ एक किसिमको परिपूरक जस्तो पनि देखिएको छ, त्यसकारणले गर्दा त्यसबाट फेरि हाम्रो वन जंगल एउटा पर्यावरणीय चक्रमा नै अलिक त्यसले असर गर्ने होइन, अब मानिस जनावरहरू हाताहाती हुने यस्तो किसिमको भौतिक क्षति र मानवीय र अनि त्यसपछि जीव जन्तुमा हुने क्षति पनि छँदैछ।
2: हामीले पछिल्ला केही दशकहरू 2-3 दशकले हेर्यौँ भनेदेखि खडेरी नै घोषणा गर्नुपर्ने गरी चाहिँ नेपालमा चरम रूप देखिएको छ,
1: किसान भएर जाने हिउँ हो त्यो चाहिँ घट्दाखेरि चाहिँ त्यसबाट पर्यटन क्षेत्र पनि प्रभावित हुन सक्छ। अनि अर्को चाहिँ जुन डडेलोको जोखिम, खडेरी र डडेलो चाहिँ एक किसिमको परिपूरक जस्तो पनि देखिएको छ, त्यसकारणले गर्दा

0: भन्दाखेरि हामीले त्यसको गम्भीरता र अनि ड्रट इन्टेन्सिटी खडेरीको तीव्रता र खडेरीको चाहिँ ड्रट फ्रिक्वेन्सी खडेरीको आवृत्ति यो तीनटा कुराहरूले हामीले त्यसलाई मापन गर्छौं र यसमा जुन हाम्रो नेपाल सरकारले चाहिँ जुन सुक्खाग्रस्त क्षेत्र अथवा संकटकाल भनेर चाहिँ गत वर्ष मधेसमा घोषणा गरेको थियो होइन र योभन्दा अगाडिको चाहिँ हामीले हेर्दाखेरि चाहिँ रामेछाप जिल्लाको 28-29 दक्कलिन गाविसहरूलाई पनि सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको रहेछ र अनि अर्को चाहिँ हाम्रो जस्तै सुक्खा चाहिँ किन खडेरी भएन भन्ने जस्तो तपाईँको चाहिँ प्रश्नमा चाहिँ त्यो खडेरी भएको पनि हुनसक्छ हामीले त्यो एउटा साइन्सको एङ्गलले पनि त्यो हामीले हेर्नु पर्यो होइन एउटा नीति निर्माण तहमा चाहिँ ल है सुक्खा भयो अब अलिकति राहत दिउँ भन्ने हिसाबले सुक्खा मात्रै घोषणा गरेको पनि हुनसक्छ होइन त्यो खडेरीमा विकसित भइसकेको पनि हुनसक्छ
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं अब चाहिँ हामी जलवायु परिवर्तनले चाहिँ खडेरीको जोखिम बढ़ाउन कतिको भूमिका खेल्छ र त्यो जोखिम कतिको छ भन्ने बारेमा चर्चा गर्छौं तपाईँले पनि यो जलवायु परिवर्तन र खडेरी चक्र बारेमा अध्ययन कामहरू गर्नुभएको छ जलवायु परिवर्तन र खडेरी बीचको सम्बन्ध चाहिँ कस्तो छ नेपालमा तापक्रम वृद्धि र वर्षाको अनिश्चितताले खडेरीको जोखिम कतिको बढ़ाएको पाउनुहुन्छ तपाईँले
0: जलवायु परिवर्तनले चाहिँ अब धेरै क्षेत्रमा प्रभाव पारिरहेको अवस्थामा खडेरीमा पनि निश्चय नै यसले प्रभाव पार्ने कुरा भइहाल्छ प्राकृतिक चक्रमा आउने परिवर्तन भयो जलवायु परिवर्तन प्राकृतिक चक्रमा चाहिँ विशेष गरी हामी हाइड्रोलोजिकल साइकल भन्छौँ यो हाइड्रोलोजिकल साइकलमा चाहिँ जमिनमा हुने अथवा समुद्रमा हुने पानी चाहिँ बाष्पीकरण भएर वायुमण्डलमा जाने र बादल बनेर फेरि वर्षिने जुन प्रक्रिया हुन्छ होइन त्यो प्रक्रियासँग जोडिन्छ र जलवायु परिवर्तनले चाहिँ अहिले आकस्मिक अहिले एउटा शब्द फ्ल्यास ड्रट भन्ने चाहिँ शब्द आएको छ आकस्मिक खडेरी त्यो भन्दा छोटो समयमा फ्ल्यास ड्रट छोटो समयमा आउने एक डेढ महिना डेढ दुई महिना रहेर फेरि पुरानै स्थितिमा फर्कने खडेरीबाट नर्मल अवस्थामा आउने त्यो चाहिँ जलवायु परिवर्तनले एउटा फ्ल्यास ड्रटहरू बढाएको छ र अर्को चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड भन्छ होइन जब हाम्रो चाहिँ यो पृथ्वी बढी ताप्दै जान्छ त्यो बेलामा चाहिँ वायुमण्डलले चाहिँ माटो नदी ताल बिरुवाबाट चाहिँ मोइस्चर चाहिँ त्यसले तान्छ त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ तिर्खाएको वायुमण्डलको रूपमा हेरिएको छ जुन चाहिँ अहिले तिर्खाएको वायुमण्डल भन्नाले तापक्रममा बढोत्तरीले गर्दाखेरि हुने प्रक्रिया हो त्यस कारणले गर्दाखेरि कतिपय ठाउँमा चाहिँ वर्षा चाहिँ उही मात्र वर्षा भए पनि वायुमण्डलले चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड चाहिँ बढी गरिरहेको छ भन्नाले बढी त्यसले चाहिँ तान्ने सोच्ने त्यसले चाहिँ यसले चाहिँ अब एउटा ग्लोबल तथ्याङ्कमा चाहिँ 1981 2022 अवधिमा चाहिँ खडेरी बढ्नुमा चाहिँ यो एटमोस्फेरिक इभापोरेसन डिमान्ड एक किसिमको तिर्खाएको वायुमण्डलको कारण चाहिँ 40% रहेको छ भन्ने रहेको छ भनेपछि यो समग्रमा चाहिँ उष्णदर तात्ने दर जुन बढ्दाखेरि चाहिँ यो प्रक्रिया हुन्छ त्यस कारणले गर्दा यसको प्रभाव हामी कहाँ पनि परिरहेको छ
1: त्यसँगै यस्तो हिमनदी पग्लिने कुरा पनि जलवायु परिवर्तनसँग जोडिएको छ यसमा चाहिँ अल्पकालमा पानी बढ्ने र दीर्घकालमा पानीको अभाव हुने भनिन्छ मान्छेहरूले चाहिँ राम्रोसँग बुझ्न नसकिरहेको अवस्था छ अलिकति यसलाई सजिलोसँग बुझाइदिनुहोस् हिमनदी पग्लिने यो जलवायु परिवर्तनको कारणले यसले चाहिँ अहिले पानी ल्याउने पछि नपाउने भन्ने कुराहरू कसरी जोडिन्छ
0: एकदमै यो जलवायु चक्र अनिश्चित हुँदाखेरि यस्ता समस्याहरू चाहिँ हामीले भोगिरहेछौं जस्तै अब 2081 सालमा चाहिँ असारमा एउटा समाचार आएको थियो पूर्वी नेपालमा बाढी पहिरो पश्चिम नेपालमा खडेरी भनेपछि एकै समयमा हाम्रो चाहिँ एउटै भूगोलमा चाहिँ कति चाहिँ फरक आउँदो रहेछ त होइन पूर्वतिर मान्छे हाताहाती भइरहेको छन् बाढीले पश्चिमतिर चरम खडेरी भएको स्थिति छ त्यस कारणले गर्दाखेरि जुन अहिले विश्वव्यापी चाहिँ जुन ग्लोबल वार्मिङको चाहिँ सिनारियोमा आउँदाखेरि चाहिँ यसले पृथ्वीको तातिने दर बढ्दै जाने भन्ने किसिमको सर्वविदितै भएको कुरा हो अब यसले विशेष गरी हाम्रो क्षेत्रमा त अब हिमाली भ्यागहरू त हिमतालहरू फुट्ने जोखिम भइहाल्यो त्यसपछि गएर हिम श्रृङ्खलाहरूको हिउँहरू पग्लने भनेपछि यसले चाहिँ त्यसरी एक अकस्मातको बाढीहरू जस्तै सेतीको बाढी आएको थियो 2012 गत वर्ष पनि हाम्रो चाहिँ हुम्लामा जमिन भाँचिएको थियो त्यहाँ चाहिँ त्यो तलपट्टि पर्माफ्रस्ट भन्ने हुन्छ तपाईँको चाहिँ हिउँको तह त्यो हिउँको तह चाहिँ पग्लिएर अनि त्यो भाँचिएको स्थिति छ त्यस कारणले गर्दाखेरि त्यसले फेरि के भन्दा आकस्मिक रूपमा बाढी पहिरो त्यसबाट ल्याउन सक्ने भयो त्यो सँगसँगै फेरि जलको चाहिँ एउटा संचय छ त्यो पनि कमी हुने भयो फेरि जुन प्राकृतिक रूपमा त्यस कारणले यो चाहिँ प्राकृतिक चक्रमा आउने जुन परिवर्तन छ अथवा जलवायु चक्रमा आउने परिवर्तनले चाहिँ विषम परिस्थिति भनौ न, एकैचोटि चाहिँ दुईटा

0: हजार्डहरू होइन विपदहरू पनि लिएर आउन सक्ने र एउटा विपदको असर अर्कोमा पर्ने त्यस्तो किसिमको पनि देखिन थालेको स्थिति छ।
1: जस्तो हिउँहरू पग्लिरह्यो अथवा त्यहाँको बरफ पग्लिरह्यो भनेदेखि पग्लिँदै पग्लिँदै दुई चार दशक पाँच दशक छ दशक सात दशक पछि चाहिँ त्यो कतै एकदमै कम भएर भोलि हिमालबाट आउने हाम्रा खोलामा पानी पनि घट्ने हो कि भन्ने एक किसिमको चिन्ता नै हुन्छ। त्यो चिन्ता चाहिँ कतिको जायज छ हाम्रो नेपालको लागि?
0: होइन त्यो चाहिँ अब जस्तै हाम्रो चाहिँ विशेष गरी अब नदी प्रणालीमा अब तीन तहका नदीहरू भन्छौँ हामीले चाहिँ तीन तहका नदीहरूमा चाहिँ अब पहिलो तह भनेको हिमशृङ्खला हिमालयबाट ओरिजिन भएकाहरू हिमालयमा मुहान भएका नदीहरू हुन्। त्यसकारण हिमालयमा मुहान भएको नदीहरू अब हाम्रो विशेष गरी अब तीनटा नदी प्रणाली कोशी गण्डकी कर्णाली त्यो उनीहरूको चाहिँ सबैको चाहिँ मुहान नै त्यहाँ छ। त्यसकारणले गर्दाखेरि त्यहाँ प्राकृतिक चक्रमा भएको परिवर्तन अथवा त्यहाँ चाहिँ हिउँको पग्लने दर बढ्ने अथवा त्यहाँ चाहिँ कुनै किसिमको विपद भएको अवस्थामा हाम्रो जलीय चक्रमा असर परि नै हाल्छ र फेरि हाम्रो चाहिँ ग्लेसियर फेड रिभरहरू भन्छौँ हामी त्यो रिभरहरूमा चाहिँ जब चाहिँ हिउँको मात्रा घटिसकेपछि त्यसको बहाव चाहिँ कम हुने त्यो सुनिश्चित नै कुरा भयो। त्यसले चाहिँ हाम्रो जीवन चक्रलाई नै असर गर्ने जस्तै अब कतिपय क्षेत्रहरूमा अब एउटै नदी प्रणाली भएको तपाईँको चाहिँ क्षेत्रमा पाँच छवटा हाइड्रो पावर छन् होइन त्यसबाट जलविद्युत हामीले निकालिरहेको अवस्था पनि छ र त्यसले चाहिँ प्राकृतिक बहाव प्रणालीमा कम हुँदाखेरि त्यो जलविद्युतलाई पनि त्यसले प्रभावित पार्ने कुरा भइगयो। यसले चाहिँ जुन एउटा सामाजिक अस्थिरता भनौ न एउटा चाहिँ होइन सम्म चाहिँ सृजना गर्न सक्ने स्थिति हुन्छ।
1: त्यो सँगसँगै यस्तो मनसुनको अवधिमा चाहिँ लगभग औसतमा जति पानी पर्थ्यो त्यति पानी चाहिँ पर्ने तर सुरुतिर असारको सुरुतिर नपरिदिने अथवा साउनको बिचैमा नपरिदिने लामो समय र अन्तिमतिर असोजतिर चाहिँ दुई चार दिनमै धेरै पानी पर्दिने यस्ता किसिमको घटनाहरू चाहिँ बढेका छन् भनेर पछिल्लो समयमा भन्ने गरेको छ। यस्तो किसिमको घटना बढ्यो भने चाहिँ नेपालमा कस्ता किसिमका समस्याहरू आउन सक्छन् विशेष गरी सर्वसाधारणको प्रत्यक्ष जीवनसँग जोडिएर हेर्दाखेरि चाहिँ?
0: अब यसमा चाहिँ जुन असार साउन भदौ असोजमा हामीले यसमा कुरा गर्दाखेरि पहिला चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि अब एकनासको वर्षाहरू वर्षा चाहिँ अब करिब करिब एक हप्तासम्म एकनासको वर्षा हुने होइन त्यो प्रक्रिया थियो। अब अहिले पछिल्लो चरणमा आएर चाहिँ अब जुन जुलाईमा भन्दा अगस्त सेप्टेम्बरमा चाहिँ वर्षाको मात्रा बढ़िरहेको छ अनि त्यसपछि जुन मनसुनको चाहिँ एउटा चक्र छ मनसुनको चक्र चाहिँ मनसुनको चाहिँ सुरुवात बिन्दु मनसुन अनसेट भन्छु त्यो अनसेट पनि अलिकति पछि ढकलिएको र मनसुन चाहिँ रिट्रिट हुने अथवा मनसुन चाहिँ बाहिरिने समय पनि अलिकति तपाईँको अक्टोबरको करिब करिब पन्ध्रसम्म पुगेको स्थिति छ। त्यसमा चाहिँ एउटा यो प्राकृतिक चक्रमा आएको परिवर्तन भइगयो। अब यसले चाहिँ हाम्रो खेती प्रणाली होइन अब अझ अलि पहिला चाहिँ हामीले 40-50 वर्ष अगाडिको हामीले कुराहरू गर्दाखेरि त जेठको मध्य अथवा जेठको अन्तिमतिर नै धान रोप्ने होइन किसिमको चाहिँ एउटा प्रक्रिया थियो। अब अहिले चाहिँ अब त्यो चाहिँ हाम्रो कृषि कर्मलाई नै पनि हामीले फेरि जलवायु अनुकूलित गर्नुपर्छ नै हुन्छ। अब यदि हामीले चाहिँ फेरि समयअनुसार चल्नु पर्यो होइन जस्तै मनसुन चाहिँ ढिलो आयो भने हामीले धानको चाहिँ अथवा खेती रोपाई गर्ने पनि जब वर्षा सुरु हुन्छ त्यसपछि गर्नु पर्यो होइन एउटा त्यसरी चाहिँ प्रभावित हुन सक्छ। हामीले चाहिँ अर्को भनेको चाहिँ यो विपदसँग यसको चाहिँ सम्बन्ध जोडिएर आउँछ। जस्तै एकनासको वर्षा हुनु र चार पाँच दिनमा अथवा एक हप्तामा हुने वर्षा एक दिनमा अथवा तपाईँको चाहिँ होइन निश्चित चार पाँच घण्टामा भइदिँदाखेरि आकस्मिक रूपमा त्यसले चाहिँ जनधनको क्षति र त्यसको चाहिँ हामीले पूर्व तयारी पनि हामी गर्न नसकेको स्थिति हुन्छ। त्यस कारणले गर्दाखेरि अब यो चाहिँ चक्र अनुसार चाहिँ हामी चल्नु पर्यो।
1: पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 0153519990 मा सम्पर्क गर्नुहोला।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
6: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
5: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यस वर्षको मनसुनको चर्चा गरौं। यसपालिको मनसुनमा चाहिँ धेरैले डर देखाइरहेका छन् कतै यो मनसुनको मध्यतिर चाहिँ लामो खडेरी पर्ने अथवा सुक्खा हुन्छ कि भन्ने त्यसको जोखिमको पनि हामी कुराकानी गर्छौं। तर सुरुमा चाहिँ मनसुन भनेको चाहिँ कसरी बुझ्ने सामान्य रूपमा यो बारे पनि हाम्रो श्रोताहरूलाई सामान्य रूपमा बुझाइदिनु न।
2: यो मनसुनको चाहिँ शुरूआत चाहिँ अरबिक शब्दबाट आएको हो होइन, सिजनल रिभर्सल अफ विन्ड भन्छ यसलाई चाहिँ होइन। यो छ महिना चाहिँ हाम्रो पूर्वबाट पश्चिमतिर बहने र अनि त्यसको अर्को छ महिना चाहिँ पश्चिमबाट पूर्वतिर बहने परम्परागत अवधारणा चाहिँ त्यो हो र यसले चाहिँ जलवाष्पयुक्त हावा चाहिँ समुद्रबाट जमिनतिर लिएर आउने होइन र जसले वर्षा गराउने र यसको चाहिँ शुरूआत यो त दक्षिणी गोलार्धबाट आउँछ। हामी उत्तरी गोलार्धमा बस्छौँ, दक्षिणी गोलार्धको चाहिँ मादागास्कर आसपासको एउटा त्यो अफ्रिकन क्षेत्रमा पर्छ, पूर्वी अफ्रिकाको एउटा मादागास्करको वरिपरि एउटा मास्केरियन हाई उच्चचापीय क्षेत्र त्यहाँबाट विकसित हुन्छ र त्यो उच्चचापीय क्षेत्रबाट चाहिँ सोमालिया रिजनको चाहिँ कोस्ट हुँदै अरबियन सी अनि त्यसपछि गएर बंगालको खाड़ी र बंगालको खाड़ी हुँदै पूर्वी दिशामा बहाव भइसकेपछि नेपालमा प्रवेश गर्ने हो। त्यसकारणले गर्दा मनसुन चाहिँ एउटा जलवाष्पयुक्त वायु जुन चाहिँ अब नेपालको परिप्रेक्ष्यमा चाहिँ पूर्वबाट पश्चिम दिशातिर बहन्छ र 79-80% वर्षा यसले गराउँछ।
1: धेरैले सामान्यतया चाहिँ बंगालको खाडीबाट आउने भन्छ, बंगालको खाडी चाहिँ हुँदै आउने, त्योभन्दा निकै परैबाट आउने भयो पानीको बाफ
2: धेरै तलबाट होइन, दक्षिणी गोलार्धबाट नै आउने, फेरि यो चाहिँ अफ्रिकन कोस्ट हुँदै अरबियन सागर हुँदै बंगालको खाडीमा आउने, त्यस कारणले गर्दा यसको चाहिँ लामो छ।
1: हजुर, यसमा चाहिँ पूर्वानुमानहरू जस्तो ठ्याक्कै आइपुग्ने समय पनि औसतमा उस्तै हुन्छ, त्यस पछाडि लगभग अलिकति धेर अलिकति थोर पानी पर्ने भन्ने पूर्वानुमान पनि प्राय जस्तो मिल्छ भनेको यो चाहिँ लामो समय शताब्दीदेखि चाहिँ यही रूपमा चलिरहेको एउटा प्रणाली भयो।
2: यो मनसुन चाहिँ कस्तो भन्दाखेरि जुन मनसुनी प्रणाली छ विश्वमा चाहिँ यो दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली क्षेत्रमा मात्रै हुने चाहिँ यो प्रणाली हो, वायुको प्रणाली जुन चाहिँ एउटा यसको उत्पन्न हुने बिन्दु हुन्छ र यसको आगमन हुने आफ्नो बाटा हुन्छ होइन र एउटा निश्चित ठाउँमा गएर यो वर्षिन्छ। त्यस कारणले गर्दाखेरि यो अन्य युरोप अमेरिका अथवा अफ्रिका भन्दा अलिकति फरक छ र यसले नै अब एक किसिमले हाम्रो चाहिँ नेपाल लगायत दक्षिण एसियामा चाहिँ समग्र रूपमा आर्थिक सूचकको पनि यसले काम गर्छ।
1: यीसँगै यस वर्षको मनसुनमा चाहिँ कम वर्षा र बढी गर्मी हुने चाहिँ प्रक्षेपण छ। कतिपयले त असारको अन्तिमदेखि साउन भदौसम्म एकदमै धेरै सुक्खा हुन्छ कि भनेर पनि अनुमान गरिरहनु भएको छ। साँच्चै जोखिम हो यसपालि चाहिँ?
2: यसपालिको पूर्वानुमान अगाडि नै आइसकेको छ, जल तथा मौसम विज्ञान विभाग लगायत सास्कोपहरू दक्षिण एसियाली मञ्चबाट पनि आइसकेको छ। अब यसमा अहिलेको मनसुनमालाई चाहिँ अधिकतम तापक्रम पनि बढ्ने, न्यूनतम तापक्रम पनि बढ्ने भनेपछि समग्रमा गर्मी बढ्ने र वर्षा चाहिँ कम हुने भन्ने चाहिँ आकलन छ। यो जुन चाहिँ जून जुलाई अगस्त सेप्टेम्बरलाई चाहिँ हामीले यो चार महिनालाई मान्दाखेरि करिब करिब हाम्रो चाहिँ असारदेखि असोजसम्मको अवधिलाई हामीले मान्दाखेरि आज हामी अब करिब करिब मनसुन शुरू हुने बिन्दुमा त छौं, तर मनसुन चाहिँ नेपालमा प्रवेश गरिसकेको छैन। त्यस कारणले गर्दाखेरि अहिलेको फेरि कस्तो भयो भन्दाखेरि राम्रो प्री मनसुन वर्षा भयो नेपालमा चाहिँ, त्योभन्दा अगाडि यो वर्ष नै फेरि सुक्खा हिउँ थियो भने प्री मनसुनी वर्षा राम्रो भएको स्थिति हो र अब मनसुनको चाहिँ जुन आकलन जुन गरिएको छ त्यो अनुसारै अब जस्तै अहिले नै अब चिस्यान चाहिँ अब नघट्ला तत्कालको लागि, किन भन्दा हाम्रो प्री मनसुनी वर्षाले पनि केही धानिरहेको स्थिति छ, तर अब हामी जुनको मध्य भाग पनि हामीले पार गरिलाइसक्दा पनि अब होइन सायद अब 19-20 तारिक जुनकोबाट मनसून आउन सक्छ र अब यसमा चाहिँ अगस्त र सेप्टेम्बर अझ बढी यसले चाहिँ यो मनसुनी वर्षा चाहिँ कम हुने आकलन गरिएको छ।
1: यो मनसुनको कुरा ठ्याक्कै गर्दाखेरि चाहिँ जुन 13 औसत मिति मानिन्छ हामीले नेपालमा आइपुग्नको लागि त्यसमा केही दिन तल केही दिन माथि हुन्छ भनेर तपाईँहरूले भन्दै आउनुभएको छ। आज कुराकानी हामीले गर्दै गर्दा जुन 16 तारिक कुराकानी यो सुन्दै श्रोताले गर्दा जुन 17 तारिकमा पनि मनसुन भित्रिने सम्भावना अलिकति कमै देखियो होइन। यसले हेर्दाखेरि यति ढिलोलाई चाहिँ सामान्य नै मानिन्छ कि अथवा यो पनि एक किसिमले जोखिमको संकेत हो?
2: कस्तो छ भन्दाखेरि जलवायु चक्र कहिलेकाहीँ अनिश्चित बनिदिन्छ होइन, अब सधैँ एउटै बाटोमा चाहिँ यो हिँड्दैन। फेरि अब यो पटकको लागि चाहिँ प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल्निनोको चाहिँ असरले दक्षिण एसियाली क्षेत्रमा चाहिँ सुक्खा र खडेरी बढ्ने भन्ने किसिमको पूर्वानुमान पनि आइरहेको र यसै परिप्रेक्ष्यमा चाहिँ एल्निनो चक्र पनि भर्खरै शुरूआत भएको चाहिँ समाचारहरू आइसकेको छ। र अहिलेको परिस्थिति चाहिँ मनसुनको चाहिँ आगमन चाँडो र ढिलो चाहिँ विभिन्न कारणहरूले वायुमण्डलीय र समुद्रीय कारणहरूले चाहिँ हुन्छ। त्यसमा चाहिँ अब ढिलो हुँदाखेरि पार्ने प्रभावको बारेमा हामी तयारी रहनु पर्यो र अर्को चाहिँ जुन सुक्खा चाहिँ हुन सक्ने सम्भावना अथवा एल्निनो विकसित हुँदै जाँदाखेरि चाहिँ हामीले त्यो सुक्खाबाट हामी चाहिँ कसरी त्यसलाई चाहिँ हामी कम गर्न सक्छौँ त होइन भन्ने हिसाबमा चाहिँ हामी तयार हुनु पर्यो। यो प्रणालीकै कुरा गर्दाखेरि चाहिँ यो मनसुनी प्रणालीको चाहिँ चक्र मध्ये चाहिँ होइन बढी वर्षा हुने र कम वर्षा हुने चक्र चाहिँ आउँछ।
1: एल्निनो शुरू नै भइसक्यो भनेर हामीले समाचारहरूमा थाहा पाइसक्यौं, त्यसको प्रभाव कस्तो पर्ला भनेर हामीले अलिकति चर्चा गर्नुभन्दा अगाडि चाहिँ एल्निनो र लानिनो भनेर हामी भन्ने गर्छौं, त्यसको चाहिँ अलिकति छोटोमा सामान्य बुझ्ने गरी भनिदिनु न।
2: जुन एल्निनो र लालिनाको चाहिँ हामीले भन्दाखेरि अब यो विशेष गरी चाहिँ प्रशान्त महासागर को पनि अब हामीले चाहिँ प्रशान्त महासागरलाई हामीले तीन भागमा बाँड्छौँ यसलाई अलिकति विस्तृत रूपमा बुझ्नको लागि। पश्चिमी प्रशान्त महासागर होइन, मध्य प्रशान्त महासागर र पूर्वी प्रशान्त महासागर। अब यसमा विशेष गरी चाहिँ पूर्वी क्षेत्रको चाहिँ भूभाग भनेको चाहिँ पेरू र इक्वेडर जुनलाई इक्वेटोरियल पेसिफिक भन्छ होइन, त्यो क्षेत्रमा चाहिँ पश्चिमी प्रशान्त क्षेत्रबाट पूर्वी प्रशान्त क्षेत्रमा चाहिँ तातो पानीको बहाव हुने एउटा प्रणाली हो। तातो पानीको बहाव ठ्याक्कै त्यसकै विपरीत चाहिँ लालिना भनेको चाहिँ पूर्वीबाट पश्चिमतिर आउने फेरि चिसो पानीको धार हो। त्यो प्रभाव चाहिँ अब हाम्रो एटमोस्फियर ओसियन इन्टरेक्सनसँग हुन्छ। यस चाहिँ के भन्दा यो समुद्र वायुमण्डलसँग चाहिँ तपाईँको चाहिँ कपल्ड भएर एकीकृत भएर यसले अर्को एउटा चाहिँ प्रणालीले विकास गर्छ। त्यो अवस्थामा एल्निनो हुँदाखेरि दक्षिण एसियाली क्षेत्रहरूमा चाहिँ विशेष गरी सुक्खा र खडेरी हुने, अस्ट्रेलियन रिजनमा पनि तपाईँको त्यो हुने होइन, र कतिपय क्षेत्रमा फेरि अधिक वर्षा हुने र बाढी आउने हुन्छ। त्यस्तै गरी लालिनाको अवधिमा फेरि हाम्रो चाहिँ त्यसकै विपरीत भनौँ न, हाम्रो क्षेत्रमा बढी वर्षा हुने।
1: लालिनाले चाहिँ हामीलाई केही जोखिम पनि ल्याउने अथवा पर्याप्त पानी पनि पार्ने कुराहरू हुन सक्छ। हामीले यो मौसमकै यसपालिको कुरा गर्दै गर्दाखेरि चाहिँ एल्निनो चाहिँ यसपालि बितेको 150 वर्ष यताकै शक्तिशाली हुन्छ कि भनेर एक किसिमले अन्तर्राष्ट्रिय विज्ञहरूले अनुमान गरेको हामीले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पढ्न पाएका थियौं। त्यसै गरी सुपर एल्निनो भनेर पनि चर्चा गरेको पाइन्छ। साँच्चै त्यस्तै जोखिम देखिन थालेको छ? हुन त भर्खर शुरू भयो, विकास हुँदै जाँदा होला, तर तपाईँहरूको अनुमान अनुसार, तपाईँहरूको अध्ययन अनुसार चाहिँ यसपालि साँच्चै सुपर एल्निनो को प्रभाव नेपालले पनि भोग्नुपर्ने अवस्था आउन सक्ने जोखिम चाहिँ कतिको छ?
2: हामीले चाहिँ अब गरेको अध्ययन पनि छ, हामी आफैले होइन त्रिभुवन विश्वविद्यालयमा गरेको अध्ययनमा पनि हामीले के पाएका छौँ भन्दाखेरि एल्निनो वर्षहरूमा चाहिँ सुक्खा बढेको अथवा वर्षा चाहिँ हामीले घटेको हामीले पाएका छौँ। 1981 2020 हाम्रो आफ्नै अध्ययनमा 20% चाहिँ एल्निनो वर्षहरूमा चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौँ भनेपछि त्यो त अवश्य नै हुने भयो। र यसमा चाहिँ फेरि एल्निनोलाई अलिकति फेरि हामीले चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल्निनो चाहिँ अलि अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 समथिङ कतातिरको एल्निनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ होइन। अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ। तथापि अहिलेको स्थितिमा एल्निनो शुरू भएको स्थिति हो। एल्निनो शुरू भइसकेपछि फेरि तत्काल त्यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ होइन एउटा निश्चित समयपछि त्यसको प्रभाव हामी कहाँ पर्छ अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त सेप्टेम्बरमा एलनिनोले बढी सुक्खा हुने देखाउँछ त्यस कारणले गर्दाखेरि अहिले नै अब एलनिनोको चाहिँ यस्तो हुन सक्छ भन्ने हाम्रो अध्ययनले पनि देखाएको छ होइन सुक्खा बढाउने तर अब त्यो सुरुवातको बिन्दुमा भएको हुनाले त्यो अझै बढ्दै जाँदा अथवा समुद्री सतहको तापमान सी सर्फेस टेम्परेचर भन्छ एसएसटी त्यो अधिकतम रूपमा बढ्दै गयो भने त्यसले चाहिँ सुक्खापनबाट खडेरी अथवा चरम खडेरीसम्म पनि यसले पुर्याउन सक्छ र फेरि यो चाहिँ फेरि एउटै सिजनमा मात्रै प्रकट हुन्छ भन्ने होइन तपाईँको चाहिँ यो आउने हिउँसम्म पनि यसको प्रभाव रहिरहन्छ
1: भनेको कति लामो समय चाहिँ रहने सम्भावना चाहिँ रहन्छ दुई महिना चार महिना छ महिना
2: एलनिनोको चाहिँ चक्र चाहिँ कस्तो हुन्छ भन्दाखेरि एलनिनो अथवा लालिना हामीले जुन कुरा गर्यौं यो चक्र भनेको तपाईँको चाहिँ दुई वर्षदेखि छ वर्षसम्मका चक्र हुने फेरि गरी चक्र हुन् जस्तै दुई वर्ष एलनिनो भयो त्यसपछि फेरि न्यूट्रल अवस्थामा आउने अनि फेरि लालिनातिर जाने भन्ने किसिमको चाहिँ त्यसरी जान्छ कुनै कुनै तीन वर्ष पनि हुने होइन त्यसैले मैले भनेको जस्तै अहिले चाहिँ प्रशान्त पूर्वी प्रशान्त महासागर क्षेत्रमा शुरू भयो भनिसकेपछि अब यसको तत्कालीन असर चाहिँ अहिले भन्दा पनि अब डेढ दुई महिनापछि यसको बढी देखिन्छ होइन त्यो चाहिँ हाम्रो ल्याग टाइम हुन्छ टेलिकनेक्सन्स भन्छौँ हामीले चाहिँ टेलिकनेक्सन्स हुँदै तपाईँको चाहिँ पश्चिम प्रशान्त महासागर हुँदै इन्डियन ओसियनमा र बंगालको खाडी हुँदै हाम्रोमा प्रभाव पार्ने भएको हुनाले त्यो एउटा ट्राभल टाइम पनि यसको लाग्छ तर फेरि हामीले यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौँ किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पूर्व तयारी अथवा हामीले यसबाट सतर्कता अपनाउनु पर्ने छ भने चाहिँ हामीले दुई वर्षलाई नै हामीले प्राथमिकतामा राखेर हामीले गर्नुपर्ने एउटा निश्चित होइन अब यो अब भदौ असोज हो भन्ने हिसाबले मात्रै नगएर अलिकति लङ टर्म प्लानिङ हामीले चाहिँ जुन एउटा डिजास्टर प्रिपेयरनेस होइन एउटा विपद व्यवस्थापनको हामीले कुरा गर्दाखेरि त्यो रूपमा चाहिँ अब सरकारी निकायहरूले अथवा चाहिँ होइन स्थानीय निकायहरूले त्यो रूपमा हामीले सोचेको
1: यसरी हेर्दाखेरि नेपालको खाद्य सुरक्षामा तत्काल आउन सक्ने जोखिम के हुन सक्छ जस्तो धान रोपाई तरकारी उत्पादन पशु पालन लगायत भयो कस्ता कस्ता समस्याहरू चाहिँ अलिकति बढ़ी आउन सक्ने हुन्छन् किनकि तपाईँले यो सिजन मात्रै नभएर अर्को सिजन एक दुई वर्षकै कुरा गर्नुभयो कस्ता किसिमको समस्याहरू बढ़ी देखिन्छन्
2: अहिले चाहिँ अब यो खडेरीको चाहिँ प्रायसो प्रत्यक्ष रूपमा चाहिँ हाम्रो कुरा गर्दाखेरि चाहिँ कृषिसँग अलि बढी प्रत्यक्ष जोडिएर अलिकति कामहरू पनि भएको छन् जस्तै अब हामीले चाहिँ सिंचाईको मात्रा चाहिँ घट्ने सिंचाईको मात्रा भनेपछि भूमिगत जल व्यवस्थापनमा हामीले ध्यान दिनु पर्यो जुन हाम्रो चाहिँ पानीको बहाव छ पानीको बहाव यदि घटेको अवस्थामा हामीले अर्को वर्षसम्मलाई प्लानिङ गर्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले कसरी खेतीलाई चाहिँ जारी राख्न सक्छौँ त एउटा त्यो रूपमा जानु पर्यो अर्को चाहिँ हाम्रो जल संरक्षण हामीले गर्ने जल संरक्षण भनेपछि पोखरीहरू जुन रेन वाटर हार्वेस्टिङ अथवा तपाईँको वर्षाको पानी संकलन गरेर अर्को काई अहिले चाहिँ यो बर्खामा जति पर्छ त्यसलाई पोखरीमा राखेर त्यो एउटा त्यसरी हामीले प्लानिङ कि अब चाहिँ हामीले जुन विपदलाई एउटा व्यवस्थापन चाहिँ चिस्यानलाई हामीले कसरी जोगाउने त जमिनको चिस्यानलाई जोगाउनु पर्यो एउटा चाहिँ झनैसी हामीले चाहिँ जुन मल्सिङ भन्छ अथवा जुन हाम्रो छापोहरू लाउँछौ नि छापो होइन त्यो जमिनको चिस्यानलाई चाहिँ जमिनमै रहिरह्यो भने त अर्को बालीको लागि पनि भयो त्यो चाहिँ गर्यौं भने जस्तै अब हुने 2027 सम्मको लागि पनि हामीले केही न केही होइन त्यो रूपमा हामी सोच्न सक्छौँ
1: हजुर त्यो खालको गर्नुपर्ने आवश्यकता चाहिँ देखिन थाल्यो होइन नेपालमा जस्तो एक किसिमले जलवायु परिवर्तन कुरा भयो सँगसँगै एलनिनो पनि अहिले भएकोले गर्दाखेरि कतै एक दुई वर्ष यसको प्रभाव देखियो भन्दाखेरि यी कुराहरू चाहिँ अनिवार्य जस्तो हुन थाल्यो
2: हजुर त्यो गर्नुपर्छ अनि फेरि अब अहिलेको चाहिँ अब जस्तै समयमै अहिलेको पूर्वानुमानमा पनि सूचित गरिएको थियो होइन अब जलवायु अनुकूलित खेती हामीले गर्नु पर्यो जलवायु अनुकूलित खेती भन्नाले चाहिँ जस्तै अहिलेको मनसुन चाहिँ सुक्खा बढे हुने बढी सम्भावना छ भनिसकेपछि हामीले चाहिँ सुक्खा सहन सक्ने चाहिँ बिउहरू धान भनौँ अथवा अन्य किसिममा पनि होइन जस्तै नार्कले चाहिँ त्यो उत्पादन गरेको छ बिउहरू त्यो बिउहरू चाहिँ अब त्यो सुक्खा भेराइटीको चाहिँ होइन जातको चाहिँ हामीले लगाउनु पर्यो अहिले समयमै सूचना पनि दिएको थियो यही पाराले चाहिँ हामी चाहिँ जलवायु अनुकूलित खेती प्रणालीमा हामी जानुपर्ने हुन्छ जस्तै अब अलिकति सुक्खा सहन सक्ने चाहिँ अन्य बालीहरू के छन् त होइन त्यसमा चाहिँ हाम्रो कृषि क्षेत्रले चाहिँ नि सोच्नु पर्यो।
1: यस्तो किसिमको तयारी त खासै धेरै सरकारी स्तरमा हुन त अब कम सुनिएको होला, सरकारी स्तरबाट भएर आम नागरिकसम्म त्यस्ता सूचना पुर्याएर सहयोग गरेर गर्नुपर्ने आवश्यकता कतिको देख्नुहुन्छ? हाम्रोमा त्यस्तो किसिमको त्यति धेरै चलन लेखिएको छैन।
2: यसमा चाहिँ अब अलिकति अब नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग अथवा नार्कले चाहिँ अहिले विगत 8-10 वर्षदेखि एउटा कार्यक्रम सुरु गरेको थियो होइन, जुन चाहिँ यो कृषि मौसम सूचना प्रणाली होइन, अब त्यसमा चाहिँ मा चाहिँ किसानलाई सुसूचित हुने। अहिले चाहिँ के छ भन्दा हामीले चाहिँ विज्ञले मात्रै यो कुरा भनेर भएन, यो चाहिँ तपाईँको चाहिँ तल्लो तहसम्म जसले खेती गर्नुहुन्छ त्यहाँसम्म त्यो कुराहरू पुग्नु पर्यो होइन, र त्यो कुरा पुग्नको लागि अब पुलको रूपमा त्यहाँको चाहिँ गाउँपालिका अथवा वार्ड ले चाहिँ अब यसमा होइन एउटा सहजकर्ताको भूमिका पनि खेल्न सक्नुहुन्छ होइन। त्यसकारणले गर्दाखेरि अब कृषि क्षेत्रमा मौसम पूर्वानुमानमा आधारित खडेरी जोखिम चेतावनी र पूर्व तयारीका कार्यविधिहरू पनि हामीले सञ्चालन गर्नुपर्ने हुन्छ होइन। अब यसमा अब केही ठाउँहरूमा यो कार्यको सुरुवात पनि भएको छ, जस्तै अब यसमा चाहिँ अब डीएचएम नार्क केयर नेपाल र आईएचआरआरले चाहिँ अब यो रौतहट जिल्लाको परुहा नगरपालिका र सिराहा जिल्लाको नराहा गाउँपालिकामा एउटा पाइलट स्टडी पनि गरेको थियो होइन। त्यस कारणले गर्दाखेरि अब हामीले विशेष गरी स्थानीय समुदायलाई नै यो चाहिँ कसरी चाहिँ यो चरम जोखिमबाट हामीले चाहिँ होइन न्याय दिन सक्छौ होइन, त्यो रूपमा चाहिँ स्थानीय पालिकाले कार्य गर्नुपर्ने हुन्छ।
1: खडेरीको पूर्व चेतावनी प्रणाली अथवा त्यसको चाहिँ जानकारी दिने कुराहरू चाहिँ नेपालमा शुरूआत भएको पाइन्छ, त्यो कतिको प्रभावकारी हुँदै गएको र त्यसको आवश्यकता कतिको महसुस गर्नुभएको छ तपाईँले?
2: अब यसमा चाहिँ विश्व मौसम संगठनले चाहिँ अब सन् 2012 नै भनेको थियो होइन, एउटा चाहिँ खडेरी अनुगमन प्रणाली चाहिँ सुरु गर भनेर नेशनल मेट्रोलोजिकल एण्ड हाइड्रोलोजिकल एजेन्सीहरूलाई जुन सरकारी निकाय हुन् तिनीहरूलाई चाहिँ सूचना जारी गरेको थियो, र हाम्रो छिमेकी देशहरूमा चाहिँ अलिक त 13-14 नै त्यो कामहरू सुरु गरे, तथापि हाम्रोमा ढिलै भए पनि अब होइन 2025 यो काम भएको छ, एउटा खडेरी एन्टिसिपेटरी टुल भन्ने चाहिँ निर्माण भएको छ जल तथा मौसम विज्ञान विभागको सक्रियतामा होइन, मर्सी कप र आईएचआरआर मिलेर चाहिँ एउटा चाहिँ खडेरी एन्टिसिपेटरी टुल बनाएको छ, र त्यसकै आधारमा चाहिँ 2026 फेब्रुअरीदेखि चाहिँ प्रत्येक महिनाको खडेरी सूचकाङ्कको चाहिँ नक्साङ्कन चाहिँ प्रकाशित गर्छ होइन जल तथा मौसम विज्ञान विभागले, र त्यसबाट चाहिँ अब स्थानीय पालिका अथवा स्थानीय क्षेत्रमा चाहिँ कस्तो किसिमको चाहिँ खडेरी को जोखिम रहन सक्छ भन्ने कुरा अलिकति आकलन गरेर अनि त्यस अनुसारको चाहिँ हामीले योजनाहरू बनाउन सक्छौँ होइन। त्यस कारणले गर्दा यो नेपाल सरकारले जुन गर्यो ढिलै गरे पनि जुन खडेरी एन्टिसिपेटरी टुल बनाएको छ त्यो टुल चाहिँ अहिले एक महिनाको लागि एक महिनै पछि गरे पनि जस्तै हाम्रो यसमा नि विभिन्न तपाईँको सूचकाङ्कहरू छन्, जस्तै हामीले अहिले एसपीआई इन्डेक्सको माध्यमबाट हेर्छौँ भने अब अन्य इन्डेक्सहरू पनि हामीले यसमा राखेर यसलाई अझै थप बलियो हामी बनाउन सक्छौ, र यो सूचना चाहिँ अब स्थानीय पालिका अथवा तपाईँको गाउँपालिका र नगरपालिकामा पनि हामीले सुसूचित गराउनु पर्यो।
1: हामीले दीर्घकालीन रूपमा हेर्यौँ भने अब जलवायु परिवर्तनको असरको कारणले भोलिका दिनमा खडेरी अथवा सुक्खाको अवस्थाहरू बारम्बार आउने कुरा एउटा त्यो सम्भावना छँदैछ, त्योसँगै यसपालि एलनिनोको प्रभावले गर्दाखेरि आउने कुरा पनि सुक्खा अथवा खडेरीकै जोखिम पनि अबको एक दुई वर्ष कायम रह्यो। यसरी हेर्दाखेरि हाम्रो संघीय सरकार पालिका विपद व्यवस्थापन गर्ने निकायहरू उनीहरूले चाहिँ मनसून सुक्खाको सम्भावित प्रभाव कम गर्नको लागि अहिले नै गर्नुपर्ने तयारी चाहिँ के हो? तपाईँको सुझाव के छ? अहिले नै यो कुरा चाहिँ गरेदेखि कम्तीमा जोखिम अलिकति भए पनि घट्थ्यो कि भन्ने यस्तो,
2: जस्तै अहिले चाहिँ केही कुराहरू हामी गर्न सक्छौँ, जस्तै अब हामीले चाहिँ पालिका लेभलमा चाहिँ सो अध्ययन गर्दाखेरि जस्तै अब बिउ एउटा बिउ सुरक्षित गर्ने तपाईँको विशेष गरी हामीले अलिक कृषिको हामीले कुरा गर्दाखेरि खडेरी एउटा बिउ सिड ब्याङ्क होइन सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने होइन, जस्तै अब विषम परिस्थितिसँग जुत्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त होइन, त्यो अवस्थामा चाहिँ त्यसको अल्टरनेट के त विकल्प के त त्यो विकल्प दिनको लागि चाहिँ त्यस्ता किसिमका बिउहरू विभिन्न बाली नालीको भेराइटो एउटा दिन सकियो. त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ. एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन, जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठूलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ तपाईँको त्यहाँको पानीको स्रोत छ, अथवा अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो. अनि अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ अब हामीले चाहिँ अब कस्तो छ भन्दाखेरि पानीलाई बचाउनु पर्नेछ. सिंचाईमा पनि त्यो धेरै पानी चाहिँ वेस्ट नगर्ने, खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि होइन, ड्रप ड्रप ड्रप गरेर अब त्यतातिर कसरी हामी जान सक्छौँ. थोपा सिंचाई चाहिँ अब जस्तै चाहिएको बेलामा सिंचाई दिने, फेरि तपाईँको हुने, अनि फेरि त्यो जल संरक्षण गर्ने. अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू, जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ. अनि अर्को चाहिँ आर्थिक रूपमा चाहिँ हामीले जस्तै किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि चाहिँ राहतको चाहिँ हामीले निर्माण पहिलेदेखि नै गर्ने के, निर्माण गरेर उसलाई कति दिने त, होइन 10,000-20,000 कति दिन सकिन्छ होइन, किनभन्दा उस त बाँच्नु पर्यो नि पहिला चाहिँ. यस्तो किसिमले तयारी हामी गर्नु पर्यो.
1: हामी अहिले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं. अवश्य हामी भविष्यमा नेपालमा खडेरीको सम्भावित प्रभाव बारेमा चर्चा गरौं. जलवायु परिवर्तनको अहिलेको गतिलाई हेर्दा आउँदो 20-30 वर्षमा नेपालमा खडेरीको अवस्था कस्तो आउन सक्छ भन्ने आकलन गर्न सकिन्छ, र कुन कुन क्षेत्र सबैभन्दा बढ़ी जोखिममा पर्ला नेपालका, पनि कुन क्षेत्र अलिकति बढ़ी जोखिममा पर्ने सम्भावना देखिन्छ?
2: अब यसमै हामीले चाहिँ हामीले अध्ययन चाहिँ हाम्रो आफूले विभिन्न अध्ययनहरू गर्दाखेरि हामीले केही लिटरेचरहरू पनि पाएका थियौँ. सन् 2050 चाहिँ अब दक्षिण एसियामा धान मकै र गहुँको उत्पादन चाहिँ 50% घट्न सक्ने अनुमान गरेको छ खडेरीको कारणले गर्दाखेरि. भनिसकेपछि चाहिँ यसबाट फेरि हाम्रो चाहिँ क्षेत्र पनि प्रभावित हुने भइहाल्यो. अब जस्तै खाद्य संरक्षणको कुरा यसमा जोडेर आउन सक्छ. त्यसपछि गएर मूल्य वृद्धि, त्यो बेलामा मूल्य वृद्धि हुँदाखेरि होइन पोषणको अभाव हुन सक्ने स्थिति, त्यसपछि भोकमरी र सामाजिक अस्थिरतामा जान सक्ने स्थिति हुन्छ, जुन चाहिँ खाद्य चाहिँ उत्पादनमा खडेरीको कारणले खाद्य उत्पादन कम भयो भने. त्यस कारणले गर्दा अब त्यसमा हामी तयारी गर्दै गर्नु पर्यो. नीति नियमहरू बनाउँदाखेरि अब चाहिँ उत्पादन 2050 घट्ने भनिसकेपछि हामीले चाहिँ त्यही अनुसारको चाहिँ अब वैकल्पिक खेती प्रणाली अथवा क्यास क्रप्समा हामी जान सक्ने हो कि होइन, एउटा चाहिँ कृषि क्षेत्रलाई हामीले त्यो रूपमा हेर्न सक्छौँ. र अहिले अघि म अगाडि भनेको थिएँ जुन आकस्मिक खडेरीहरू विकसित हुने चाहिँ होइन, जुन फ्ल्यास ड्रट्सहरू छ, त्यो विकसित हुने क्रम चाहिँ बढ़िरहेको छ करिब करिब 2010 पछि. त्यस कारणले गर्दाखेरि र 2000 पछिको अध्ययनमा पनि त्यो खडेरीको चाहिँ जुन फ्रिक्वेन्सी छ, आवृत्ति चाहिँ बढ़िरहेको छ. र अनि खडेरीलाई चाहिँ अर्को के हुन्छ भन्दाखेरि जति लामो अवधि ड्युरेसन बढ़्यो उति त्यसबाट हामी प्रभावित बन्न सक्छौँ. त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पानीको संकटलाई हामीले कसरी चाहिँ अब चिर्ने एउटा त्यो कुरा भयो. अनि बाली नालीको क्षतिलाई चाहिँ हामीले कुन रूपमा चाहिँ अब कम गर्न सक्छौँ होइन, त्यसमा हामीले ध्यान दिनु पर्यो. अनि त्यसपछि गएर डढेलोको जोखिम हुने हुनाले त्यसलाई नियन्त्रण गर्ने, किन भन्दा यो प्राकृतिक चक्र भएको हुनाले यसलाई चाहिँ हामीले निमिटेर नपार्न त सक्दैनौँ. यसलाई हामीले न्यूनीकरण गर्नेको लागि चाहिँ होइन गर्नको लागि हामीले काम गर्ने हो. अब न्यूनीकरणका उपायहरूमा चाहिँ हामीले जोड़ दिनुपर्ने हुन्छ होइन. न्यूनीकरणको उपायमा चाहिँ विशेष गरी जल संरक्षणलाई चाहिँ म प्रमुख मान्छु. जल संरक्षणलाई हामीले गर्यौँ भने हाम्रो चाहिँ अलिकति चाहिँ हाम्रो चाहिँ भनौ न नदी नाला पोखरी होइन मा चाहिँ हामीले केही न केही जलको बहाव हामीले ल्याउन सक्छौँ होइन. र अर्को चाहिँ सिंचाईमा हामीले अलिकति ऊ गर्नु पर्यो. जस्तै हाम्रो देशको चाहिँ धेरै कम ठाउँमा मात्रै सिंचाइ छ, र सिंचाई योजनाहरू पनि समयमा होइन ठुल्ठुला सिंचाई योजनाहरू अहिले नाम यहाँ नलिउँ होइन छन्, तर ती 10-15 वर्ष भइसक्यो राष्ट्रिय गौरवको आयोजना भनेर हामीले भनेका छौँ. तर चाहिँ उता चाहिँ तपाईँको डिमाण्ड छ होइन, पानीको आवश्यकता छ, यता हामी सिंचाई सुरु गर्ने भनेर काम सुरु गरेका छौँ, तर हामीले त्यो गर्न सकिरहेको स्थिति छैन. त्यस कारणले गर्दा अब चाहिँ हामीले ती कामहरू चाँडै सम्पन्न गरेर खडेरी उन्मुख क्षेत्रहरूमा जल संरक्षणमा विशेष ध्यान दिनु.
1: हजुर, त्यसँगै जस्तो खडेरीको कारण चाहिँ नेपालको गाउँ शहर बसाई सराईको कुरा, त्यसै गरी खाद्य संकटबाटै सामाजिक द्वन्द पनि बढ्न सक्छ भन्ने किसिमको विश्लेषणहरू पनि गरिन्छ यदि खडेरी बढ्दै गयो भने. तपाईँ कति गम्भीर मान्नुहुन्छ यो विषयलाई नेपालमा चाहिँ, नेपालको हकमा चाहिँ?
2: होइन, अब जस्तै अघिले चाहिँ हामीले जुन यो विपदको चक्रलाई हामीले हेर्दाखेरि एक पछि अर्को विपदको सामना हामीले गरिरहेका छौं। त्यसकारणले गर्दाखेरि आकस्मिक रूपमा तपाईँको चाहिँ खडेरीले चाहिँ संकट नल्याउने भन्ने किसिमको कुरा रहेन अब चाहिँ, त्यस कारणले यसले संकट लिएर आउन सक्छ होइन। तर के भन्दाखेरि अब यो अघि मैले जोडेको थिएँ होइन, अब यो चाहिँ सामाजिक रूपसम्म नै जान्छ अन्तिम रूपमा चाहिँ होइन। जस्तै तपाईँको मूल्य वृद्धि हुने बित्तिकै भने जनजीविका कसरी चलाउने होइन, खाद्य उत्पादन नै घटेपछि खडेरीबाट अनि चाहिँ त्यसपछि मानिसहरूको अनि बेरोजगारी दर होइन बढ्ने, अब यसको त फेरि लामो लहरो आउँछ नि त। त्यस कारणले
1: गर्दा
2: सामाजिक र आर्थिक जोखिमहरू चाहिँ अब खडेरी बढ्दै जाँदा अवश्य पनि यसले लिएर आउँछ। त्यसलाई सम्बोधन गर्नको लागि हामीले के गर्न सक्छौं, त्यही अनुसारको योजनाहरू होइन कार्यविधिहरू बनाऊ होइन, स्थानीय पालिकाहरूलाई त्यही अनुसारले सक्षम बनाउने कोसिस गरौं, स्थानीय सरकार लगायत तपाईँको चाहिँ प्रदेश सरकारहरूले पनि अलिकति विनियोजन पनि त्यही अनुसारको गरौं, त्यो अवस्थामा चाहिँ हामीले यसको दुष्परिणामलाई हामी कम गर्न सक्छौँ।
1: यसरी खडेरी व्यवस्थापनका लागि नेपालमा अहिले नै चाहिँ नीति कानूनहरूको पर्याप्तता चाहिँ कतिको छ, बनाउने क्रमहरू कतिको भएको छ कि छैन?
2: अब यो नीति नियम भन्दा पनि एउटा चाहिँ त्यस्तो चाहिँ अब मेरो जानकारीसम्म त्यस्तो आएको मैले पाएको छैन होइन। जस्तै अब एसओपीहरू चाहिँ बनेको छ होइन, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियरहरू चाहिँ, अब त्यसमा चाहिँ जुन कार्यविधिहरू विभिन्न पालिकाहरूले खडेरी उन्मुख भएको अवस्थामा कसरी चाहिँ हामीले काम गर्ने भनेर चाहिँ केही स्थानीय पालिकाहरूले बनाएको चाहिँ हामीले पाएका छौँ होइन। अब सरकारी तवरमा चाहिँ यो जुन राष्ट्रिय स्तरमा चाहिँ खडेरी संकटग्रस्त अथवा सुक्खा संकटग्रस्त क्षेत्र भनेर घोषणा गरेर केही राहत दिएको भन्ने जानकारी चाहिँ पाइएको छ। त्यस अब हामीले त्यो तयारीलाई चाहिँ अझै अब अलिकति कार्यविधि बनाएर चाहिँ अब राहत अथवा त्यसबाट न्यूनीकरण हामी कसरी गर्न सक्छौ त्यस दिशामा अघि बढ्नुपर्छ।
1: अघि मैले यो यसपालिको एलनिनोबाट आउने प्रभावबाट चाहिँ के गर्न सक्छन् पालिकाहरूले भनेर तपाईँलाई सोधेको थिएँ। यस्तै गरी दीर्घकालीन रूपमा जस्तो जलवायु परिवर्तनको कारणले हामीलाई अझ दुई दशक तीन दशक चार दशक पछाडि पनि खडेरीको लामो जोखिम ल्याउन सक्छ कि भन्ने हिसाबबाट चाहिँ एकजना अनुसन्धानकर्ताको हिसाबले सरकारले के पूर्व तयारी गरिदियोस् भन्ने लाग्थ्यो। छोटोमा भन्नुपर्दा यो चाहिँ गरेदेखि भोलिको दिनमा लामो समय पछाडि पनि सहयोग पुग्थ्यो भन्ने चाहिँ।
2: अब यसमा चाहिँ यो फडेरी एउटा प्राकृतिक अवस्था नै हो, तर प्राकृतिक अवस्थामा चाहिँ हामीले कम गर्न सक्ने भनेको चाहिँ हामीले जलको सञ्चय गर्ने नै हो। जस्तै खडेरी पर्याप्त वर्षा नभएपछि खडेरी हुने हुनाले अब त्यो वर्षालाई चाहिँ अब अथवा त्यो पानी अपुग पानीलाई हामीले चाहिँ कहाँबाट लिएर आउन सक्छौँ त, त्यो परिपूर्ति गर्ने। जस्तै हाम्रो त्यो भनेको तपाईँको चाहिँ जमिन मुनिको पानी, जमिन मुनिको पानी चाहिँ हामीले त्यसलाई पुनर्भरण पनि गर्नु पर्यो, त्यसलाई हामीले तान्ने मात्रै होइन पुनर्भरणको लागि हामीले चाहिँ एउटा चाहिँ हरियाली हामीले कायम गर्नु पर्यो, भनौँ वन जंगलको एउटा निश्चित तपाईँको चाहिँ होइन पर्सेन्टेज हामीले कायम गरिराख्नु पर्यो होइन। अनि त्यसमा चाहिँ अब तीव्र शहरीकरणले गर्दाखेरि फेरि शहरी क्षेत्रहरूमा त्यो अभाव छ, त्यसमा पनि पुनर्भरण गर्ने ठाउँहरू रिचार्ज गर्ने ठाउँहरू हामीले राख्नु पर्यो होइन। त्यस कारणले गर्दाखेरि मुख्य चाहिँ पानीको परिपूर्ति हामीले कसरी गर्न सक्छौँ, जल संरक्षण हामीले कसरी गर्न सक्छौँ होइन, त्यो दिशामा चाहिँ अब हामीले लाग्नुपर्ने हुन्छ। अब त्यसलाई चाहिँ हामीले अलिकति यो इकोलोजिकल रेस्टोरेसन को हिसाबमा हामीले जानुपर्ने हुन्छ, हरियाली कायम गर्ने र यसमा चाहिँ जमिन मुनि जललाई पुनर्भरण गर्ने कार्यहरू, यसमा चाहिँ हामीले अब विभिन्न तरिकाले चाहिँ पालिकाहरूले यसमा काम गर्न सक्छ।
1: अब आजको कार्यक्रमबाट हामी विदा हुँदै गर्दाखेरि चाहिँ हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा खडेरीको जोखिम कम गर्नको लागि चाहिँ के गर्न सक्छन्, छोटो सन्देश तपाईँको हरेक व्यक्तिको तहमा जाँदा चाहिँ के गर्न सक्लन्?
2: अब हामीले चाहिँ एउटा हामी जलवायु अनुकूलित तपाईँको प्रणालीमा हामी जानु पर्यो, हामीले चाहिँ होइन एउटा चाहिँ जलवायुको जोखिम छ भनेपछि अब त्यही अनुसारको चाहिँ हाम्रो चाहिँ कार्यविधि हामीले हुनु पर्यो, हाम्रो कार्यहरू होइन एउटा त्यो हुनु पर्यो। अर्को चाहिँ हामी व्यक्तिगत रूपमा पनि हामीले चाहिँ खडेरीसँग जुझ्नको लागि हामीले प्रयोग गर्ने पानी अथवा पानीका स्रोतहरू पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ संरक्षण गर्ने दिशामा हामी जानु पर्यो। एउटा किन भन्दा एउटा गाउँमा अथवा एउटा वडामा निश्चित ठाउँहरूमा त्यो मुहानहरू छन् होइन, त्यो मुहानहरू भनेको त्यहीँको स्थानीयले प्रयोग गर्ने भएको हुनाले प्रत्येक व्यक्ति अथवा समाजको एउटा दायित्व बन्छ, त्यसमा चाहिँ हामीले कसरी त्यसलाई चाहिँ दीर्घकालीन रूपमा हामी प्रयोग गर्न सक्छौँ त, त्यसको बचत भनौँ न यसरी एक किसिमले किफायती रूपमा हामीले पानीको प्रयोग गर्नु पर्यो, मुहानको हामीले संरक्षण गर्नु पर्यो र पुनर्भरण गर्नु पर्यो। यो त प्रत्येक व्यक्तिले नै आफ्नो कार्यशैलीले लाई सुधार गर्ने हो भने होइन र त्यसलाई संरक्षण गर्ने हो भने पनि त्यो कार्य गर्न सक्छ।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो। यो खडेरीको बढ्दै गरेको जोखिम र यसपालि एलिनोले तर्साइरहेको यो समयमा विज्ञको तर्फबाट आफ्नो कुराहरू राख्नुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद छ।
2: हजुर, उज्यालो रेडियोलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु।
1: प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल अब भने आजको बदित नेपालको समय सक्ने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वत अर्को विषयमा छलफल गर्छौ। आजको बदित नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बस्ने बिदा हुन्छु। नमस्कार।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 56 56 455।
3: सूचना।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
5: Radio Meri FM
6: Extreme Energy Drink Time Check Aile Thik 9 Baje Ko Chha
7: Extreme Energy Drink Taste the Difference Feel the Energy

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पूर्ण पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू। दिनरात दुवै सिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। तराई क्षेत्रमा गर्मी बढ़दै गएको छ। मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन। तराईका अरू क्षेत्रमा पनि गर्मी बढ़ेको हो। तराईमा पर्याप्त वर्षा हुन सकिरहेको छैन। यसकै कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चाँपीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसूनको सक्रियता मुख्यत पहाड़ी र हिमाली क्षेत्रमा केन्द्रित छ। महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै कोशी प्रदेशको तराईका केही ठाउँ र मधेशको एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँमा मौसम मुख्यतया सफा नै रहने र तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ। लगातारको गर्मीका कारण बाल बालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर दिउँसोमा काम गर्ने श्रमिकहरू बढ़ी प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। टाउको दुख्ने, थकान बढ़ने तथा हिट स्ट्रोकको जोखिम रहने भएकोले प्रशस्त पानी पिउन, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुती कपड़ा प्रयोग गर्न सुझाव दिइएको छ। महाशाखाका अनुसार तत्काल मनसून भित्र नै सम्भावना छैन। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदैछ। बढ़दो मरूभूमिकरण र खडेरीका विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउने गरिन्छ। खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे आजको दिन चर्चा गर्ने गरिन्छ। केही दिन अघि विकास भएको एलनिनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ेको छ। विश्व मौसम संगठन डब्ल्यूएमओका अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एलनिनो विकास भएको हो। यसपटक सुपर एलनिनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओको चिन्ता छ। विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एलनिनो र लानिनो। समुद्रको पानी सामान्यतया भन्दा धेरै तात्यो भने त्यसलाई एलनिनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिनो भनिन्छ। अहिले एलनिनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्रवाध्यापक डाक्टर मदन सिग्देल एलनिनोको प्रभाव नेपालमा स्पष्ट देखिने बताउनुहुन्छ। यसका लागि अहिले नै पूर्व तयारी गर्न पनि उहाँको सुझाव छ। औषधि व्यवस्था विभागले एकै पटक 5,000 भन्दा धेरै औषधि पसल अर्थात फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल संचालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। गएको जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरूले सरकारलाई गराउनु भएको हो। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको छ। नवयुवा आन्दोलनको क्रममा गएको भदौ 24 बुढा नीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरू घाइते हुनुभएको थियो। त्यसपछि थप उपचारका लागि भन्दै सिंगापुर पुग्नु भएको थियो। पछि नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरूमाथि धरपकड़ नगर्न सर्वोच्च अदालतबाट जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने अहिलेसम्मकै सबैभन्दा ठूलो साइज अर्थात व्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, चोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढ़ाएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ। अब चाँडै अन्य प्रक्रिया शुरू हुने इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सहज र प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै शिफ्टमा काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्यालसहित निर्देशक केसीलाई विशेष अदालतले 4 दिन थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। यसैबीच विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्लीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,90,000 असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्य पूर्वमा तनाव फेरि बढ़ेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमणमा चारजनाको ज्यान गएपछि युद्ध विराम उल्लंघनको आरोप प्रत्यारोप तीव्र बनेको हो। इरानले इजरायलले लेबनानमा भएको सहमति अर्थात समझदारी पत्रको 84 पटक उल्लंघन गरेको दावी गर्दै कड़ा जवाब दिने चेतावनी दिएको बीबीसीले जनाएको छ। इजरायल तर्फबाट भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नवा तिहा क्षेत्रमा कम्तीमा चारजनाले ज्यान गुमाएका कतारी संचार माध्यम अल जजिराले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई लेबनानको अवस्था व्यवस्थापनमा अधिक जिम्मेवार हुनुपर्ने भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ। ट्रम्पको भनाईपछि अमेरिका इजरायल सम्बन्धमा नयाँ दरार देखिन थालेको विश्लेषण गरिएको छ। अमेरिका इरान वार्तामा अमेरिकी पक्षका उपराष्ट्रपति जेडी भान्सले इरानले शर्त पालना गरेमा वास्तविक फाइदा पाउन सक्ने बताउनु भएको छ, तर उसले इरानले आतंकवाद र आणविक कार्यक्रम समर्थन जारी राखेमा कुनै लाभ नपाउने चेतावनी पनि दिनुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा साबिक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 3 गोल गरे। अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन्। विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल पनि हो। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। मेस्सी र क्लोजपछि फ्रान्सका किलियन एम्बाप्पेले 14 गोल सहित पछाइरहेका छन्। आजको खेलको शुरूआतमै अर्जेन्टिनाका मेस्सी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता भने पाएन। अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरूआत गरेको हो। 6 पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विश्वकप फुटबलमा विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गर्यो। नर्वेका एर्लिङ हालाण्डले खेलमा 2 गोल गरे। त्यस्तै क्रिस्टियन क्रिसबोर्ट्स र मार्टिन ओडेगार्डले 1-1 गोल गरे। इराकका कप्तान आयमन हुसेनले 1 गोल फर्काए। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजय शुरूआत गरेको छ। फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको हो। फ्रान्सको जीतमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरूडको 57 गोलको कीर्तिमान तोडेका हुन्। विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या 14 पुगेको छ। अहिले बिहान 9:45 विश्वकप फुटबलमा अस्ट्रेलिया र जोर्डनले खेल्दैछन्। त्यस्तै आज राति 11:30 पोर्चुगल र कंगो बीच खेल हुनेछ। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पुनः पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू। दिनरात दुवै शिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी शुरूआत।
4: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSc College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत

0: दिगो दरिलो र विश्वासिलो।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Extreme Energy Drink.
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातीमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
2: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 र 102.7 MHz।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल, नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
5: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान सारवाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455-36-98-4।

0: Mania. Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सुरजन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गएर के हो कसो.
2: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
6: कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
6: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत.
7: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्चा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-688-84-566।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिके दुर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025-24-200।

0: Extreme Energy Drink.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 56 56 455।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
7: यदि छन् भने वीरेन्द्रनगर 3 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0 83 590 693।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98 580 40 719 र 98 580 51 715।
0: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
7: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
7: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
7: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
9: रेडियो भेरी एफएम

अनु मसँग बात मार न हेलो भयो त।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
4: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: एसई सकियो अब रमाइलो सुरु भयो
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
6: नेपाल टेलिकम राष्ट्रको संचार
7: सबैको मन छुने
6: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्निरेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: सूचना
4: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
1: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डियानै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सुरजन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
6: ल टिपिराख, फोन नम्बर 98209393848 98209393848।

0: हिमाल पहाडलाई जोड्छौ सबैलाई बिहान एघार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको चालो आर्थिक वर्षमा पनि विकास बजेट कार्यान्वयनको अवस्था निकै कमजोर, एघार महिनामा 27% मात्र खर्च। मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज शुरू हुँदै झण्डै 2000 विद्यार्थी दीक्षित हुने र विश्वकप फुटबलमा मेस्सीको पहिलो ह्याट्रिक, नर्वे र फ्रान्सको विजयी शुरूआत, पोर्चुगलले आज कंगोसँग खेल्दै। चालू आर्थिक वर्षमा पनि कर्णाली प्रदेश सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक रहेको पाइएको छ। चालू आर्थिक वर्षको एघार महिना सकिँदा कर्णालीको विकास खर्च जम्मा 27.46% मात्र रहेको छ। जेठमा शान्तसम्म चालूतर्फ 50.63 र विकासतर्फ 27.46% खर्च भई समग्रमा 36.25% बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले प्रदेश सभामा पेश गर्नुभएको बजेट प्रतिवेदनमा उल्लेख गरिएको छ। अहिले असार मसान्तसम्ममा 20.96 अर्ब खर्च हुने सरकारी अनुमान छ। 6.41 अर्ब भन्दा बढ़ी रकम बचत हुने भएपछि यसका आधारमा आगामी बजेटमा आकार बढ़ाइएको छ। मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको चौथो दीक्षान्त समारोह 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आज गर्न लागि चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा संचारको प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर विष्णु कुमार खड्काले दीक्षान्त समारोहमा ग्रेड लिस्टमा रहेका 1928 जना विद्यार्थी दीक्षित हुने बताउनु भएको छ। ग्रेस लिस्टमा रहेका यी मध्ये 455 जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएको पनि उहाँले बताउनु भएको छ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख आतिथ्यता रहने बताइएको छ। यसै गरी समारोहको अध्यक्षता शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नुहुने जनाइएको छ। विश्वकपको उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियामाथि 3-0 प्रभावशाली जित निकालेको छ। कन्सास सिटी स्टेडियममा गएर आज बिहान भएको समूह जेको खेलमा 38 वर्षीय मेस्सीले ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमै पहिलो ह्याट्रिक पूरा गर्नुभएको छ। देशका लागि आफ्नो 200 खेल खेलिरहेका मेस्सीले विश्वकपमा व्यक्तिगत गोल संख्या 16 पुर्याउनु भएको छ। यो सँगै उहाँले जर्मनीका मिरोस्लाव क्लोजको विश्वकपको सर्वाधिक गोलकर्ताको कृतिमान पनि बराबरी गर्नुभएको छ। फिफा विश्वकप अन्तर्गत गैराती भएका खेलमा नर्वेले इराकलाई 4-1 गोल अन्तरले हराउँदै शानदार शुरूआत गरेको छ। अमेरिकाको बोस्टनमा भएको खेलमा नर्वेले उत्कृष्ट शुरूआत गरेको हो। विश्वकप फुटबलमा 28 वर्षपछि फर्किएको नर्वेले शुरूआती खेलमै उत्कृष्ट प्रदर्शन देखाएको छ। यसमा रहेका फ्रान्स र सेनेगललाई आगामी यात्राका लागि नर्वेले चुनौती दिने विश्लेषण पनि गरिएको छ। यस्तै फ्रान्सले पनि शानदार शुरूआत गरेको छ। फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गरेको छ। टोलीका लागि स्टार स्ट्राइकर किलियन एम्बाप्पेले 2 गोल गर्नुभएको छ भने ब्राडली बार्कोलाले 1 गोल थप्नु भएको छ। प्रतियोगिता अन्तर्गत बहुप्रतीक्षित खेलमा आज पोर्चुगलले कंगोसँग प्रतिस्पर्धा गर्दछ। खेल नेपाली समयअनुसार राति 10:45 शुरू हुनेछ। हस्तारीलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते। Thank you.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुलेक कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएछु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने दिक्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
10: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
9: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु,
8: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नै दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
9: लकिपिराग फोन नम्बर 9820293948, 9820293948।
11: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
12: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
13: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको 1 घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
12: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: चाहिन्छ।
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
2: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्धानपन विशेषज्ञ डाक्टर मंजु विशेषद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईवीएफ का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98550-13956।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सबैको मान सुने
5: रेडियो भेरी एफएम

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
6: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP पैसा बढ्ने स्मार्ट तरिका
7: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
8: रेडियो भेरी FM

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455369984।

0: Mania.
1: Extreme energy drink.
2: तेरो ले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिने से बाइजना भयो
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98489 5076
7: सूचना
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाट जोड्ने सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586 56 455
9: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने रातिमा निन्द्रा नपर्ने नकारात्मक सोच धेरै आउने आत्महत्या गर्न मन लाग्ने टाउको दुखिरहने मन आत्तिने छारे रोग कुलतले अप्ठ्यारो पारेको यौन इच्छा नहुनु यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्
10: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083 590 693

0: 6.9 डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
2: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
6: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सेवामा नफर्किएका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन। 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता। स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो। आवासीय चिकित्सकलाई पाठ्यक्रम अनुसार मात्रै सेवामा खटाउन आयोगको आग्रह। 4 दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किँदै चिनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान। अमेरिका र इरान बीचको सम्झौतामा 300 अर्ब डलरको लगानी कोष प्रस्ताव। इरानमा ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउने उद्देश्य। र विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो। अर्जेन्टिना, नर्वे र फ्रान्सको पनि विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालय त्रिवीले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवीको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएका कबुलियती नामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। त्रिवीका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाई छ। त्रिवीले विदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने जनाएको छ। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1 अर्ब 3,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएकामा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मंगसिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिए अनुसार सेवामा खटाउन अनुरोध गरेको छ। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई पत्राचार गरेर चिकित्सकको कार्यबोझ अत्यधिक समय कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक असर परेको भन्ने गुनासाहरू आएकामा प्राप्त भएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रहे सेवामा खटाउन व्यवस्था गरेर यथाशीघ्र आयोगलाई जानकारी गराउनका लागि निर्देशन दिनुभएको हो। त्यसैगरी आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नशिप भत्ता विभिन्न शिक्षण संस्थामा समान नभई कतिपय मेडिकल कलेजको इन्टर्नशिप भत्ता अति न्यून रहेको भन्ने गुनासो आएको जनाएको छ। आयोगले गुनासोका सम्बन्धमा मेडिकल कलेजले आफ्नो आंगिक अस्पतालमा सेवा पुर्याए बापत प्रदान गर्दै आएका भत्ता सरह नै उपलब्ध गराउनका लागि निर्देशन दिएको छ। मेडिकल कलेजका शिक्षण संस्थामा सेवा प्रदान गर्ने इन्टर्नशिपका चिकित्सकहरूलाई प्रदान गर्ने व्यवस्था गरे त्यसको जानकारी आयोगलाई गराउन अनुरोध गरिएको छ। चार दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। उहाँ आइतबार बिहान बेजिङ पुग्नु भएको थियो। परराष्ट्र मन्त्री खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि पार हिमाल समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान समेत गर्नुभएको छ। हिजो बेजिङमा नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसांख्यिकी सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कालीकोटमा दुर्लभ वन्यजन्तु रेड पाण्डा भेटियो, सुनको भाव आज तोलामा 1,200 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सेवामा नफर्केका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन, 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता, स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कालीकोटका 3 पालिकामा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महावे गाउँपालिका र शुभकालिका गाउँपालिकामा रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्। तिलागुफा नगरपालिका 10 रूरू बन्चुपाटन, शुभकालिका गाउँपालिका 6 हाउडी लेकमा र महावे गाउँपालिका 2 महावे पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँ र चाँदी 10 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा 2,97,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको थियो। यस्तै आज चाँदीको भाव घटेर तोलाको 4,980 रूपियाँ कायम भएको महासंघले जनाएको छ। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रिय संघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन 16 तारीकमा मनाइन्छ। विश्वका 20 करोड़ भन्दा बढ़ी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाउने गरिन्छ। वर्षको दिवसका अवसरमा आईडीएफएआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्य माध्यमको रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सृजना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच हालै भएको शान्ति सम्झौतामा 300 अर्ब अमेरिकी डलरको निजी लगानी कोष स्थापना गर्ने योजना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको खबरमा उल्लेख छ। कोष लगानी, ऊर्जा, यातायात, उत्पादन, उद्योग तथा आपूर्ति व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रित छ। यसमा अमेरिका, खाड़ी अरब देशहरू, एशिया, दक्षिण अमेरिका तथा अफ्रिकाका कम्पनीहरूले लगानी गर्नेछन्। इरानमा ठूलो मात्रामा लगानी भित्र उद्देश्यले 300 अर्ब अमेरिकी डलरको निजी लगानीको स्थापना गर्ने योजना इरान अमेरिकाको सम्झौतामा समावेश गरिएको हो। आधाभन्दा बढ़ी रकमका लागि लगानी प्रतिबद्धता समेत आइसकेको दावी गरिएको छ। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको भनिएको छ। अमेरिका र इरानले पर्सि शुक्रबार झण्डै 3.5 महिना लामो युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ। आज सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन 3-1 पराजित भयो। अस्ट्रियाले खेलको 21 मिनटमा रोमानो स्मिथको गोलबाट अग्रता बनाएको थियो। खेलको 50 मिनटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए। जोर्डनले विश्वकपमा पहिलो गोल समेत गरेको हो। तर खेलको 76 मिनटमा एजन अल अरबको उपहार गोलमा अस्ट्रिया 2-1 अगाडि रह्यो अनि खेलको इन्जुरी समयमा अस्ट्रिया मार्को अर्नाटोविकले पेनाल्टीमा गोल गरे। जोर्डनलाई 3-1 हराएसँगै समूह जेको अस्ट्रिया महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगोले खेल्दैछन्। यस्तै साबेक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। मेस्सीले खेलको 70, 60 र 76 मिनटमा गोल गरेका हुन्। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। 6 विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विजय शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको छ। फ्रान्सको जितमा कप्तान किलियन एम्बेपेले 2 गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगो खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सेवामा नफर्केका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो आवासीय चिकित्सकलाई पाठ्यक्रम अनुसार मात्रै सेवामा खटाउन आएको आग्रह 4 दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किँदै चिनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान अमेरिका र इरान बीचको सम्झौतामा 300 अर्ब डलरको लगानी कोष प्रस्ताव इरानमा ठूलो मात्रामा वैदेशिक लगानी भित्राउने उद्देश्य र विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो अर्जेन्टिना नर्वे र फ्रान्सको पनि विजय शुरूआत दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार
2: के तपाई वा तपाईको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
3: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
3: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
3: हजुर यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक नगर 8 खजुरा काठकुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्
4: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू तल्लोपेट दुख्ने महिनावारी अनियमितता हुने पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लोपेट दुख्ने अनियमित वा निरन्तर रगत बग्ने विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-550-13-956
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लोपेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाक मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-480-44-631
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भयो
9: तै त या काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
8: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
9: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576

0: Media Extreme Energy Drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भरपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनु भएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरियो।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र IVFका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
4: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: Radio Bheri FM.

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
8: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
0: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
8: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
0: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
8: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
0: हजुर यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
8: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्
9: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
10: सबैको मान सुने
11: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-56455।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।

0: सूचना।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एलआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: डाडुरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 0185-38-150, 0185-35-151।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडेल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Junior.
1: Extreme energy drink.
2: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, शारीरिक कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
3: यदि छन् भने वीरेन्द्रनगर 3 एरिचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन HA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
4: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
3: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
4: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
3: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
4: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
3: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा PDD क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
4: सम्पर्क सन्ध्या फार्मेसी तथा PDD क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: रेडियो भेरी FM।

0: 0031
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रेडियो भेरी एफएम।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एमएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एमएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी हजुर भेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री एग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेश यी भाइजना भया
9: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
10: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाद छोकको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
12: रेडियो भेरी एफएम

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: 6.9 को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस छैन कि गर्ने गर्ने
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820 29 93 48, 9820 29 93 48।
3: रेडियो भेरी एफएम

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: साक्षर समाज सक्षम राष्ट्र आत्मनिर्भर जीवनको लागि रोजगारी र अवसरको लागि सामाजिक विकास र समृद्ध राष्ट्रको लागि लैंगिक जातीय र क्षेत्रीय समानताका लागि अधिकार र कर्तव्य बोधका लागि स्वास्थ्य सम्बन्धी सचेतनाका लागि आर्थिक सशक्तिकरणका लागि त्यसैले शिक्षित बनौ प्रगतिको पथमा लम्क्यौं
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225 अरुवा सोना मनसोली चामल प्रति बोरा 1350 स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925 अरुवा मध्यम चामल प्रति बोरा 1350 चिनी प्रति किलो 95 कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत सूचना
3: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ
1: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्र नगर नगरपालिका वीरेन्द्र नगर सुर्खेत
4: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिम्बु टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
5: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
4: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
5: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
6: सी सकियो अब रमाइलो सुरु भयो
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
8: नेपाल टेलिकम राष्ट्रको संचार
9: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
10: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
11: Extreme energy drink. Time check. Aile thik 2 bajeko cha.
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: me a
1: extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने.

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषता हरुले, तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
1: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
5: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मन्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, इकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
9: रेडियो भेरी एफएम

0: स्कूल देखि क्याम्पस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायत का पाठ्य सामग्री
1: लोक सेवा आयोग का किताब
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्था का लागि आवश्यक स्टेशनरी सामान तथा खेलकुद सामग्री का लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षा का लागि हामी प्रतिबद्ध छौ।
2: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर्स वीरेन्द्रनगर छ बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-521-1148 र 520-702।
6: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-1114, मोबाइल 98-585-51-960 र 97-678-84-566।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। ढाबाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 र केन्द्रीय सदस्यमा उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 3,024 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपर्नेको जनाएको छ। इलामका 53 वटा भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12 देखि 14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्दछ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाई छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाई छ। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्। युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको स्थित ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ। नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार, रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लाली गुराँसको पाइन्छाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाठ्यभागको चित्र रहेको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गवर्नरको दस्तावेज रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रूपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपतिको विधान अनुसार उपसभापति, 2 महामन्त्री, 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता 1-1 र सहप्रवक्ता 3 मनोनित गर्ने व्यवस्था छ। 900 केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगको अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोर जन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। अनुसार कागज, प्लास्टिक, धातु, सिसा जन्य लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै संकलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्सालले बताउनुभयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशको खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकको 2025 प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% भन्दा धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झण्डै 41 करोड़ हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन, क्षयग्रस्त जमीनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 औं र डीआर कंगो 45 औं स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 औं पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 वटा खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसै कारणले कंगोले सन् 1974 विश्वकप खेलेको थियो। कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कंगोले पछिल्ला 5 खेलमा 2 जित, 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा, सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 केन्द्रीय सदस्य उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक संसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्केको कंगो र पोर्चुगल खेल्दै।
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
7: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D, सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: handle. Let's go.
1: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: सबैको मन सुने.
3: Radio Bheri FM.

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्र नगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है सिरिस एग्रोभेट।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी एफएम

0: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ,
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
1: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ।
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको माणिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। माणिकेश, मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन सुने
2: रेडियो मेरी FM।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9855654555।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
5: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेषद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 0383521987 र मोबाइल 9855513956।
7: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
8: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
9: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
9: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
10: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको विकास बजेट निराशाजनक, 11 महिनामा जम्मा 27% मात्र खर्च। मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाउने शिक्षा मन्त्रीको दावी। चौथो दीक्षान्त समारोहमा झण्डै 2000 विद्यार्थी दीक्षित। र विश्वकपमा मेस्सीको ह्याट्रिक सँगै नर्वे फ्रान्स अस्ट्रियाको विजयी शुरूआत। आज पोर्चुगल कंगोसँग खेल्दै चालू आर्थिक वर्ष सकिन 1 महिना मात्र बाँकी रहेका बेला कर्णाली प्रदेश सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक रहेको छ। विकास बजेट बढ़ाउने बताउँदै आएको कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको 11 महिना सकिँदा जम्मा 27.46% मात्रै बजेट कार्यान्वयन गरेको छ। जेठ मसान्तसम्ममा चालूतर्फ 50.63 र विकास अर्थात पूँजीगततर्फ 27.46 गरी समग्रमा 36.25% बजेट खर्च भएको छ। अहिले असार मसान्तसम्ममा 20.96 अर्ब खर्च हुने सरकारी अनुमान गरिएको छ। सरकारले 6.41 अर्ब भन्दा बढ़ी रकम बचत हुने भन्दै आउँदो आर्थिक वर्षको बजेटमा यसलाई समावेश समेत गरेको छ। कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर पनि निकै कमजोर रहेको छ। आर्थिक मामिला एवं योजना मन्त्री राजीव विक्रम शाहले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 2.94% सीमित रहने पूर्वानुमान गरिएको बताउनु भएको छ। गत वर्ष प्रदेश सरकारको आर्थिक वृद्धि दर 5.25% रहेको थियो। मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको चौथो दीक्षान्त समारोहमा करिब 2000 विद्यार्थी दीक्षित भएका छन्। 1928 जना विद्यार्थी दीक्षित भएकामा 455 जना विद्यार्थीहरू दीक्षान्त समारोहमा सहभागी भएका विश्वविद्यालय प्रशासनले जनाएको छ। विश्वविद्यालयले चौथो दीक्षान्त समारोहसँगै 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव वृन्दावनमा आज गरेको हो। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाउने दावी गर्नुभएको छ। सरकारले यसको लागि आवश्यक बजेट, पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपूर प्रयास गरेको उहाँको भनाइ छ। विश्वविद्यालयले स्थानीय आवश्यकता पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत, वन जड़ीबुटी, पर्यटन र सांस्कृतिक धरोहरलाई अनुसन्धान लाई प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ। उहाँले मन्त्रालयको तर्फबाट विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड, डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आर्थिक सहयोग गर्ने पूर्णत प्रतिबद्ध रहेको दावी पनि गर्नुभएको छ। दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागु असल सहित पक्राउ परेका छन्। दाङ तुलसीपुर उपमहानगरपालिका 2 भन्केका 24 वर्षीय रमेश ठाडा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 3 महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर धम्की दिँदै कुटपिट गरेको भिडियो हिजो बेलुका सार्वजनिक गरेपछि उहाँ पक्राउ पर्नु भएको हो। उहाँले आफ्नै फेसबुक मार्फत हिजो करिब 8:30 बजेतिर यो भिडियो सार्वजनिक गरेपछि प्रहरीले आज बिहान उहाँलाई पक्राउ गरेको हो। फिफा विश्वकप फुटबलमा समूह जेमा रहेका अस्ट्रिया र अर्जेन्टिना तथा समूह आईका फ्रान्स र नर्वेले विजयी शुरूआत गरेका छन्। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहान भएको खेलमा अस्ट्रियाले जोर्डनलाई 3-1 गोलअन्तरले पराजित गर्दै पहिलो खेलबाट महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। अस्ट्रियाले खेलको 21 मिनटमा अग्रताले पनि 50 मिनटमा जोर्डनले बराबरी गोल फर्काएको हो। जोर्डनले विश्वकपमा गरेको यो नै पहिलो गोल समेत हो। 76 मिनटमा 1 गोल उपहार पाएको
अस्ट्रियाले इन्जुरी समयमा पेनाल्टी सदुपयोग गर्दै जोर्डनलाई 3-1 हराउन सफल भयो। यस्तै विश्वकप उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेस्सी चम्किँदा अल्जेरियामाथि 3-0 प्रभावशाली जित निकाल्न सफल भएको हो। कन्सास सिटी स्टेडियममा आज बिहान नै भएको समूह जेको खेलमा 38 वर्षीय मेस्सीले ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाउनु भएको हो। उहाँ नै यो विश्वकप सहित समग्र विश्वकपमा उहाँको यो पहिलो ह्याट्रिक हो। यसअघि अर्का स्टार स्ट्राइकर रोनाल्डोले 33 वर्षको उमेरमा गरेको ह्याट्रिकलाई अहिले 38 वर्षमा गर्दै उहाँले सबैभन्दा पाको उमेरमा ह्याट्रिक गर्ने कीर्तिमान समेत कायम गर्नुभएको छ। मेस्सीले विश्वकपमा व्यक्तिगत गोल संख्या 16 पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजको विश्वकपको सर्वाधिक गोलकर्ताको कृतिमानमा बराबरी समेत गर्नुभएको छ। यसै गरी नर्वेले पनि इराकलाई 4-1 गोल अन्तरले हराउँदै शानदार शुरूआत गरेको छ। अमेरिकाको बोस्टनमा भएको खेलमा स्टार स्ट्राइकर एर्लिङ हलान्डले विश्वकपको डेब्यू खेलमै 2 गोल गर्दै नर्वेलाई जित दिलाउन महत्वपूर्ण योगदान दिनुभयो। फिफा विश्वकपमा 28 वर्षपछि फर्किएको नर्वेको शुरूआती खेल नै उत्कृष्ट रहेपछि यस समूहमा रहेका फ्रान्स र सेनेगललाई आगामी यात्राका लागि चुनौती बन्ने भएको छ। यस्तै यस समूहमा रहेको फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरीमा टुंगिए पनि दोस्रो हाफमा दुवै टोलीका तर्फबाट 4 गोल भएका हुन्। फ्रान्सका लागि स्टार स्ट्राइकर क्लेन एम्बापेले 2 गोल गर्नुभयो भने ब्राडली बार्कोलाले 1 गोल थप्नुभयो। विश्व फुटबलमा आज राति 11:15 समूह केमा रहेको पोर्चुगलले कंगो तथा बिहान 8:15 कोलम्बियाले उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछन्। यस्तै भोलि बिहान 14:00 समूह एलमा रहेका इंग्ल्याण्ड र क्रोएसिया तथा 14:45 यही समूहमा रहेका घाना र पानामा बीच प्रतिस्पर्धा हुनेछ। हवस् त अहिलेलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। अहिले 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Patagonia.
1: Extreme energy drink.
2: त्यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिने बाइजना भयो
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97 4 54 33 975 र 98 1 45 84 0 31
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ
8: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ
5: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस् समयमै जाँच गराउनुहोस् स्थान चारबाइनी रोड नेपालगंज सम्पर्क मोबाइल नम्बर 98 4 55 36 98 4
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
5: सूचना
6: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054793।
7: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
5: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
7: कि त बालबालिका

0: बालिकालाई विद्यालय जान डर लाग्ने वा पढ़ाईमा मन नलाग्ने समस्या छ,
1: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ।
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले स्त्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
3: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
5: रेडियो भेरी FM।

0: हाल्नु, लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यही असार 6 गते शनिबारका दिन सुपथ पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्धानपन विशेषज्ञ डाक्टर मन्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठ्यगरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफ का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो?
4: लट्टी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20-935, 9862-29-133 र 9855-56।
7: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने भाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848039576
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी

0: पहाडतराई जोड्छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको विकास खर्च निकै कमजोर, एघार महिनामा जम्मा 27% मात्रै बजेट कार्यान्वयन, मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई रोजगार उन्मुख बनाइने शिक्षा मन्त्रीको दावी, चौथो दीक्षान्त समारोहमा झण्डै 2000 विद्यार्थी दीक्षित, र विश्वकप फुटबलमा अस्ट्रिया र अर्जेन्टिना तथा फ्रान्स र नर्वेको विजयी शुरूआत, आज पोर्चुगल र कंगो भिड्दै। चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको सरकारको विकास खर्च निराशाजनक रहेको पाइएको छ। चालू आर्थिक वर्षको 11 महिना सकिँदा कर्णाली सरकारले विकास खर्च जम्मा 27.46% मात्रै कार्यान्वयन गर्न सफल भएको छ। असार मसान्तसम्ममा 20.96 अर्ब खर्च हुने सरकारी अनुमान गरिएको छ। 6.41 अर्ब भन्दा बढ़ी रकम बचत हुने भन्दै यही बचत रकमका आधारमा सरकारले आगामी बजेटको आकार बढ़ाएको छ। प्रदेश सरकारले आफ्नो आन्तरिक आय बढ़ाउन नसक्दा अनुदानकै भरमा चल्नुपर्ने बाध्यता समेत रहँदै आएको छ। प्रदेश स्थापना भएदेखि 2.5 खर्ब बढ़ीको बजेट अनुदानमा प्राप्त गरेको प्रदेश सरकारले आय भने जम्मा 3.57 अर्ब मात्रै गर्न सफल भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा यसपालि 1928 जना विद्यार्थी दीक्षित भएका छन्। यो मध्ये 455 विद्यार्थी दीक्षान्त समारोहमै सहभागिता जनाएको विश्वविद्यालय प्रशासनले जनाएको छ। विश्वविद्यालयको 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव आज वृन्दावनमा भएको हो। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने बताउनु भएको छ। उहाँले विश्वविद्यालयका लागि सरकारले सक्दो सहयोग गर्न तयार रहेको भन्दै यसका लागि आवश्यक बजेट, पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपूर प्रयास भइरहेको दावी पनि गर्नुभएको छ। विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत, वन, जड़ीबुटी, पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ। दाङमा सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डरतराश फैलाएको र कुटपीट गरेको भिडियो सार्वजनिक गर्ने एक युवक लागू औषध सहित पक्राउ परेका छन्। तुलसीपुर नगरपालिका 2 भंकेका 24 वर्षे रमेश ठाडा मगरलाई इलाका प्रहरीकाले तुलसीपुरबाट खटिएको टोलीले उहाँकै घरबाट नियन्त्रणमा लिएको हो। मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई धम्काएर कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा आफै सार्वजनिक गरेपछि पक्राउ पर्नु भएको हो। करिब 2-3 महिना अगाडिको भनिएको भिडियो हिजो राति सार्वजनिक भएपछि उहाँलाई प्रहरीले आज बिहान नै पक्राउ गर्न सफल भएको हो। घरमा खानतलासी गर्दा प्रहरीले प्रतिबन्धित लागू औषध समेत बरामद गरिएको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। फिफा विश्वकप फुटबलमा समूह जेमा रहेका अस्ट्रिया तथा अर्जेन्टिना अनि समूह आईका फ्रान्स र नर्वेले पनि विजयी शुरूआत गरेका छन्। सन फ्रान्सिस्को बे एरियामा रहेको स्टेडियममा बिहान भएको खेलमा अस्ट्रियाले जोर्डनलाई 3-1 गोल अन्तरले पराजित गर्दै पहिलो खेलबाटै 3 अंक जोड्न सफल भएको हो। यस्तै विश्वकपको उपाधि रक्षाको अभियानको शुरूआतमै कप्तान लियोनेल मेस्सी चम्किँदा अर्जेन्टिनाले अल्जेरियामाथि 3-0 प्रभावशाली जीत निकालेको हो। कन्सास सिटी स्टेडियममा बिहान नै भएको समूह जेको खेलमा 38 वर्षीय मेस्सीले ह्याट्रिक पूरा गर्नुभयो। उहाँको यो नै पहिलो विश्वकप ह्याट्रिक समेत रहेको छ। यसै गरी नर्वेले इराकलाई चारै गोल अन्तरले हराउँदै शानदार शुरूआत गरेको छ। अमेरिकाको बुस्टनमा भएको खेलमा स्टार स्ट्राइकर अर्लिङ हलान्डले विश्वकपको डेब्यू खेलमै दुई गोल गर्दै नर्वेलाई जित दिलाउन महत्वपूर्ण योगदान दिनुभयो। फिफा विश्वकपमा 28 वर्षपछि फर्किएको नर्वेको शुरूआती खेल नै उत्कृष्ट देखिएकाले यस समूहमा रहेका फ्रान्स र सेनेगललाई पनि चुनौती बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। यस्तै यही समूहमा रहेको फ्रान्सले सेनेगललाई 3-1 अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टीमका तर्फबाट गरी 4 गोल भएको हो। फ्रान्सका लागि किलियन एम्बाप्पेले 2 गोल गर्नुभयो भने ब्राडले बार्कोलालाई 1 गोल थप्नुभयो। विश्वकप फुटबलमा आज राति बहुप्रतीक्षित मानिएको पोर्चुगल र कंगो बीच प्रतिस्पर्धा हुनेछ। यो खेल पाउने 11 बजे शुरू हुनेछ। यस्तै भोलि बिहान पौने 8 बजे यही समूहमा रहेका कोलम्बिया र उज्बेकिस्तान भिड्नेछन् भने भोलि बिहान पौने 2 बजे समूह एलमा रहेका इंग्ल्याण्ड र क्रोएसिया तथा पौने 5 बजे घाना र पानामा बीच पनि प्रतिस्पर्धा हुनेछ। हस्तरीलाई साँझ 5 बजेको फेरि हाइलाइट सकियो। साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ?
6: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
6: या त मदिरा चूर्ण तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
6: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
7: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशे शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठ्यघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बालरोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि।

0: अमृतसर पंजाब का विभिन्न होटल बस्न को व्यवस्था सहित वेटर में जागीर लगाई दिनुहुन्छ।
1: मासिक 24,000 देखि 48,000 सम्म नेपाली
0: कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरे के हो कसो।
1: टिपिराग फोन नम्बर 9820293948 9820293948।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी।
3: भोक लागेर बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: रेडियो भेरी एफएम

0: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, नरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
6: रेडियो भेरी एफएम 98.6 RX 2.7
7: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु,
0: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
1: लकी पिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
3: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385-22-360।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 9840-50-227। खुसीको खबर।
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
8: रेडियो भेरी एफएम,
9: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनसून भित्रन अझै ढिलाई, एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
0: म्यानपावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद स्थित परीक्षण कार्यक्रम रोकियो, 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
1: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायीको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
2: अरू देशमा पनि हामी यो जसरी सरलीकरण गरेर काम गर्छौ भन्ने खालको उहाँहरूले काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ।
0: एलन मस्कको स्पेस एक्स विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो, बजारमा सूचीकृत भएपछि शेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
1: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अघि बढ़न नसकेको मौसमविदले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार मनसून एक हप्तादेखि जहाँको तही स्थिर छ। जुन 13 तारीक मनसून भित्रने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ, तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरेकाले मनसूनको यो ढिलाइले चिन्ता बढ़ाएको हो। मौसमविद डाक्टर पोखरेल यसपालि पश्चिम क्षेत्रसहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ। नेपालमा पछिल्ला 15 मध्ये धेरैसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मधेस प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो। यसै लगातार पछिल्ला 3 हिउँदमा 80% भन्दा पनि कम पानी पर्यो, जुन चरम सुक्खाको अवस्था हो। त्रिवेणीकै सह प्राध्यापक डाक्टर मदन सिग्देल यसपटक सुपर एल निनोको सम्भावना रहेकोले अबको 1 महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ। उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसंघको घोषणा अनुसार सन् 1995 हरेक वर्ष जून 17 तारीकमा मनाइने विश्व खडेरी विरूद्धको संघर्ष दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। मरूभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकारी बढ़ाउने उद्देश्यका साथ यस वर्ष चरण क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना गरौं भन्ने नाराका साथ यो दिवस मनाइएको छ।
1: वैदेशिक रोजगार व्यवसायीको विरोधपछि साउदी अरबले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सिप परीक्षण कार्यक्रम हाललाई स्थगित भएको छ। साउदीले आज काठमाडौँको वसुन्धराबाट सामान्य श्रमिकका लागि स्किल भेरिफिकेशन प्रोग्राम एसभीपी शुरू गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो। उद्घाटन कार्यक्रम चलिरहेकै बेला सयौंको संख्यामा पुगेका म्यान पावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्ने नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदीका राजदूत समेत कार्यक्रममा सहभागी हुनुभएन। विरोधपछि इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्यूट नेपालले सूचना निकालेर आजैदेखि लागू हुने भनिएको यो कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रूपियाँ अतिरिक्त शुल्क बोकाएर सिप परीक्षण गराउनु अव्यवहारिक र अन्यायपूर्ण भएको बताउनुभयो। सिप परीक्षणको लागि सिप परीक्षार्थीले $100 तिर्नुपर्नेछ।
0: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 गतेभित्र कानून मन्त्रालयमा पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ।
1: सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुमवासीले लाल पूर्जा वितरण शुरू गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुमवासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको हो। काठमाण्डुका सुकुमवासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या भएको भन्दै सुकुमवासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढ़ाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनैतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुमवासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बितेका 30 वर्षमा 12,00,000 निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000 मात्र लाल पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनागत परिवर्तन गरेको बताउनुभयो।
0: यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको दावी गर्नुभयो। पछिल्लो 3 महिनामा 8 समस्याग्रस्त सहकारीका 1,452 साना बचतकर्ताको 59,04,600 रूपियाँ फिर्ता गरेको उहाँले जानकारी दिनुभयो। त्यो रकम सम्बन्धित सहकारीका संचालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको हो। पछिल्लो 3 महिनामा 3,54,49,000 रूपियाँ ऋण असुली भएको र आउँदो दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गर्ने उहाँले बताउनुभयो।
1: नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार रंग तथा डिजाइन साविकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटेबाको चित्र रहेको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गवर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 तथा केन्द्रीय सदस्यहरूको लागि 21,000 रूपियाँ शुल्क बुझाउनुपर्ने पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति दुई महामन्त्री चार सहमहामन्त्री हुने व्यवस्था छ। यस्तैको सदस्य सहको सदस्य र प्रवक्ता एक एकजना र सहप्रवक्ता तीनजना मनोनित गर्ने व्यवस्था छ। 99 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपतिले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपतिको निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूको संख्या झण्डै 3000 जना रहेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। चिया उद्योग बन्द हुनुको कारण र यसको प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
10: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसुनभित्र न अझै ढिलाइ, एलनिनो थप सक्रिय बन्दै जाँदा, मनसुनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न बिग्रेको सुझाव, म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद स्थित परीक्षण कार्यक्रम रोकियो, 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन, सरकारले यही असारको 3 हप्तादेखि सुकुम्बासीहरू लाल पूर्जा वितरण शुरू गर्ने मन्त्री रावलको दावी, राष्ट्रपतिको महाधिवेशनका लागि प्रतिनिधि र उम्मेद्वारहरू लागि शुल्क निर्धारण लगायतका खबर प्रस्तुत गरियो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण छापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज छापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्छ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक, कर्मचारी र किसान आश्रित छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुरीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। चिया निकासीमा आएको समस्या बारे हृदय रिमालले टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालसँग कुराकानी गर्नुभएको छ।
2: एकैचोटि नोटिस बिनै होइन, जस्तो अब सधैँ अब वर्षौंदेखि चिया त्यसले आयात गरिरहेको नेपालको चिया होइन, अहिले आएर एकैचोटि चाहिँ विभिन्न कुरामा कडाई गर्नु चाहिँ अलिकति सान्दर्भिक नभए जस्तो कुरै देखिँदैछ। नेपालमै गोदाममै राखेर ल्याब टेस्टिङ, त्यहाँबाट स्याम्पल झिकेर लगेर ल्याब टेस्टिङ गरेर त्यसको रिपोर्ट आए चाहिँ सहज हुन्थ्यो। यता भन्सार पास भएर उता इन्डियाबाट भन्सार पास भइसकिसकेपछि स्याम्पल लिएर जाने, गोदाममा राखिसकेपछि स्याम्पल लाने, यी विभिन्न कुराले गर्दा चाहिँ समस्या के हुन्छ भन्दाखेरि लु पास भयो भने त लु त्यसलाई ओके छ, किन बाहिरले किन्छ, इन्डियाले नै ओके गरेर सकियो त्यो। यदि फेल भइदियो भने त्यसलाई रिटर्न ल्याउने समस्या सबैभन्दा ठुलो कुरो नि, ब्याट अथवा सबै कुरा तिरेर अनि लागेको खर्च अनि त्यसमा ल्याब टेस्टिङ लाग्ने खर्च विभिन्न जोड्दाखेरि त्यो चियाको मूल्य जिरोमा जाने अवस्था छ।
11: यसबाट व्यवसायीहरू कति प्रभावित पीड़ित हुने अवस्था छ र श्रमिकहरूको चाहिँ समस्या के हुन्छ, मजदूरहरू कति?
2: हजारौं श्रमिकहरू त अलबत्त पर्ने भइहाले होइन, चियाबाटै बाँचेका किसानहरू छन्। क्षेत्रको अरू जिल्लाको तुलनामा बाहिर नजाने, कम मात्रामा बाहिर जाने जिल्ला भनेको इलाम छ। केटाकेटी पढाउनेदेखि लिएर खानाकोदेखि लिएर औषधि उपचारको लागि सबै यसैमा निर्भर थियो। समग्र राज्यमा पनि अब खरबौं रुपियाँ पैसा आउने नै लिएको नै रोकिँदैछ नि त, रोकिँदैछ नि त। यहाँ त सधैँ भारत मुखी नै मात्रै भएर बस्नु हुँदैन भन्ने खालको एउटा भारतले आफ्नै पार्टीका आयो कि जस्तो पनि लाग्छ मलाई।
11: केही समय अघिदेखि नै अलिकति चर्चा भइरहेको थियो सामान्यतया, यो बीचमा चाहिँ सरकारी पक्षबाट के पहल भयो, यहाँहरूले चाहिँ के समन्वय गर्नुभयो र समस्या कहाँबाट चाहिँ एक्कासी बन्दै गर्नुपर्ने अवस्था आयो?
2: सधैँ पनि आजभन्दा 10-15 वर्ष अगाडिदेखि नै भारतले गर्दै गरेको नि यो माध्यम यो हुन चाहिँ होइन, तर त्यतिखेर चाहिँ सामान्य रूपले चाहिँ उनीहरूले टोलिन्थे 1 महिना 15 दिन होइन, 10 दिन 12 दिन त्यस्तै बन्द हुन्छ भन्ने हिसाबले बन्द गर्थे होइन। आधिकारिक जानकारी चाहिँ खासै नभएकै भन्नुभएको छ, उहाँहरूको मिडियामा देखे मात्रै त हो नि, हामीले फेरि तिमीहरूको त्याग निराश हामी लिन सक्छौँ न भन्ने खालको चाहिँ अधिकारी चाहिँ उहाँहरूले के जानकारी गराउनु भएको छ नेपाल सरकार मार्फतै भने त्यो अनुसारले अलिक अगाडिदेखि नै एउटा रणनीतिमा जानुपर्थ्यो होला होइन। सधैँ भनेको चाहिँ यी विभिन्न कुराको मापदण्ड राखेर चाहिँ खासै इस्यु बनाएको थिएन होइन, तिमीहरूको चियामा अलिकति समस्या छ भने त्यहाँदेखि त्यस्तै भन्ने हो भने फेरि पछाडि लिने, तर पछाडि चाहिँ के हो भन्दाखेरि 100% अब उहाँहरूकोले गर्नुभएको मापदण्डमा चाहिँ हामी पूरा गर्न सक्नुपर्ने अवस्था भन्ने खालको आयो होइन। त्यो चाहिँ अब जर्मन, जापान, अमेरिका विभिन्न ठाउँमा चाहिँ ल्याब टेस्टिङ भइओरि जाँदा अहिलेसम्म कुनै पनि इस्यु नआएको, कुनै विचारीहरू नदेखिएको, यो सुनिश्चित तरिकाले गर्न खोजियो भने चाहिँ इन्डिया टी बोर्डलाई नै गर्नु पर्यो, फेरि होइन भने चाहिँ त्यसलाई चाहिँ सहजीकरणको लागि चाहिँ इन्डिया टी बोर्ड पनि अलिकति लाग्नुपर्छ कि भन्ने चाहिँ लाग्छ मलाई।
11: भारतसँग मात्रै यो चिया बिक्री गर्दाखेरि निर्भर नभएर उत्पादनलाई चाहिँ अरू अरू देशमा पनि बेच्न सकिन्छ अथवा पठाउन सकिन्छ, निर्यात गर्न सकिन्छ भन्ने कुरा भयो। राष्ट्रिय बजारको सम्भावनालाई सरकारले कसरी पहिल्याउने, कसरी पहिचान गर्ने र तत्काल के गर्नुपर्ने के छ यहाँहरूको माग?
2: अब इन्डिया टी बोर्डसँग सामान्य रूपले पहिलो नम्बरमा वार्ता गर्नु पर्यो, पहिला नम्बरमा होइन, त्यो वार्ता सक्सेस हुन्छ हुँदैन भन्ने कुरालाई मध्यनजर राख्दै गर्नुभन्दा अगाडि चाहिँ उद्योगहरू बन्द नगराउनको निमित्त उहाँहरूले पहल सँगसँगै उद्योगमा हुने समस्या जुन छ नि, किसान श्रमिक जुन हरियो पत्तीको मूल्यको एउटा सीमित निर्धारण गरेर त्यो हरियो पत्तीको मूल्य अनुसारको होइन रकम चाहिँ उद्योगहरूलाई चाहिँ सहज रूपले नेपाल सरकारले चाहिँ अहिले दिएर तिमीहरू उद्योग सञ्चालन गर, भोलि गएर पर्सि गर, इन्डिया नभए अरू देशमा पनि हामी यो जसरी सञ्चालन गरेर काम गर्छौँ भन्ने खालको चाहिँ उहाँहरूले चाहिँ काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ, राष्ट्रले पनि अर्को राष्ट्रको लागि चाहिँ अलिकति पहल अगाडि बढाएर चाहिँ सधैँ अप्ठ्यारो स्थितिबाट मुक्ति पाउने सम्भावना चाहिँ बढ्छ जस्तो लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहाल। यसैबीच नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो। सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो। यसैबीच कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको दावी गर्नुभएको छ। आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षक माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको बताउनुभयो।
0: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायहरूलाई थुन्ने संस्कृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। चेम्बरले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उहाँले व्यवसायहरूलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको हो। आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकड़ले लगानी मैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाई छ। पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कार्यवाही गर्ने नीति अप्नाउ पर्ने नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाई छ। उहाँले एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपको कारण व्यवसायी त्रासमा रहने अवस्था रहेको भन्दै एक क्षेत्र एक नियामकको अवधारणा लागू गर्नुपर्ने बताउनुभयो। सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थाले अहिले निजी क्षेत्रमा त्रास सृजना गरेको उहाँको भनाई छ। 2064 साल अघि वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेख राज्यसँग व्यवस्थित रूपमा नरहेको अवस्थामा यसमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाई छ।
1: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज केही सामान लिएको छ। शेयर बजार परिसूचक नेप्सी आज 0.08 अंकले बढ़ेर 2705.53 बिन्दुमा रहेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका

0: दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी निकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-480-44-631
5: दिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाइ छ।
6: तनहुँको व्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागज प्लास्टिक धातु सिसाजन्य लगायत अन्य वस्तुबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गरेर आमदानी समेत गर्न थालेको हो।
5: पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सिप गाउँघरबाट हराउँदै गएको हो। जनै बनाउने सिप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै पाल्पाको तानसेनमा युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ। तानसेन नगरपालिका 2 कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा 40 जनाले जनै बाँट्ने सिप लिन थालेका छन्। तानसेनका 75 वर्षीय वेद बस्याल जनै बाट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुशी लागेको बताउनुहुन्छ।
6: पशुपति क्षेत्र विकास कोषको गुरू योजना कार्यान्वयनका क्रममा सरकारले अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीड़ितहरू बितेको 45 दिनदेखि धरनामा बसिरहेका छन्। गएको वैशाख 18 र 19 गते सरकारले तिलगंगामा बसोबास गर्दै आएका नागरिकहरूका घर टहरा भत्काएको थियो। आफूहरू सुकुम्बासी नभई कर तिरेर वैज्ञानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्थानीय सुदर्शन गौतमको दावी छ। गुरू योजना अन्तर्गत जग्गा अधिग्रहण गर्दा पशुपति क्षेत्रका बासिन्दालाई गोठाटारमा कम्तीमा 4 आना जग्गा दिई पुनर्स्थापना गर्ने सम्झौता 2071 साल असार गते भएको थियो, तर त्यसअनुसार जग्गा नपाएकाले आफूहरू घरबार विहीन भएको पीड़ितको गुनासो छ।
5: जिल्ला प्रहरी परिसर काठमाण्डुले गएको जेठ महिनामा सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत 1,410 जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 199 महिला 3 जना अन्य लिंगका र बाँकी पुरूष

0: परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाडौँ प्रहरीले स्वीप अपरेशन चलाएको थियो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। एलन मस्कको स्पेस एक्स विश्वको 500 भन्दा मूल्यवान कम्पनी बनेको छ। आफ्नो शेयर मूल्यमा भएको वृद्धिपछि स्पेस एक्सले अमेजनलाई उछिनेर 5 नम्बरमा उक्लिएको बीबीसीले जनाएको छ। अमेरिकाको न्यूयोर्कको प्रविधि केन्द्रित नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत भएको केही दिनपछि स्पेस एक्सको शेयर मूल्य 50% भन्दा धेरैले बढ़ेको छ। स्पेस एक्सले आईपीओ मार्फत कृतिमानी 75 अर्ब अमेरिकी डलर संकलन गरेको थियो। स्पेस एक्स शेयर बजार स्वीकृत भएसँगै 54 वर्षीय मस्क विश्वको पहिलो खर्बपति बन्नुभएको छ। रकेट बनाउने कम्पनी स्पेस एक्सको बजार मूल्य अहिले 27.80 अर्ब डलर पुगेको छ। यस्तै जेफ बेजोसको विश्वकै ठूलो ई कमर्स कम्पनी अमेजनको बजार मूल्य 26.60 अर्ब डलर छ। एआई कोडिङ स्टार्टअप कर्सरलाई 60 अर्ब डलरमा किन्ने घोषणा गरेपछि स्पेस एक्सको मूल्य 81 बढ़ेको हो। अहिले विश्वकै मूल्यवान कम्पनी चिप निर्माता एनभिडिया हो। यस्तै दोस्रो नम्बरमा गुगल मातृ संस्था अल्फाबेट, तेस्रो नम्बरमा आइफोन बनाउने कम्पनी एप्पल र चौथो नम्बरमा सफ्टवेयर कम्पनी माइक्रोसफ्ट रहेका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छ। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरी नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि कंगोले सन् 1974 विश्वकप खेलेको थियो। त्यति बेला कंगोको नाम जाहेर थियो। कंगोमा युआन विशा, चान्स मम्बेबा, स्यामुएल मुतुसामी जस्ता खेलाड़ी छन्। यद्यपि कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ। कंगोले पछिल्लो 5 खेलमा 2 जित र 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालस रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानेडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह के को उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: मनसून भित्रन अझै ढिलाई, एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
1: म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो। 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
0: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायीको गुनासो। तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने।
1: एलन मस्कको स्पेस एक्स विश्वको 5 मूल्यवान कम्पनी बन्यो। बजारमा सूचीकृत भएपछि शेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
0: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगु र पोर्चुगल खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Mania Extreme Energy Drink.
1: सूचना विधाननगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
2: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।

0: कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क।
1: मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने शिक्षा मन्त्रीको भनाई। 4 दीक्षान्त समारोहमा झण्डै 2000 विद्यार्थी दीक्षित।
0: सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर त्रास फैलाइएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागु औषध सहित दाङमा पक्राउ।
1: र विश्वकप फुटबलमा समूह जेका अस्ट्रेलिया र अर्जेन्टिना तथा समूह आईका फ्रान्स र नर्वेको विजय शुरूआत आज पोर्चुगल र कङ्गो भिड्दै।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। नेपालमा पछिल्ला वर्षहरूमा 6 महिनासम्म पूर्ण स्तनपान गराउने दर घट्दै गए पनि कर्णाली प्रदेशमा भने यो दर बढ़दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको स्तनपान संरक्षण प्रबन्धन तथा सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेका छन्। यो राष्ट्रिय औसत 56% भन्दा 18% बढ़ी हो। कार्यक्रममा बालरोग विशेषज्ञ डाक्टर सुभाष शर्माले सन् 2010 नेपालमा पूर्ण स्तनपान दर 70% रहेकोमा 2016 66% र 2022 झरेर 56% पुगेको बताउनुभयो। प्रदेशगत रूपमा कर्णालीको सुदूरपश्चिममा पूर्ण स्तनपान दर सबैभन्दा बढ़ी 74% रहेको छ भने लुम्बिनीमा सबैभन्दा कम 36% रहेको उहाँको भनाइ छ। विशेषज्ञहरूले जन्मेको 1 घण्टाभित्र स्तनपान शुरू गर्न र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्नेमा जोड़ दिएका छन्। यसले शिशुको स्वास्थ्य पोषण तथा रोग प्रतिरोधात्मक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ। युनिसेफका पोषण अधिकृत शेरसिंह दहितले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन तथा श्रम ऐनले महिलालाई कम्तीमा 98 दिन तलबसहितको प्रसूति विदाको व्यवस्था गरेको बताउनुभयो। शिशु जन्मेको 2 वर्षसम्म कार्यस्थलमा स्तनपान गराउन आवश्यक व्यवस्था मिलाउनु पर्ने कानूनी प्रावधान पनि रहेको उहाँको भनाइ छ। कार्यक्रममा अधिवक्ता तुलसा भण्डारीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण तथा प्रचार प्रसारलाई नियमन गर्न कानून व्यवस्था रहेको पनि बताउनुभयो। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निर्देशक डाक्टर रविन खड्काले स्तनपान शिशुको स्वास्थ्य र समग्र विकासका लागि सबैभन्दा प्रभावकारी माध्यम भएकाले यसको संरक्षण र प्रबन्धनमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो। तथ्याङ्क अनुसार न्यून आय भएका परिवारमा पूर्ण स्तनपान दर 64% रहेको छ भने उच्च आय भएका परिवारमा 44% मात्र रहेको छ। यस्तै दूधदानीबाट दूध खुवाउने अभ्यास देशैभर बढ़दै गए पनि कर्णालीमा यस्तो दर 11% मात्रै रहेको छ।
0: मध्यपश्चिम विश्वविद्यालयको 4 दीक्षान्त समारोहमा 1928 विद्यार्थी दीक्षित भएका छन् भने यो मध्य 455 विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाएका छन्। विश्वविद्यालयको 4 दीक्षान्त समारोहसँगै 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव वीरेन्द्रनगरमा भएको हो। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने बताउनु भएको छ। सरकारले यसका लागि आवश्यक बजेट पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपूर प्रयास गरेको उहाँको दावी छ। विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत वन जड़ीबुटी पर्यटन र संस्कृति धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। उहाँले मन्त्रालयको तर्फबाट विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णतया प्रतिबद्ध रहेको समेत बताउनु भएको छ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख आतिथ्यतामा भएको हो। विश्वविद्यालयका कार्यकारी उपकुलपति प्राध्यापक नारायण प्रसाद पौडेलले 18 विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको आमदानी र खर्चको जानकारी गराउनुभयो। पौडेलले आगामी आर्थिक वर्षका लागि 1,49,00,000,000,000 रूपियाँ बराबरको बजेट प्रस्ताव गरिएको बताउनु भएको छ।
1: दाङमा सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर त्रास फैलाएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागू औषधसहित पक्राउ परेका छन्। तुल्सीपुर उपमहानगरपालिका दुई भंकेका 24 वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटीको प्रहरी टोलीले उनकै डेराबाट पक्राउ गरेको हो। मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घरबाट खान तलासी गर्दा प्रहरीले प्रतिबन्धित लागू औषध समेत बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। पीड़ित युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
0: कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 सबै तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्न 65 करोड़ रूपियाँ विनियोजन भएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 122 झोलुङ्गे पुल निर्माण गर्ने योजना बनाएको हो। मन्त्रालयले तुइन विस्थापित गरेर ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न भन्दै 65 करोड़ विनियोजन गरेको हो। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालको पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले बताउनु भएको छ। यसै गरी रणनीतिक सड़क आयोजना निर्माण गर्न 65 करोड़ विनियोजन भएको छ।
1: कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा कालीकोटका महत्वपूर्ण पर्यटकीय स्थल प्राथमिकतामा नपरेको भन्दै सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्। कालीकोटका कुनै पनि प्रमुख पर्यटन गन्तव्यका लागि छुट्टै कार्यक्रम वा बजेट समावेश नगरेको उनीहरूको गुनासो छ। प्रदेशको बजेटले कालीकोटको पर्यटन क्षेत्रलाई सम्बोधन नगरेकाले स्थानीय निराश भएका छन्। प्रदेश सरकारले पर्यटन विकासको नाममा अन्य जिल्लामा योजनालाई प्राथमिकता दिँदा कालीकोटमा उपेक्षामा परेको स्थानीय सरोकारवालाको गुनासो छ। स्थानीय पर्यटन व्यवसायी अम्ल साईले कालीकोटमा पर्यटन पूर्वाधार निर्माण, पदमार्ग विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार प्रसारका लागि बजेट आवश्यक रहे पनि प्रदेश सरकारले त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुभयो। पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधार मानेको अवस्थामा कालीकोटका पर्यटकीय सम्भावनालाई व्यवस्था गरेको भन्दै स्थानीयवासीले आगामी संशोधित कार्यक्रम तथा योजना मार्फत बजेट सुनिश्चित गर्न पनि माग गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिले समेत कालीकोटका पर्यटन क्षेत्रको पहिचान, संरक्षण र प्रबन्धनका लागि प्रदेश सरकारसँग विशेष पहल गर्ने बताएका छन्। पर्यटनको अथाह सम्भावना हुँदाहुँदै बजेटमा स्थान नपाउनु कालीकोटका लागि दुर्भाग्यपूर्ण भएको पनि उनीहरूको भनाइ छ। तिला कर्णाली बहुमुखी क्याम्पसका प्राध्यापक दिल्ली बहादुर सिंहले बजेटमा त्यही महावै पालिकासम्म सड़क सञ्चालन विकासको कुरा मात्र गरेर नहुने भन्दै पर्यटक क्षेत्रको विकासमा उदासीन भएको पाइएको पनि बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
1: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
4: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क, मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने शिक्षा मन्त्रीको भनाई, चौथो दीक्षान्त समारोहमा झण्डै 2000 विद्यार्थी दीक्षित लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महाबे गाउँपालिका र शुभकालिका गाउँपालिका रेड पाण्डा भेटिएको संरक्षण क्षेत्र मा लगेका सरकारी तथा गैर सरकारी संघ संस्थाले जनाएका छन्। तिलागुफा नगरपालिका 10 रूरूवञ्चु पाटन, शुभकालिका गाउँपालिका 6 हाउडी लेकमा र महापे गाउँपालिका 2 महापे पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको उनीहरूको भनाइ छ। तिलागुफा नगरपालिका 10 स्थित रेड पाण्डा संघर्षित वन क्षेत्र रूरूवञ्चमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेड पाण्डा भेटिएको होरेन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीप कुमार साईले बताउनुभयो। तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्र बहादुर साईले रूरूवञ्चु पाटनमा रेड पाण्डा भेटिएको जानकारी दिँदा त्यसको संरक्षणका लागि स्थानीय तहले पहल गर्दै आएको बताउनुभयो। विगतमा नगरपालिकाको पर्यटकीय क्षेत्र समेत रहेको रूरूवञ्चु पाटनमा रेड पाण्डा भएको स्थानीयले बताउँदै आएका थिए। शुभकालिका गाउँपालिका 6 हाउडी लेकमा पनि रेड पाण्डाको वासस्थान भेटिएको गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बताउनुभयो। महापे गाउँपालिकाको महाबु पाटन क्षेत्रमा रेड पाण्डाको उचित वासस्थान रहेको र त्यस क्षेत्रमा पनि रेड पाण्डा भेटिएको गाउँपालिकाले जनाएको छ। रेड पाण्डा विशेष गरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्ने गर्दछ। जंगलमा दाउरा घाँस गर्न गर्दा हुने मानवीय चाप, डडेलो र कुकुरको आक्रमणका कारण रेड पाण्डा लोप हुने गरेको छ।
0: असार शुरू भएसँगै जाजरकोट र रूकुम पश्चिम जिल्लालाई साँध बनाएर बहने भेरी नदीको किनारामा रोपाईको उत्सव चलिरहेको छ। मानो रोपेर मुरी फलाउने महिनाका रूपमा रहेको यो महिनाको शुरूआत सुर्खेतको वीरेन्द्रनगर लगायत धेरै ठाउँमा धानको बिउ समेत राख्न बाँकी रहेको बेला रोपाई उत्सवले रौनक बढ़ाएको हो। यति बेला भेरीको शाखा खोला खोल्सीहरू निकै सरसिला भएका छन् भने हली बाउसे रोपार रोपार्नेहरूको रमाइलोले आकर्षण बढ़ेको छ। जाजरकोटमा धान उत्पादनका हिसाबले 1,66,567 मेट्रिक टन उत्पादन हुने गर्दछ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यार्सा गुम्बा सहित हिमाली जडीबुटीको संरक्षण प्रबन्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भइरहेको बताउनु भएको छ। संघीय संसद मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकको माथिको छलफलमा उठेको प्रश्नको जवाब दिँदै उहाँले यार्सा गुम्बा लगायत जडीबुटीको व्यवस्थित संकलन सुरक्षा बीमा प्रशोधन केन्द्र स्थापना मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्ष 83-84 लागि जडीबुटी विकास कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह प्रदेश सरकार र सरकारवालासँग समन्वय भइरहेको बताउनुभयो। कैलालीमा वन अतिक्रम हटाउने क्रममा ट्याम्पो भीरबाट समन्वय भइरहेको पनि बताउनु भएको छ। कृषि वन र तथा पर्यावरण मन्त्री गीता चौधरीले यसका गुम्बा सहित हिमाली जडीबुटी संरक्षण प्रबन्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भएको बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
0: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
9: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3L चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
12: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
13: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
12: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
8: नेपाल टेलिकम राष्ट्रको संचार
1: भर्ना खुल्यो
14: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
14: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोड्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, जुम्लाको तातोपानी गाउँपालिका 3 स्थित लासु गाउँ नजिक कर्णाली राजमार्गको सड़क खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख चिरञ्जीवी दाहालले दुर्घटनामा अरूका एकजना गम्भीर घाइते भएको बताउनुभयो। कर्णाली प्रदेश 1-14 नम्बरको ट्र्याक्टर तातोपानी गाउँपालिका 3 खोलसाडा भन्ने स्थानमा सड़कबाट करिब 200 मिटर तल खसेर दुर्घटनाग्रस्त भएको उहाँको भनाइ छ। दुर्घटनामा परि तिला गाउँपालिका 4 35 वर्षीय खवेन्द्र साईको मृत्यु भएको छ भने तिला गाउँपालिका 4 नुवाकोटका 35 वर्षीय देवमणि सार्की गम्भीर घाइते हुनुभएको छ। ट्र्याक्टर जुम्ला बजारबाट सामान लिएर तिला गाउँपालिका 4 नुवाकोटतर्फ जाँदै गरेको बेला दुर्घटनामा परेको हो।
0: बाँकेको गोलपुरमा कार र मोटरसाइकल एक आपसमा ठोकिएर विद्युतको पोलमा ठोकिँदा दुवै सवारी साधनमा आग लागि भएको छ। दुर्घटनामा परेर मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते हुनुभएको इलाका प्रहरी कार्यालय गोलपुरले जनाएको छ। भीषण गर्मीका समयमा गुडिरहेको एवे विद्युतीय कार र मोटरसाइकल ठोकिँदा दुवै सवारी साधनमा आगो सर्किएको हो। इलाका प्रहरी कार्यालय गोलपुरले आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको र कारको अगाडिको अधिकांश भाग जलेर नष्ट भएको बतायो भएको छ। मोटरसाइकलमा चालक घाइते उपाध्यायको कोरपुर स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
3: भेरी खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा समूह जेमा रहेका अस्ट्रिया र अर्जेन्टिना तथा समूह आईका फ्रान्स र नर्वेले पनि विजयी शुरूआत गरेका छन्। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहान भएको खेलमा अस्ट्रियाले जोर्डनलाई 3-1 गोलान्तरले पराजित गर्दै पहिलो खेलबाट 3 अंक जोड्न सफल भयो। अस्ट्रियाले खेलको 21 मिनटमा अग्रता लिए पनि 50 मिनटमा जोर्डनले बराबरी गोल फर्कायो। जोर्डनले विश्वकपमा गरेको यो नै पहिलो गोल हो। यस्तै विश्वकप उपाधि रक्षा अभियानको शुरूआतमै कप्तान लियोनल मेस्सी चम्किँदा अर्जेन्टिनाले अल्जेरियामाथि 3-0 प्रभावशाली जीत निकालेको छ। यसै गरी नर्वेले इराकलाई 4-1 गोलान्तरले हराउँदै शानदार विजय शुरूआत गरेको छ। यस्तै यही समूहका रहेका फ्रान्सले सेनेगललाई 3-1 गोलान्तरले पराजित गरेको छ। विश्वकप फुटबलमा आज राति 11:15 समूह केमा रहेका पोर्चुगल र कंगो तथा बिहान 8:15 कोलम्बिया र उज्बेकिस्तान खेल्दैछन्। यस्तै भोलि बिहान 2:00 समूह एलमा रहेका इंग्ल्याण्ड र क्रोएसिया तथा 5:00 घाना र पानामा बीच प्रतिस्पर्धा हुँदैछ।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
3: कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान गराउने गरेको सरकारी तथ्याङ्क।
0: मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई आधुनिक र रोजगार उन्मुख बनाइने शिक्षा मन्त्रीको भनाई। 4 दीक्षान्त समारोहमा झण्डै 2000 विद्यार्थी दीक्षित।
3: सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर तलास फैलाउने एक युवक प्रहरीको नियन्त्रणमा।
0: र विश्वकप फुटबलमा समूह जेका अस्ट्रिया र अर्जेन्टिना तथा समूह आईका फ्रान्स र नर्वेको विजय शुरूआत। आज पोर्चुगल र कंगो भेट्दै।
3: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
4: रेडियो भेरी एफएम 98.6 MHz
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
7: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एंड फ्यूचर्स बिगिन स्टैंड्स अ प्लेस अफ एक्सीलेंस चाणक्य पाठशाला previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
9: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
8: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
9: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
10: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
9: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
8: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715।
9: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
8: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिंग, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फैंसी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिंग, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
9: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इंक स्टाम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
8: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
9: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
11: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
11: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
13: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्नुलाई दिक्ता भइसक्यो।
14: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
13: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
14: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
13: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
14: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
13: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
14: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
13: हो, त्यही गएर
14: सुरजन रोकाईलाई भेट।
13: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
14: लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
15: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
16: रेडियो भेरी एफएम

0: को खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-6-78-84-566।
3: के तपाई वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
1: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
1: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
1: हजुर यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: रेडियो भेरी FM
3: सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउनु

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।

0: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
1: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
0: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सबैको मन सुने
3: रेडियो भेरी FM।
4: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदको बजेट बहसमा वैदेशिक रोजगारीदेखि सरकारी उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धमा मन्त्रीहरूको प्रतिबद्धता, कार्यान्वयनको परीक्षा भने बाँकी, पारिश्रमिक निर्धारण समिति खारेजी, सरकारको खर्च घटाउने उपाय।
5: जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
4: नेपाल भारत सीमामा 42 नयाँ स्तम्भ निर्माण, 109 को मर्मत सम्पन्न। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण चिया बगानहरू बन्द हुँदै व्यवसायीहरू आक्रोशित।
6: मे एकदेखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो।
4: असारको तेस्रो सातादेखि सुकुमवासीलाई लाल पूर्जा, 30 वर्षको समस्या समाधान गर्ने सरकारको दावी, सरकारी क्षेत्रको बचत फिर्ता, सरकारको लगानी बिनै गर्न सकिने।
7: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन।
4: र इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गर्यो। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र DR कंगो भेट्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिगार्ने गरेर बनाएका भ्यू टावर, स्वागतद्वार अनि पक्की संरचना निर्माणमा स्थानीय सरकारहरूले गरेको प्रतिस्पर्धाले नेपालको पर्यटकीय क्षेत्रलाई कुरूप बनाएको छ। नेपालको पर्यटकीय क्षेत्रहरूको संरक्षण प्राकृतिक रूपमा गर्नुपर्नेमा यस्ता भौतिक पूर्वाधारहरू बनाएर बजेटको बाँडफाँड र हिनाबिना मनोमानी गर्ने कार्य भएको छ। यस्ता कार्य तत्काल रोक्न सबै निकाय सक्रिय हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
8: आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै सम्बन्धित मन्त्रीहरूले वैदेशिक रोजगार ऐन संशोधन, जैविक मल सम्बन्धी कार्यविधि बन्द, उद्योग पुनः सञ्चालन, हुलाक सेवाको आधुनिकीकरण लगायत विषयमा सरकारका योजना सार्वजनिक गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले लामो समयदेखि विवाद र व्यथितिक को विषय बनेको वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरकारले नयाँ कानूनी व्यवस्था ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा आगामी 7 दिनभित्र कानून मन्त्रालयमा पठाइने तयारी छ। मन्त्री यादवले हालको ऐनलाई लगाम बिनाको घोड़ा जस्तै भएको टिप्पणी गर्दै दर्शकोदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
9: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लोयमेन्ट प्रमोशनका रूपमा घोषणा गरेर शुरूमा नीतिगत सुधारतिर उन्मुख छौं, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानून छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरूरी महसुस गरेका छौं।
8: त्यसै गरी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। वहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। वहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
10: रासायनिक मल माटीको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
8: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः संचालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। वहाँका अनुसार हाल 7 सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग संचालन गरिने तयारी रहेको वहाँले संसदमालाई जानकारी गराउनुभयो।
11: नेपाल आयल निगमबाट सिलीगुड़ी चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
8: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिलचनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मैत्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। वहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रूपियाँ विनियोजन गरिएको छ।
5: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रष्ट हुन सकिन। यदि न्यूनतम पारिक श्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
8: हाल राहदानी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात दुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
6: हामीले यहाँ उत्पादन तपाईँको यो मे एकदेखि शुरू गरेको हो। मे एकदेखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ डेढ महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इन्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इन्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटूजी कुरा गरेर निकाल्नु पर्यो, र नेपाल सरकारले चाहिँ यो इन्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
8: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह के का उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
4: सन्तोषी राहुल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भर कम,
12: विद्युत छैन। हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदै
4: इन्टरनेटमा समस्या झन थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
15: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
16: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
17: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
18: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
14: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
13: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
14: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले आगामी असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू हुने बताउनु भएको छ। आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लाल पूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र भन्दा राजनैतिक पूर्वाग्रहका साथ जमीन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट 1 रूपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्म सम्भारका लागि सञ्चालन गरिएको 3 महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँके दाङ कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण संकलन गर्दै अभिलेख अध्यावधि गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 स्तम्भको मर्म सम्भार सम्पन्न भएको छ। बाँके जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्म सम्भार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
19: नाम गुप्त राख्दै म एक संघीय शिक्षण सिकाई अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरूबीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढ़ेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
20: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
21: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 का लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाई अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो। त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढ़िसकेको होइन। बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढ़ेको छ उहाँहरूको पनि बजेटमा बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाब दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ। यो विषयमा बढ़्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढ़िहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठोकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
22: नमस्कार, म गङ्गे अधिकारी दैलेखको डुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 यो छानामा रेक्चामा कल्चो डुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? बर्खा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई के समस्या छ? एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ, हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने हो?
20: तपाईँको प्रश्नको जवाफ दिँदै हुन्छ कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन न्युपाने।
23: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन। पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ अलिकति सहज हुन्थ्यो, चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो, अब सोलर मात्रै हुन्छ। सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलागे भने चाहिँ चल्दैन। एउटा समस्या चाहिँ यो रह्यो। अर्को चाहिँ नि अब अरू प्राविधिक केही समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
20: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरोकारवाला निकायबाट जवाफ लिनेछौं।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बच्न खोपको आवश्यकता।
0: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा ठूलो प्राथमिक उपचार हो।
4: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। समुदायमा रहेको कुकुरलाई रेबिज खोप लगाएमा त्यस्ता कुकुरले टोकेमा जोखिम कम हुने भएकाले कुकुरलाई खोप लगाउन अनिवार्य रहेको विशेषज्ञहरूले बताएका छन्। कुकुरले टोकेको मानिसलाई पनि तुरन्त रेबिजको खोप लगाउनु पर्दछ। रेबिजबाट बस्ने बारेमा साथी लील प्रकाशनले डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्नुभएको छ।
0: हाम्रो समुदायमा कुकुरले टोक्यो, त्यस्तो किसिमको कुनै जनावरको टोकाई भयो भने एउटा इन्फर्मेसन चाहिँ आम नागरिकलाई के छ भन्दाखेरि चाहिँ रेबिजको सुई लगाउन जानुपर्छ भन्ने इन्फर्मेसन भएको छ। पढे लेखेका मानिसहरूले पनि अब घरमै बसिरहेको कुरो त सधैँ आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेल्थ क्राइ गरेको, जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भएर आएको देखिएको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले, खोप त लगाए तर कोल्ड चेन राम्रोसँग कस्तो हुन्छ भन्दाखेरि हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ, आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई, त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो, उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको केसहरू पनि देखेको थियो। त्यो यसका धेरै फ्याक्टरहरू छन् जसको कारणले खोपको फेलियर पनि हुने सम्भावना हुन्छ। विभिन्न समुदायमा फरक किसिमको रेस्पोन्स हुने गर्दछ र तिनीहरूको उपचार पद्धति पनि फरक हुने गर्दछ। जस्तै भनौँ न, हामीले माल न्युट्रिसन भएको मान्छेहरू, कुपोषण भएको मान्छेहरू, अथवा एचआईभी संक्रमण अथवा अन्य इम्युनो कम्प्रोमाइज स्थित भनेको रोग प्रतिरोधात्मक शक्ति घटेको व्यक्तिहरूमा खोपको डोजेजको विभिन्न किसिमको तरिकाहरू हुन्छ। अब ती व्यक्तिहरूमा फेल हुन सक्ने सम्भावना हुन्छ। लापरवाहीको कारणले गर्दाखेरि रेबिज संक्रमण भएको देखिएको छ र समुदायमा आम नागरिकहरूलाई नेपाल सरकारले उपलब्ध गराएको खोप होइन उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको, यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाई चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटीभन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ, जसको कारणले चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने, बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ, छाला वयस्को मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ, कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ, त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने त्यो बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको भए उनीहरूले त्यो कुरा खुलेर बाबुआमालाई भन्दैनन्, र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
7: साथीसँग छरछिमेकीका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर मलाई लाग्छ त्यसरी बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावकलाई आएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु, झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने संकेतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी थाहा
0: पाउँछ? यसमा के छ भन्दा रेबिस संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, यो विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यता शीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले पनि उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ, यो चाहिँ उपचार हो। हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि, त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनौँ र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
7: लक्षण देखिसकेको
0: सो यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट संचार माध्यमबाट आम नागरिक घरलाई पुर्याउन सकियो भने एउटा कुरा, हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
7: पनि यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
0: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाई भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाई हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
7: तत्कालै
0: तपाईँको समुदायका मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
7: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
0: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा नजाउँ, यसले हामीले के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्टिग्रेट हुन्छ, त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ। त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ।
7: साबुन पानी यदि त्यहाँ भेटिएन साबुन भेटिएन भने
0: कुनै पनि डिटर्जेन्ट कुनै पनि
7: त्यो भनेको
0: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो। तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
4: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री संस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ। इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। म भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बित्तार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: नमस्कार रेडियो कार्यक्रम नगर शिक्षामा तपाईलाई स्वागत छ म दीपा कोइराला रेडियो भेरीले उत्पादन गरेको यो कार्यक्रम तपाई जागरण एफएम र परदेश एफएमबाट पनि यसै समयमा सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी सामुदायिक विद्यालय सञ्चालनका अनुभव चुनौती र सम्भावनाका विषयमा दीपमाला प्राथमिक विद्यालय आमडालीका प्रधान अध्यापक मञ्जु सुनारसँग गरिएको कुराकानी सुन्छौं
2: स्वागत छ यहाँलाई कार्यक्रममा
3: धन्यवाद
2: हजुर अहिले यो दीपमाला प्राथमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ होइन यो विद्यालयमा प्रधानाध्यापक गरेर काम गरिरहँदा कस्तो अनुभव गर्नुभएको छ नि यहाँले
3: प्रश्नको लागि धेरै धेरै धन्यवाद छ अब दीपमाला प्राथमिक विद्यालयको प्रधानाध्यापक भएर म लामो समयदेखि काम पनि गर्दै आइरहेको छु अब काम गर्ने क्रममा यस्तै छ प्रशासनिक काम व्यवस्थापनका कुराहरूदेखि लिएर अभिभावकसँगको समन्वय सहकार्य विद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने विषयमा चाहिँ निरन्तर लागिरहेको छ
2: कतिको सहज अथवा अप्ठ्यारो कस्तो हुँदो रहेछ नि एउटा विद्यालयको पुरै अभिभावकको रूपमा होइन विद्यार्थीको मात्र अभिभावक नभएर शिक्षकको पनि अभिभावक र व्यवस्थापन पक्षको पनि जिम्मेवार पदमा बसेर काम गर्दा
3: जिम्मेवारको हिसाबले त अब बोझिलो नै छ होइन अब विद्यालय भन्ने बित्तिकै अब शिक्षक विद्यार्थी अभिभावक र समुदायसँग पनि प्रत्यक्ष जोडिने भएको भएर सबै पक्षसँग समन्वयात्मक कार्य भूमिका निर्वाह गरेर अगाडि बढ्नुपर्छ अब प्र नै विद्यालयलाई कसरी अगाडि बढाउने विद्यालयलाई भनौँ न शिक्षकहरूको पनि एउटा जिम्मेवारी शिक्षकले पूरा गर्नमा पनि प्रको दायित्व हुने त्यसै गरेर विद्यार्थीहरूसँगदेखि लिएर अभिभावकसँगको जिम्मेवारीको कुरा गर्दा जिम्मेवारी अब ठुलै हुन्छ अलि अब सहज तरिकाले लियो भने सहजता पनि छ होइन र सबैभन्दा पहिला त प्र नै जिम्मेवार हुनुपर्छ प्रले नै आफ्नो दायित्व पूरा गर्यो भने मात्र अरूले चाहिँ गर्छन् पहिला म आफै बन्न पर्छ आफू बनेपछि अरूलाई चाहिँ अरूले पनि सिको गर्छन् भन्ने कुरा चाहिँ लाग्छ मलाई
2: कति वर्ष पुग्यो नि हजुर प्र भएर काम गरिरहनु भएको
3: अहिले बीच बीचमा मैले धेरै पटक त गरेँ होइन अस्थायी सेवा काल थियो नि त पहिला त्यो बेलामा पनि मैले धेरै गरेँ र 2071 साल साउनदेखि यता चाहिँ निरन्तर रूपमा गरिरहेको छु
2: भनेपछि 11-12 वर्ष भयो
3: 11-12 वर्ष
2: 11-12 वर्षको समयमा विद्यालयलाई यो ठाउँमा पुर्याउन सकियो भनेर त्यस्ता केही कामहरू
3: अब सरस्वती हेर्दाखेरि प्रत्यक्ष रूपमा देखिने यो काम त्यो काम भन्नुभन्दा पनि कस्तो छ भने यो हामी मैले अध्यापन गर्ने विद्यालय जुन मैले जिम्मेवारी लिइरहेको विद्यालयमा अधिकांश बालबालिकाहरू दलित समुदायका बालबालिकाहरू अध्ययन गर्छन् होइन
2: हजुर
3: झन्नै 85% भन्दा पनि बढी दलित बालबालिका छन् अनि कतिपय बालबालिकाको अभिभावकविहीन बालबालिका पनि छन् कसैको बुवा हुनुहुन्न कसैको आमा हुनुहुन्न होइन कतिपय आफन्तहरूको घरमा र पछिल्लो चरणमा आएर फेरि जिल्लाभन्दा पनि बाहिरका थुप्रै बालबालिकाहरू अध्ययन गर्नुहुन्छ त्यो विद्यालय त्यो हिसाबले हेर्दाखेरि अब शिक्षा जुन दिइरहेछौँ हामीले अब त्यसलाई कसरी नाप्ने त्यस्तो चाहिँ खासै भएन अब सन्तुष्ट छु म आफूले गरेको काम प्रति होइन
2: त्यो समुदायका विपन्न होइन विभिन्न पारिवारिक समस्या भएका विद्यार्थी अथवा बालबालिकाहरूलाई यहाँहरूले नियमित विद्यालय आउने उनीहरूको सकभर पढाइ चाहिँ कतै हर्जा नहोस् घर पारिवारिक समस्याहरू छन् भने पनि तिनलाई समुदायमा बसेर मिलाउने र उनीहरूको विद्यालयलाई निरन्तरता हुने खालको कामहरू चाहिँ गरिरहनु भएको छ विद्यालयको तर्फबाट
3: हजुर एकदमै त्यो गरिरहेछौँ कतिपय अवस्थामा बालबालिकाहरू अब अभिभावकहरू कोही अब धेरै जसो त भारतैतिर जाने छ नि त कर्णाली प्रदेशको धेरै जसो त्यस्तो भएको कारणले गर्दा अभिभावक नभएर बालबालिकाहरू मात्रै पनि आफ्नो दाइ दिदीसँग बस्ने कति दिन स्कुलै नआउने अनि फोन गर्यो कतिको त घरमै पुग्यो के छ अवस्था होइन आज मात्रै पनि एकजना अभिभावक आउनु भएको थियो कि उहाँको चाहिँ कस्तो समस्या रहेछ भने एकजना 3 बच्चा अनि श्रीमान चाहिँ इन्डियातिर भारततिर कमाउन जाने बेलामा अलिकति पैसा लगाएर राम्रै काम गर्न पर्यो भनेर गरेको अब त्यहाँ बिचमा अब खाइदिए पैसा अनि बोलाउँदाखेरि पनि नआउने अभिभावक बच्चालाई होमवर्क दियो, त्यो क्रिया गरेर दियो, अनि कहिले अभिभावक उसले आमाले गरिदिने, कहिले त्यो होमवर्कै नगरेर आउने, त्यस्तो थियो। अनि आउनु भएको थियो आज, मलाई सोधेको त बच्चा यस्तो छ, अनि अर्को ठुलै यत्रो ठुलो कपी बोकेर आएको। अब त्यो एक क्लास दुई क्लास पढ्ने बच्चाले त ठुलो कापीमा लेख्न सक्दैन नि त, गाह्रो हुन्छ नि त।
2: हजुर,
3: भनेको त्यही कापी पनि उहाँले कसकोसँग मागेर ल्याउनु भएको रहेछ कि, अनि रुनु भयो, श्रीमान यसरी जानु भएको, यसरी पैसा फस्यो। दुई तिन चोटि म चाहिँ बेहोस भए, तनाव भएर, सानो बच्चा छ अर्को होइन, अनि सुत्केरी भएको बेलामा नि चार दिनसम्म म भोकै बसेका थिएँ भन्नुभयो, रुनु भयो। अनि त्यहाँबाट मैले कापी कलम दुई दर्जन कलम दुई दर्जन कापी आफैले दिने थिएँ। त्यसो त कति धेरैजनालाई चाहिँ त्यस्तो गरेको छु कि मैले, आफैले पनि अब भनौँ न विभिन्न संघ संस्थाहरू ओडाले पनि देखि लिएर सबैसँग मागेर, बाहिर अब विदेशैबाट भए पनि होइन, कापी कलम ड्रेसहरूदेखि लिएर त्यसरी चाहिँ गरेका छौँ कि हामीले। अब गाह्रो छ,
2: सामुदायिक विद्यालयले पनि बेला बेलामा भर्ना अभियानहरू सञ्चालन गर्छ होइन, विद्यालयलाई नियमित गराउने बाल बालिकालाई अभियानहरू सञ्चालन हुन्छन्, कार्यक्रमहरू हुन्छन्। तर अझै पनि विजयनगर नगरपालिकाभित्र अझै त्यहाँ पनि कर्णाली प्रदेशको राजधानी भनेर चिनिने ठाउँमा पनि बाल बालिकाहरू नियमित रूपमा स्कूल आउन सक्ने वातावरण बन्न सकेका छैन।
3: यसमा के छ भने मैले अघि नै भनेकै समस्याहरू छन् कि, कति अभिभावक विहीन छन्, कतिको बुवामा ज्याला मजदुरी गरेर खानु पर्ने, बिहानै आठ बजे खाना साना बनायो, काम गर्न गयो, अनि बच्चालाई स्कुल जानु भनेर छोड्यो, अनि बच्चा चाहिँ बाटैबाट हराउँछ के। अनि अब संस्थागत विद्यालयमा के हुन्छ भने उहाँ लगानी हुन्छ, लगानीसँग त माया जोडिया हुन्छ नि त, बच्चालाई बोकेर पुर्याउने, उसको खाजाको, उसको ड्रेसको कुरादेखि लिएर, उसको गृह कार्यको कुरादेखि लिएर, हरेक कुरामा चाहिँ अभिभावक चनाखो हुनुहुन्छ कि, त्यहाँ लगानी पनि। अब सामुदायिक विद्यालयमा चाहिँ त्यस्तो छैन, उहाँहरूलाई त्यो पनि भयो। अर्को कुरा के भयो भने अभिभावकको शिक्षाको स्तरको कुरा पनि भयो कि, हामीले नपढेर त के भएको छ र, अब मान्छे जन्मियो, अब बाँच्नको लागि जस्तो पेट छ कि, बाँच्नको लागि मान्छेले त अरू काम नगरेर त खान सक्ने छैन, न दैनिक रोजगारीको कुरा छ, न मासिक आमदानी यति आउँछ भन्ने कुरा छैन नि त। त्यो हिसाबले आज खायो भोलि के खाने भन्ने अवस्था भइसकेपछि त शिक्षा त त्योभन्दा पनि दोस्रो पाटोको रूपमा गयो कि, पहिलो पेट जोडियो नि त, त्यसपछि शिक्षा भयो, मनोरञ्जनको कुरा, कुनै चाडबाड मनाउने कुरादेखि लिएर अरू कुरा त पछिका कुराहरू भयो कि। त्यो कारणले गर्दा पनि विद्यार्थीहरूको नियमितता छैन, कतिपय अवस्थामा त्यही सानै बच्चाले फेरि अर्को बच्चालाई हेर्नु पर्ने, धरालेको रूपमा पनि बस्नु पर्ने हुन्छ। यी विविध कारणले गर्दा नियमित विद्यालय आउने चाहिँ पहिलाको तुलनामा त अहिले धेरै नै बढ्या छ होइन, अनि विषयमा विद्यालय आएर पनि विषयबाट निस्कने त्यस्तो हुन्थ्यो, अहिले त्यो चाहिँ पटक्कै छैन। इन्टरभल भयो भने त्यस्तो जाने थियो भने अहिले चाहिँ छैन, तर पनि कोही कोही अझै पनि त्यस्तो छ कि, समस्या छ। बालिकाहरूमा त झन् यति धेरै समस्या छ, अभिभावक छैन, बाहिर बसिरहेछ, दाजुभाइ दिदीबहिनी बसेका छन्, गाउँघर अल्छिर पल्छिरको मान्छेले शुद्ध पनि उनीहरूलाई गर्ने व्यवहारहरू होइन। मलाई त कस्तो लाग्छ भने एउटा यही दिपमाला प्राथमिक विद्यालयमा एउटा सानो विद्यालयको कुरा गर्दाखेरि पनि केही नभने 10-15 बालिकाहरूलाई राख्ने त्यस्तो होस्टेलको व्यवस्था हुनु पर्थ्यो कि जस्तो लाग्छ कि, उनीहरू सुरक्षितै छैनन् कि बालिकाहरू
2: आउँदा जाँदा बाटोमा र विद्यालयमा। हजुर, त्यस्तो खालको
3: विद्यालयमा कतिको अब घरै त्यो एकजना बालिकाको अहिले चाहिँ अब यहाँबाट 5 क्लास पास गरेर गयो, उसलाई मैले अहिले पनि गएको छु, अनि त्यो महिनावारी भएको बेलामा बाहिर सुत्ने के, अहिले पनि
2: भित्र जान
3: नदिने, त्यहाँबाट बाहिर सुत्दाखेरि त जोखिम छ।
2: हजुर,
3: अनि त्यसपछि राति को आयो भनेर चाहिँ यति मानसिक तनावमा भयो, अनि हामी घर गयौँ, कति कुरा गर्यौँ, तर मान्छे को भन्ने त भएन, त्यो असुरक्षित के, अभिभावक घर छैन। अब यो घरमा सानो सानो नानीहरू छन् अथवा अभिभावक नभएको घर छ भनेर त मान्छेले त उदास गरिरहेको हुने रहेछ नि त।
2: हजुर,
3: अनि त्यही भएर यति धेरै असुरक्षा छ कि, अनि उनीहरू तनावको कारणले गर्दा पनि पढ्न नसक्ने, अब आर्थिक अवस्था कमजोर छ, बिहान खायो साँझ के खाने, यसै कारण त्यो सानो उमेरमा धेरै भोक लाग्ने, अनि
2: अब विद्यालयमा यो निशुल्क शिक्षाको कुरा पनि उठ्छ बेला बेलामा, एकदमै धेरै उठ्ने विषय हो यो। अब एकातिर विद्यालयले व्यवस्थापन गर्न गाह्रो हुने भएर केही शुल्क लिने कुराहरू पनि छन्, कतिपय फेरि निशुल्क भएन भन्ने कुराहरू पनि छन्। यो कुराको विवादको कुरालाई चाहिँ कसरी हेर्नुहुन्छ, यसलाई कसरी मिलाउन सकिएला यो कुराहरू?
3: अब यो दुई थरीको जस्तो लाग्छ कि मलाई। अब कोही अभिभावक अथवा कोही नेपाली नागरिक शिक्षा किन्न सक्ने हैसियतमा नि छन् कि, मेरो आफ्नो बुझाइ म राम्रोसँग शिक्षा किनेरै एकदम राम्रो पढाइको व्यवस्थापन गर्न सक्छु, मैले किन्न पाउनुपर्छ भने जस्तो कुरा हो नि त, त्यो होइन र जस्तो अब यस्तो देखिन्छ कि। तर एउटा यस्तो छ कि अहिले पनि पीडामा परेको समुदाय, उसलाई शिक्षा भनेको के हो, छोराछोरीले पढे भने कहाँनिर पुग्ने हुन् होइन, यिनीहरूको अवस्था के हुने हो भन्ने अवस्था भएकालाई त यो पढ्न जस्तो अब बालबालिकाहरूलाई विद्यालय भर्ना नगर्यो भने यो सुविधाबाट वञ्चित गर्ने भन्ने यस्तो एकताका नियम आएको कुरा गर्दै थिए नि धेरैजनाले होइन, त्यस्तो अवस्था पनि छ कि। त्यही भएर यसलाई यसरी तौलिने अथवा यसरी जोख्ने भन्ने मैले चाहिँ त्यस्तो केही पनि देख्दैन कि। निशुल्क शिक्षा हुने बित्तिकै राज्यको दायित्व भयो नि त, राज्यले आफ्नो नागरिकलाई निशुल्क शिक्षा दियो होइन, निशुल्क शिक्षा त दियो, निशुल्क शिक्षा मात्रै भएर पनि नपुग्ने रहेछ कि,
2: तर पाइएको पनि छैन भन्ने खालको गुनासो पनि आउँछ नि। फेरि विभिन्न बाहनामा विद्यालयहरूले शुल्क लिइरहन्छन् होइन, अभिभावकको सहयोग भन्ने खालको केही कुरा भएर भन्ने कुरा पनि आइरहन्छ, त्यो अब व्यवहारिकतामा ठिकै पनि देखिन्छ।
3: एकदम पूर्ण रूपले निशुल्क भएन कि त्यो भनेको, जस्तो अब एउटा विद्यालयमा अब यही पहाडी कुरा गर्दा कतिजना विद्यार्थी बराबर एउटा शिक्षक हुने हो, त्यो बराबरको भयो भने त विद्यालयलाई पैसा उठाउन रहर त छैन नि त, छ र भन्नु त
2: त्यही त,
3: पैसा उठाउनु भनेको त शिक्षक राख्नको लागि हो अहिलेको हाम्रो अनुसार। अब कतिपय अवस्थामा बच्चाहरू बस्ने ठाउँै नभएर भवनका कुराहरू होला, अन्य व्यवस्थापनको कुराहरू होला, निशुल्क शिक्षा भनेको त्यो विद्यार्थीलाई विद्यालयभित्र पसाउनलाई निशुल्क भयो होइन, केही लागेन, तर त्यतिमा मात्रै विद्यार्थीले गुणस्तरीय शिक्षा त प्राप्त गर्न सक्दैन नि त। एउटा प्राथमिक तहमा सक्ला आफ्नो ठाउँमा भयो, त्योभन्दा माथिल्लो तहमा जाँदाखेरि त विषयगत शिक्षकको व्यवस्था गर्नपर्ने होला, धेरै कुरा जोडिएका हुन्छन् कि। त्यो भएर अब जति मान्छेलाई ठ्याक्क आएर अहो निशुल्क शिक्षा भने त तपाईँहरूले त यसरी पैसा लिइरहनु भएको छ भन्नु जति सजिलो छ, त्यो विद्यालयको प्रशासन चलाउने मान्छेलाई कति गाह्रो छ कि। अब समाजमा थुप्रै अरू विद्यालयहरू पनि छन्, प्रतिस्पर्धा पनि गर्न पर्यो होइन, शिक्षा भन्ने बित्तिकै त्यो शिक्षा दिइसकेको व्यक्ति त बजारमा बिक्री हुने खालको हुनु पर्यो नि त, पढ्यो उयो त्यही पढाइमा मात्रै सीमित भएर भएन नि त, उसले कुन विषय ल्याएको छ, ऊ कहाँ पुग्ने हो, त्यसको योग्यता कहाँ हो, त्यसको छानबिन गर्नको लागि त विद्यालयमा त त्यो अनुसारको पढाइको व्यवस्थापन हुन पर्यो नि त।
2: यो निशुल्क शिक्षा र विद्यालयहरूले लिने शुल्कको विषय त अलिक ठुलै विषय होला होइन, यो त सरकारले पूर्ण रूपमा जिम्मा लिएपछि मात्रै सम्भव हुने होला, यो एउटा
3: सम्भव छ
2: हजुर, कुरा हुने विषय मात्रै भयो। एकातिर विद्यालयका आफ्ना समस्या छन् जसले चाहिँ विद्यालय सञ्चालन गर्नुपर्छ, अर्कोतर्फ राज्यले सबै कुरा सुविधा सम्पन्न विद्यालयलाई गराउन सकेका
3: छैन,
2: त्यो कारणले यो विषयहरू चाहिँ उठिरहने होला
3: एकदमै, त्यो त त्यही भएर नै हो। अनि त्यहाँबाट भन्दाखेरि संविधानमा लेखेको कुराबाट बोलिन्छ, बोल्दाखेरि संविधानमा त निशुल्क शिक्षा भनेको छ नि त, दलितलाई त उच्च शिक्षासम्म निशुल्क भनेर भनेको छ त, अहिले तपाईँहरू किन लिनुहुन्छ भन्ने खाले जसले प्रश्न गर्छ त्यो प्रश्न चाहिँ
2: सहयोग स्वरूप सहयोग भनेर केही लिन पाइने भन्ने खालको कुरा पनि कता कता जोडिएर
3: अब घुमाउरो पारामा अब केही सिक नलागेपछि के भन्ने त, अब सहयोग
2: त्यो भनेको राज्य आफै पनि सहमत छ भन्ने बुझ्नु पर्यो कि, होइन
3: राज्यले पनि त छेक्न सकिरहेको अवस्था नहुन सक्छ नि त, अब त्यो हिसाबले गर्दा त्यो भएको होला होइन।
2: जस्तो हामीसँग त अब स्थानीय तह छ होइन, स्थानीय तहले व्यवस्थापन गर्ने कुरा पनि छ, स्थानीय तह भइसकेपछि यहाँहरूलाई विद्यालय व्यवस्थापन गर्न अन्य कुराहरूको व्यवस्थापन गर्न कतिको सहज अथवा गाह्रो के भइरहेछ?
3: अब स्थानीय तह भइरहँदाखेरि अब हिजोभन्दा सजिलो त भइरहेकै छ होइन, तर जति हुनुपर्थ्यो त्यति चाहिँ भएको छैन
2: हजुर,
3: अब त्यो पनि फेरि त्यही जोडिने हो होइन, अब जस्तो अब स्थानीय तहबाटै शिक्षाको सम्पूर्ण जिम्मेवारी लिइरहँदाखेरि फेरि त्यही बजेटकै कुरा आउँछ
2: हजुर,
3: त्यो बजेट व्यवस्थापनको पाटोमा त गाह्रै छ कि। अब विद्यालय जस्तो अब सुचारू रूपले सञ्चालन भएको छ कि भएको छैन, विद्यालयका भौतिक व्यवस्थापनका कुराहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय तहले आफ्नो भूमिका त निर्वाह गरेकै छ होइन, हामीलाई त्यस्तो गरेका छैन भन्ने लाग्दैन, गरेका छ तर जति गर्न पर्थ्यो त्यो गर्ने बेलामा फेरि उहाँहरूलाई पनि त्यही कुरा आउँछ, फेरि गाह्रो छ नि त,
2: सबै विद्यालयहरूमा समस्या छ, कसलाई दिनु कसलाई बाँड्नु होइन, थोरै गर्दाखेरि कुनैमा पनि पूर्ण हुँदैन, सबैलाई पुग्ने
3: स्थानीय तहले अब सही तरिकाले अब भनौँ न थोरै विद्यालयहरू भएको ठाउँमा त सहज तरिकाले गर्न पनि सकेको होला, कतिपय ठाउँमा चाहिँ गाह्रै छ, एउटै वडामा चार पाँचवटा विद्यालय भएपछि त
2: कसरी व्यवस्थापन गर्ने,
3: प्रत्येकलाई व्यवस्थापन गर्नु त गाह्रो छ नि,
2: सबैको चित्त बुझाउँदाखेरि कुनै एउटामा पनि पूर्ण हुन्न,
3: पूर्ण हुन्न, अब कतिलाई लाग्छ स्थानीय तहले के नै गरेका छ र भन्ने होला, तर आफूलाई त्यो ठाउँमा राखेर हेर्दाखेरि त गाह्रो छ नि त।
2: हजुर, अब जस्तो एउटा महिला प्रधान अध्यापक विद्यालयमा हुँदा र अब पुरुष प्रधान अध्यापक हुँदाखेरि केही कुरा भिन्नता हुन्छ, यहाँहरूले त्यस्तो महसुस गर्नुहुन्छ, अभिभावकहरूसँग कुरा गर्दा अब बालिकाहरूलाई सजिलो हुने कुरा पनि होला होइन, कतिपय व्यवस्थापन पक्षको कुरा पनि होला,
3: यसमा अब मैले खासै त्यति धेरै महसुस त गरेको छैन होइन, तर कहिले काहीँ कस्तो लाग्छ भने अब महिला प्रधान अध्यापक हुँदा अब फेरि शिक्षकहरू पनि महिला नै हुँदाखेरि अभिभावकहरूलाई बोलायो भने उही महिला अभिभावक मात्रै आउनुहुन्छ,
2: सबै महिला मात्रै हुने हो,
3: महिला मात्रै आउने त्यस्तो चाहिँ हुन्छ, र कतिपय अवस्थामा फेरि बाहिर अब कोही आउनुभयो भने बसिरहन्छ, अब उयो गर्दाखेरि हेड सर कहाँ हुनुहुन्छ भनेर सोध्नुहुन्छ, त्यस्तो खाले कुरा त हुन्छ, नत्र त अब यही स्थानीय तहमै भएको चिन्जानकै मान्छे भएको भएर त्यस्तो गाह्रो त्यस्तो असहज अवस्था चाहिँ छैन, सहजै जस्तो लाग्छ।
2: मेरो विद्यालयको लागि अझै यो गर्न पाए हुन्थ्यो, यो चाहिँ आवश्यक छ भन्ने यहाँले के महसुस गर्नुभएको छ?
3: विद्यालयको लागि त कुरा गर्दा त सबभन्दा पहिला त अब शिक्षकै कक्षा अनुसार शिक्षक हुनु पर्यो होइन, त्यो चाहिँ एउटा कुरा भयो, अर्को कुरा के भयो भने विद्यालयको भौतिक संरचनाले पनि महत्वपूर्ण भूमिका खेल्छ होइन, त्यो कुरामा पनि अलिकति भइदियो भने, र अब शिक्षकहरूमा लगन, मेरा बाल बालिका हुन् उनीहरूलाई चाहिँ मैले जसरी पनि गुणस्तरीय शिक्षा दिनुपर्छ भनेर शिक्षकले अलिक बढी त्यो कुरामा ध्यान दियो भने मलाई लाग्छ राम्रो हुन सक्छ विद्यालय, र अब समाजबाट पनि जस्तो हामीले विद्यालय व्यवस्थापन समिति गठन गरेका हुन्छौँ, विद्यालय व्यवस्थापन समिति पनि समितिको नाममा मात्रै नभएर विद्यालयमा पठन पाठन कस्तो भइरहेछ होइन, प्रहले नै केही के गरिरहेछ, प्रहले कतै यहाँ राजनैतिक माहौलको सिर्जना भएको छ किदेखि लिएर अन्य कुराहरूमा मेरो बच्चा समयमा विद्यालय गएको छ कि छैन भनेर अभिभावकले पनि अलिक बढी चासो दियो भने मलाई लाग्छ।
1: धन्यवाद, उहाँ हुनुहुन्थ्यो दीपमाला प्राथमिक विद्यालय आबदालीका प्रधान अध्यापक मंजु सुनार। विद्यालय सञ्चालनका अनुभव र गर्नुपर्ने कामका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम नगर शिक्षाको समय सकियो।
3: मात्रै नभएर विद्यालयमा पठन पाठन कस्तो भइरहेछ होइन, प्रहले नै केही के गरिरहेछ, प्रहले कतै यहाँ राजनैतिक माहौलको सिर्जना भएको छ किदेखि लिएर अन्य कुराहरूमा मेरो बच्चा समयमा

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
5: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा चूर्ण तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व

0: दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
2: रेडियो भेरी एफएम

0: Sonia.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
4: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PTINR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 523-402।
9: रेडियो भेरी एफएम।
10: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला? पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूको केही इस्युहरू चाहिँ छन्
11: र तेहरानले आफ्ना दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
12: फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक तीनवटा इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढ़ेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्दका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
11: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन 8 मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। 8 मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
13: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ, यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौं, उहाँहरूले कहिले पाउनुहुन्छ?
11: जवाफमा मन्त्री रावलले भनिन्,
14: अब हामीले काम शुरूआत गरिसकेका छौं। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौ भन्ने कुरा म यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौं र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौं।
11: त्यस्तै नेपाली कांग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
15: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
11: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
16: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपज हरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
11: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
17: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारीलाई मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरूरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढ़ाइरहेको छ।
11: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड़ रूपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पायलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
18: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
11: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
19: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अगाडि पनि हामीले 2 हप्ता जति लागि व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार जिल्लाहरू हुन्छ जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ, यो तत्कालीन व्यवस्था हो।
11: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
19: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको त्यो केही समयका लागि छ भन्ने जानकारी छ, त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध
11: केही समय भनेको चाहिँ एक दुई साता
19: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
11: पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
19: यो पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ, हामी त्यो गर्छौँ।
11: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसंग संक्षेपमा, सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी वर्खायाममा अवरूद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक वर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा वर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
12: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबूत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्यपूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जीत नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
11: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858054555।

0: हजुरकै आशीर्वाद लिएर बसेको छु आमा, हजुरकै आशीर्वाद लिएर बसेको छु आमा, चाँडै भेट्ने आशामा जिएर बसेको छु आमा, परदेशी भूमिमा सोचे जस्तो कहिले हुन्छ र परदेशी भूमिमा सोचे जस्तो कहिले हुन्छ र दुःख सुखका आँसु पिएर बसेको छु आमा, चाँडै भेट्ने आशामा जिएर बसेको छु आमा, सयौं कोष टाढा साह्रो गाह्रो भएर पनि सयौं कोष टाढा साह्रो गाह्रो भएर पनि आँस्नुपर्छ भन्ने ढाडस दिएर बसेको छु आमा, चाँडै भेट्ने आशामा जिएर बसेको छु आमा। हुन त यो मन कति फाटेको होला भित्रभित्रै हुन त यो मन कति फाटेको होला भित्रभित्रै हुन त यो मन कति फाटेको होला भित्रभित्रै यो मनलाई गाँठो पारी सिएर बसेको छु आमा, चाँडै भेट्ने आशामा जिएर बसेको छु आमा, हजुरकै आशीर्वाद लिएर बसेको छु आमा, चाँडै भेट्ने आशामा जिएर बसेको छु आमा। खोटाङ स्थायी घर भई अहिले क्यालिफोर्निया बस्दै आउनुभएका गजलकार बाबु आचार्यको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्री। युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज म अलि फरक किसिमको सामग्री लिएर आइपुगेको छु। तपाईंलाई वैशाखदेखि हामीले शुरू गरेको दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार र स्वर्गीय प्रकाश उप्रेति र स्वर्गीय स्वीकृति उप्रेति पुरस्कार जारी नै छ, तर असार महिनाभरिका लागि हामीले यो पुरस्कारलाई रोकेका छौं, किनभने असार महिनाभरिको यो कार्यक्रम हामीले जेठमै तयार गरेको कार्यक्रम हो र तरोताजा कार्यक्रम छैन, त्यसकारण हामी भर्खरै तपाईँको इमेलमा प्राप्त भएका गजलहरू पढ़िरहेका छैनौं। आजको कार्यक्रम म विशेष एउटा सन्दर्भ लिएर आइपुगेको छु, यसकारण पनि आजको कार्यक्रम विशेष छ। आजको कार्यक्रममा मैले जसको गजल वाचन गरेर कार्यक्रमलाई शुरूआत गरे बाबु आचार्य खोटाङ दिक्तेल उहाँको घर, अहिले अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ, उत्तरी क्यालिफोर्निया अनेशासक च्याप्टरको अध्यक्ष पनि हुनुहुन्छ। उहाँहरूले भानु जयन्तीको अवसर पारेर भानुभक्तको शालिग त्यहाँ स्थापना गर्दै हुनुहुन्छ। नेपाल, भारत र बर्मा भन्दा पछि एसियाभन्दा बाहिर पहिलो पटक भानुभक्तको शालिग राखिँदैछ। नेपाली भाषाका आदिकविको यो शालिग राख्ने काम असार 29 अर्थात भानु जयन्तीको समय पारेर त्यहाँ हुँदैछ र त्यसका लागि उहाँहरूले विभिन्न ठाउँबाट चन्दा संकलन गरिरहनु भएको छ र धमाधम काम भइरहेको छ। आज यसै सन्दर्भमा कुराकानी गर्नको लागि मैले बाबु आचार्यलाई लिएर आएको छु। अनेशास उत्तरी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हुनुहुन्छ र उहाँ सँगसँगै गजल लेखनमा सिद्ध हस्तनाम लोरी गजल संग्रहका लेखक दाङ घर भई अहिले क्यालिफोर्निया नै बस्नुभएका खिम केसी हुनुहुन्छ। खिम केसी र बाबु आचार्य क्यालिफोर्निया एउटै प्रान्तमा भए पनि उही शहरमा भए पनि झण्डै झण्डै एक डेढ घण्टाको दूरीमा बस्नुहुन्छ। उहाँहरूको पनि भेटघाट त कमै हुन्छ, तर यो पुण्य अभियानमा आफू अनेशास्त्रमा आबद्ध नभएर पनि खिम केसी पनि सक्रिय रूपमा लाग्नु भएको छ। यस हिसाबले आज खोटाङका बाबु आचार्य र दाङका खिम केसीलाई म जोड्दैछु, अर्थात पूर्व र पश्चिमलाई बुलबुल मार्फतबाट जोड्दैछु। अब मैले आजको सन्दर्भ चाहिँ कहाँबाट शुरू गरौं होला भने मैले बाबुजीबाट शुरू गरौं होला। मैले त भने यो भानु जयन्तीको अवसरमा शालिग स्थापना हुँदैछ भनेर, तर विस्तृतमा हाम्रो बुलबुलिनलाई बुझ्ने गरी भन्दाखेरि के कस्तो कार्यक्रम हुँदैछ, एकदम पटक्कै थाहा नभएको मान्छेलाई जिरोबाट सुनाइदिनुहोस् न।
1: हुन्छ, धन्यवाद सर। यो बुलबुलमा धेरै अगाडिदेखि बुलबुल सुन्दै हरेक कुराहरू गजलहरू लेख्न सिकेको मैले, र तपाईँसँग आज प्रत्यक्ष वार्तालाप हुन पाउँदा हजुरप्रति धेरै आभारी छु र बुलबुल कार्यक्रमप्रति पनि। भनिन्छ नि, भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेला गरे समाप्त हुन्छ। यी महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दहरू सापट लिँदै म के भन्न चाहन्छु भने, भानुभक्त हामी नेपालीहरूका आदिकवि पहिला कवि, र उहाँलाई बिर्स्यो भने हाम्रो शिक्षा नै बिर्सन्छ, र उहाँलाई सम्मान गरे र हामीले उहाँलाई चाहिँ अगाडि बढाएर गएदेखि हाम्रो शिक्षा अगाडि बढ्छ भन्ने उद्देश्य लिएर हामीले पनि अमेरिका आइपुगे पनि सात समुद्र पारी नेपालमा दिन हुँदा अमेरिकामा रात हुन्छ, त्यो ठाउँमा पनि आदिकवि भानुभक्तको शालिग राखौं भनेर सम्पूर्ण नर्दर्न क्यालिफोर्निया मात्र नभएर होल क्यालिफोर्निया वासीहरूलाई आह्वान गरेर हाम्रो नेपाली भाषा कला र साहित्यलाई जोगाउनको लागि भानुभक्तको शालिग राखौं भनेर आह्वान गर्यौं अन्तर्राष्ट्रिय साहित्य समाज नर्दर्न क्यालिफोर्निया च्याप्टरले र साथीभाइहरूले हुन्छ राम्रो काम हो र गर्नुपर्छ भन्नुभयो। त्यो भएर हामी शालिगको लागि सबैले आफ्नो इच्छाले आफूले सकेको जे जति हुन् दिन सकिन्छ आर्थिक सहयोग त्यो आर्थिक सहयोग दिउँ। भनिन्छ नि दानीलाई हानि हुँदैन भने जस्तै यसमा पनि हामीले भाषा कला संस्कृति जोगाउनको लागि सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गरौं भन्ने हिसाबले अगाडि बढ्यौं र अहिलेसम्म हामीलाई लगभग $6,000 उठिसकेका छ र शालिग पनि नेपालमा हाम्रो नेपाल भानु प्रतिष्ठानसँग नै कुरा गरेर उहाँको उपाध्यक्ष ऋषभदेव घिमिरे सरबाट शालिगको पनि सबै कुराहरू बनिरहेको छ भइरहेको छ र यही आउने July 12 नेपालमा चाहिँ असार 29 भानु जयन्ती त्यो 28 पर्यो आइतबार भएकोले हामीले आइतबार यहाँ July 12 राखेका छौं। त्यस्तै जी शालिग नेपालबाट यहाँ ल्याइ पुर्याएर अनावरण गर्ने हिसाबले लागि परेका छौं र मैले भानुको शालिग नेपाल बाहेक अन्त कहाँ कहाँ छ त भनेर खोजी गर्दै हिँड्दाखेरि एसिया महादेश हाम्रा 5 महादेश मध्ये एसियाको नेपाल इन्डिया अनि बर्मा त्यो बाहेक चाहिँ अरू देशमा छ भन्ने कुराहरू बुझ्नमा आएको छैन। हाम्रो रिसर्चमा हामी नपुगेका पनि होला, पुगेका छैन भने क्षमा चाहन्छौ होइन। तर जुन एसिया महादेश बाहेक अरू 4 महादेशमा कहीँ पनि गएन रहेछ र अमेरिकामा नै पहिले स्थापित गरौं भनेर हामी अगाडि बढ़िरहेका छौं सर।
0: यो त असाध्यै रमाइलो, एकदम सबै नेपाली भाषीहरूलाई चाहिँ आनन्द आउने कुरा सुनाउनु भयो तपाईँले कि यत्रो विशाल पृथ्वीको एसिया बाहेक अरू ठाउँमा शालिग नै छैन, एसियामा पनि जम्मा 3 देशमा छ भन्ने तपाईँहरूको जानकारीमा रहेछ तपाईँहरूको रिसर्च अनुसार। र अब अर्कै ध्रुवमा चाहिँ तपाईँहरूले भानुभक्त लिएर गएर स्थापित गर्दै हुनुहुन्छ, यही पुण्य कार्य भन्ने बुझेर नै पनि आजको बुलबुलमा मलाई यो सन्दर्भ जोड्न मन लागेको। तपाईँ त आयोजक नै हुनुभयो, अनि शासकका अध्यक्ष, यो काम गर्ने परिकल्पनाकार नै हुनुभयो।

0: एकदमै खुसी छौ र त्यो कार्यक्रमको लागि जुन उहाँले चाहिँ अथक प्रयास गर्नुभएको छ त्यो टिमलाई सहयोग गर्न पाउँदा हामी पनि खुसी भएका छौँ र हामीले पनि हाम्रो एरियाबाट हामी बस्ने क्षेत्रबाट जे जस्तो सक्छौँ हामीले पनि सहयोग गरेका छौँ र गर्ने क्रममा पनि छौँ।
1: कसरी हुन्छ यसको स्थापना चाहिँ बाबुजी, कुन ठाउँमा ठ्याक्कै त्यो ठाउँमा त्यहीँ बस्ने मान्छेहरूलाई त ठाउँ पनि थाहा हुन्छ नि त, ठ्याक्कै यो ठाउँमा कहाँ बाहिर भित्र चोकमा गल्लीमा सभा हलमा केमा हुन्छ?
2: राम्रो क्वेशन छ। यो चाहिँ हाम्रो जुन क्यालिफोर्नियाको सान फ्रान्सिस्को सुन्दर नगरी, जो पनि क्यालिफोर्निया आइपुगे हलिउडको सान फ्रान्सिस्को नपुगी फिर्किँदैन, त्यो सान फ्रान्सिस्को रिचमन भन्ने सहरमा त्यहाँ हाम्रो नेपालीहरूको एउटा साझा भवन छ, नेपाली कम्युनिटी सेन्टर जुन एनएनसी नाइन्सले बनाएको हो। त्यो भवनको बाहिरपट्टि प्राङ्गणमा शालिग रहन छ र हाम्रो अर्धकत्तो शालिग छ 3.5 फिटको, त्यो चाहिँ रिचमन भन्छ, सान फ्रान्सिस्को रिचमन।
1: हुन्छ, म यसलाई यो सन्दर्भलाई जोड्छु नै, अब गजलको कार्यक्रममा गजल त पक्कै, फेरि विशेष आज मैले लोरीका गजलकार खिम केसीजीलाई राखेको छु। खिमजी एउटा गजल सुनौ होला अनि हाम्रो कुराकानीको सन्दर्भलाई फेरि जोड्छौ।
0: रिक्त रहेको ठाउँमा थपनी राखेको छ, रिक्त रहेको ठाउँमा थपनी राखेको छ, उम्लिँदै गिन्न मुखमै ढकनी राखेको छ। रिक्त रहेको ठाउँमा थपनी राखेको छ, उम्ले नै दिन्न मुखमै ढकनी राखेको छ, भ्याइ नभ्याई सम्बन्ध विस्तार गरिरहेछ, भ्याइ नभ्याई सम्बन्ध विस्तार गरिरहेछ, मान्छे पनि वरपर धनी राखेको छ, उम्लिन दिन्न मुखमै ढकनी राखेको छ। हेर हेर जसलाई अप्ठ्यारोमा काँध थापेथे, हेर हेर जसलाई अप्ठ्यारोमा काँध थापेथे, हेर जसलाई अप्ठ्यारोमा काँध थापेथे, उसले अहिले मसँगै दुश्मनी राखेको छ, मान्छे पनि वरपर धनी राखेको छ। यही समय उसलाई औजार दिएर आइजा, यही समय उसलाई औजार दिएर आइजा, यही समय उसलाई औजार दिएर आइजा, हे भौ अहमको खाल्डो खनिरहेको छ, रिक्त रहेको ठाउँमा थपनी राखेको छ, उम्लिनै दिन्न मुखमै ढकनी राखेको छ।
1: राम्रो, एकदमै राम्रो गजल, तपाईँले लोरी भन्दा पछि लेख्नु भएको होला यसलाई, होइन?
0: एकदम सर, यो अलि नयाँ नै हो,
1: त्यही त लोरीमा मैले सुने जस्तो पढे जस्तो लागेन, त्यो भएर पनि ठिकै छ। हामी यो सन्दर्भ फेरि जोड्छौँ, गजल बाबुजीको पनि केही बेर पछि सुन्छौ। म फेरि भानुभक्तको शालिगतिरै आउन चाहन्छु, मलाई असाध्य रुचि लागिरहेको छ यो विषय। कसरी उठाउँदै हुनुहुन्छ पैसाहरू चाहिँ, क्यालिफोर्नियाभित्र भएका मात्र नेपालीले दिनुभएको छ कि अनि बाहिरकोले पनि दिनुभएको छ कि नेपाली भाषी भन्दा बाहेक अरूले पनि दिनुभएको छ कि के कस्तो भइरहेको छ त्यो पैसा उठाउने काम चाहिँ?
2: हामीले अहिले हाम्रो यो आर्थिक संकलन चाहिँ विशेष गरी नेपालीहरूसँग मात्र उठिरहेको छ। यो चाहिँ के छ भने एउटा jeffrey.com भन्ने छ, त्यो jeffrey.com चाहिँ हामीलाई उहाँहरूले त्यो गोफन्ड जस्तै हो, गोफन्डमा चाहिँ अन्तिममा कलेक्ट भएको पैसाहरू पर्सेन्टेज काट्छ हामीलाई ट्रान्सफर गर्दाखेरि, तर जेफ्री फन्डबाट चाहिँ नन प्रोफिट अर्गनाइजेसन भएको हिसाबले गर्दाखेरि पर्सेन्टेज नकाट्दो रहेछ। त्यो भएर जेफ्री फन्डबाट अनलाइनमा चाहिँ हामीले पैसा उठाइरहेका छौँ भने नजिक हुने र चिन्जानका मित्रहरूले चाहिँ मेरै सेलफोन नम्बरमा फोन नम्बरमा चाहिँ उहाँहरूले जेल गरेर पैसा पठाइदिइरहनु भएको छ र हामी चाहिँ अरू नेपाली बाहेक अरू राष्ट्रका अरू देशका व्यक्तित्वहरूसँग चाहिँ पुगिसकेका छैनौ, अहिले नेपालीहरू बीचमै चाहिँ पैसाहरू उठाउने काम गरिरहेका छौँ।
1: त्यसो हुँदाखेरि प्रति व्यक्ति कतिसम्म बढीमा कतिसम्म राखेको छ, घटीमा कतिसम्म राखेको छ भन्न मिल्छ?
2: भन्न मिल्छ, त्यो आफ्नो स्वइच्छाले दिने हो, होइन, कर्कापको कुरो भएन। हामीलाई धेरै जसो चाहिँ साथीभाइहरूले हामी 500 दिन्छौँ भन्नुभएको छ, तर अहिले चाहिँ हामीलाई 375 आइसकेको छ र थोरैमा त 10-20-30, तर मेन एभरेजमा हेर्ने हो भने 100 रुपियाँको आधारमा सबैले दिनुभएको छ।
1: रुपियाँ भन्दा डलर, यहाँ त फेरि डलरबाट बुझ्नु
2: पर्यो।
1: अनि जम्मा जम्मी कति खर्च लाग्ने रहेछ बाबुजी त्यसको लागि?
2: अब शालिग बनाउन र शालिग बनाउन मात्र चाहिँ हाम्रो नेपाल भानु प्रतिष्ठानले नै यो शालिग चाहिँ अथवा यो फोटो चाहिँ आधिकारिक मानेर हामीले राखेका छौँ भन्नुभएर त्यही अनुसारको शालिग बनाउन चाहिँ लगभग 5 लाख नेपाली लाग्दो रहेछ।
1: हजुर,
2: अनि नेपाली 5 लाख, त्यसलाई अब यहाँ सप्लाई गर्नको लागि अर्को 700-800 डलर लागिहाल्यो।
1: हजुर,
2: लगभग हामीलाई 6:30-7 सम्ममा शालिक रेडी हुनेर अमेरिकासम्म ल्याइपुर्याउने

0: हुँदो रहेछ। तर अर्को चाहिँ कुरा के रह्यो भने हामीले यहाँ श्रमिक कस्ट लेबर कस्ट बेसी लाग्छ र शालिक राख्ने ठाउँ बनाउनलाई चाहिँ शालिक ल्याउने ल्याइ पुर्याउने भन्दा डबल पैसा लाग्ने भयो। त्यो भएर लगभग हामीलाई $10,000-12,000
1: भनेपछि शालिक बनाउनु र ल्याउनु भन्दा पनि ठुलो खर्च चाहिँ फेरि त्यो राख्ने ठाउँ बनाउनलाई भयो। कस्तो ठाउँ हुन्छ, कस्तो ठाउँ रहन्छ
0: त्यो चाहिँ हामीले नेपालमा हाम्रा विज्ञहरूसँग बुझ्दाखेरि जुन हामीले पिल्लर बनाएर माथि शालिक राख्ने ठाउँमा चाहिँ 3 स्टेप चाहिन्छ अरे। शालिकलाई सम्मान गर्ने हिसाबले 3 तला चाहिन्छ अरे। त्यो 3 तला पर्यो अनि शालिक 3.5 फिटको छ अनि 3.5 फिट उचाइ तलबाट बेस बनाउनु पर्यो। 3.5 फिट र 3.5 फिट गर्दाखेरि 7 फिट अग्लो रहन्छ शालिक अनि माथि शालिक राख्ने ठाउँमा चाहिँ 3 तला बनाएर राख्नुपर्ने हुन्छ। त्यो भएपछि तल भुइँमा पनि फाउन्डेसनमा हामीले राम्रो खालको मार्बल टाइलहरू राख्नु पर्यो। त्यो सबै गर्दा र उहाँहरूको लेबर कस्ट गर्दाखेरि चाहिँ $7,000-8,000 चाहिँ लेबर कस्ट त्यो ठाउँ बनाउनलाई लाग्ने पर्यो।
1: ल, मैले त यो सन्दर्भसँगै एउटा गजल चाहिँ छुट्याएँ कि जस्तो लागेर अब तपाईँको गजल सुनाउनलाई रहर गरे। गजल बोक्नु भएको छ नि?
0: एक्सपोर्ट त होइन, गजलमा रहर गर्ने व्यक्तित्व मात्र हुँ। त्यो भएर मैले भानुभक्त सम्बन्धी नै एउटा गजल खोरेको छु, सुनिदिनु होला। भानु तिमीलाई चिनाउने मोतीराम थिए, भानु तिमीलाई चिनाउने मोतीराम थिए, उनी नै नेपाली भाषाका ठूला नाम थिए। भानु नै नेपाली भाषाका ठूला नाम थिए। पढ्दैखेरि सबैलाई सरल र सहज हुने, पढ्दैखेरि सबैलाई सरल र सहज हुने नेपाली इतिहासकै साँच्चै ठूला घाम थिए। भानु तिमीलाई चिनाउने मोतीराम थिए। नेपाली भाषा नत्र खोइ के हुन्थ्यो होला, नेपाली भाषा नत्र खोइ के हुन्थ्यो होला। भानुभक्त नेपाली भाषाका जाम थिए, भानुभक्त नेपाली भाषाका जाम थिए। भानु तिमीलाई चिनाउने मोतीराम थिए। अन्तिम स्वरमा छु। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिड, बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिड। नेपाली भाषाका आदि कवि चारधाम थिए, नेपाली भाषाका आदि कवि चारधाम थिए। भानु तिमीलाई चिनाउने मोतीराम थिए, उनी नै नेपाली भाषाका ठूला नाम थिए, उनी नै नेपाली भाषाका ठूला नाम थिए। धन्यवाद।
1: कति राम्रो। भानु जयन्तीको सन्दर्भमा हामी कुरा गर्दैछौ होइन, अनि भानुभक्तकै सन्दर्भको कुरा सँगसँगै भानुभक्तकै विषयमा तपाईँले लेख्नु भएको गजल पनि सुन्न पायौं। धन्यवाद बाबुजी। खिमजी, म तपाईँतर्फ फेरि फर्केँ। अब अहिले बाबुजीले जुन ठाउँ बताइरहनु भयो नि, रिचमन्डमा यस्तो खालको नेपाली कम्युनिटी हलमा राख्ने, तपाईँ पुग्नु भएको छ त्यो ठाउँमा?
2: पुगेको छु सर, म त्यो रिचमन्डमा त म धेरै पटक पुगेको छु। त्यहाँ चाहिँ हामी नेपाली कम्युनिटीको धेरै कार्यक्रम हुने स्थल पनि हो। योभन्दा अगाडि हाम्रो कवि नवराज पराजुली मित्रको पनि दुईटा कार्यक्रम भएको थियो, हामी उसरी साथी पनि हौ। हामीले त्यो कार्यक्रम अर्गनाइजर्ससँग पनि हामी कोअर्डिनेट गरेका थियौँ। तर हामी त्यसरी दुईटा कविता कार्यक्रममा पुगेको छु, प्लस त्यसमा चाहिँ नेपालीको धेरै कार्यक्रम हुने ठाउँ नै र नेपालको नेपालीहरूको त्यो बसोबास पनि धेरै रहेको ठाउँ हो त्यो। र एक प्रकारले अघि बाबु सरले भने जस्तै यो सान फ्रान्सिस्को लस एन्जलस भनेको चाहिँ क्यालिफोर्नियाको अनि हब एउटा चाहिँ टुरिस्ट आउने, त्यो रिचमन्ड एकदमै त्यसरी पनि पपुलर छ, त्यो एकदमै सेन्टरमा छ सर।
1: सबै सबै धेरै नेपालीहरूको लागि पाएक पर्ने ठाउँ पनि रहेछ त्यो।
2: एकदमै हजुर, यो सेक्रामेन्टो राजधानीबाट पनि सेन्टर पर्ने र हामी यता सान रोजरबाट सेन्टर पर्ने, सान फ्रान्सिस्कोबाट पनि एकदमै नजिक 15-20 माइल मात्रै टाढा भएको होइन हिसाबले पनि एकदमै सेन्टरमा छ। एकदमै त्यो कार्यक्रम गर्ने स्थल जहाँ हामी चाहिँ आदिकवि भानुभक्तको शालिक लोकार्पण गर्ने कार्यक्रम राखेको छौँ, त्यो चाहिँ एकदमै राम्रो ठाउँ छ, सेन्टरमा छ।
1: तपाईँ आफू पनि अनि शासनसँग आबद्ध हुनुहुन्छ खिमजी?
2: म उसरी अहिलेसम्म अनिसासँग
1: शुभचिन्तकको रूपमा होइन, मैले त्यही भएर पनि आज तपाईँ हुनुहुन्न कि जस्तो लागेर पनि आज तपाईँलाई किन जोडेको हो भने, अब आयोजक एकजनाले भन्दा त आयोजकले आयोजकको तर्फबाट सबै ठिक मात्रै भन्नुहुन्छ नि त, कहिलेकाहीँ चेक एन्ड ब्यालेन्सको लागि पनि हामीले अर्को मान्छेलाई राख्दा अझ बढी प्रश्न छर्लङ्ग आउँछ भनेर मैले सोध्न खोजेको थिएँ। एउटा सामान्य नेपालीको आँखाले नेपाली कम्युनिटीमा चाहिँ भानुभक्तको शालिक, अब अघि हाम्रो बाबुजीले भने जस्तै बर्मामा, नेपालमा र इन्डिया इण्डियामा बाहेक अन्त थाहा छैन भन्दा त अमेरिकामा तपाईँले अब नेपाली कम्युनिटीमा पस्ने बित्तिकै भानुभक्तको शारीरिक देख्दाखेरिको क्षणलाई कल्पना गरौँ न, हामीलाई कस्तो अनुभव हुन्छ?
2: एकदमै त्यो त छातीले एउटा होइन गर्वले छाती पोलिन्छ नि, पक्कै पनि एउटा नेपाली साहित्यको क्षेत्रमा हामी आदिकवि भानुभक्तको शालिग नै एउटा चाहिँ हामीले आफ्नै ठाउँमा देख्न पाउँदा होइन आफ्नो नजिकमा देख्न पाउँदा त्यस्तो भयो भने त हामीलाई पक्कै पनि आम नेपालीलाई अझ उसरी चाहिँ प्रदेशमा बस्ने प्रवासमा बस्ने उसरी अमेरिकामा बस्ने हामी नेपालीको लागि चाहिँ एकदम गौरवको कुरा पनि हो र अनिसास नर्दन क्यालिफोर्नियाले गरेको त्यो कार्य त एकदमै
1: बाबुजी कसरी आयो कन्सेप्ट भनिदिनु पर्यो, हामीले त किमजी र म त्यस्तै रमायौं।
0: हजुर सर धन्यवाद। यो कन्सेप्ट चाहिँ आखिर मलाई हाम्रो सल्लाहकार समिति जुन बनायो सल्लाहकार समितिले तपाईँले पहिलादेखि नै काम गरी आउनु भएको छ, तपाईँले पहिला पनि समुद्र पारिका सृजना भाग एक निकाल्नुभयो, अहिले त्यो कामलाई पनि निरन्तरता दिनुपर्छ, 10-12 वर्ष भयो त्यसको भाग 2 नै निक्लेको, त्यो लगायत कुनै कसैको मूर्ति राख्न सकिन्छ भने राम्रो हुन्थ्यो भनेर हाम्रो प्राध्यापक धर्मराज कोइराला सरले यो कुरा निकाल्नुभयो, उहाँ सल्लाहकारमा पनि हुनुहुन्छ, मलाई भन्नुभयो। त्यो सुनेको दिनदेखि नै मैले होइन यो काम त गर्नुपर्छ गुरु, यो काम नगरेर हामीले अरू कसैले पनि गर्दैन भन्ने कुरा त होइन, तर हाम्रो हातमा परेको बेला यो काम हामी सबैलाई समेटेर कोही पनि छुट्नु हुँदैन, यो सबैको आपनत्व फिल हुने गरेर यो काम हामी गर्न सक्छौं भनेर अगाडि बढ्यौं। त विगतको भानु जयन्तीका दिन नै हामीले

0: त्यहाँ
1: हजुर प्रत्येक वर्ष 2014 शुरूआत गरेको भानु जयन्ती अहिलेसम्म प्रत्येक वर्ष मनाइरहेका छौँ।
0: अरू वर्षहरूमा कसरी मनाउने गर्नुभएको छ?
1: अरू वर्षहरूमा चाहिँ त्यही अब भानुभक्तको ब्यानर बनायो अनि हामी सबै बे एरियामा रहेका अथवा होल क्यालिफोर्निया रहेका साथीभाइहरूलाई आह्वान गर्यो, जो जो आउनुहुन्छ उपस्थित हुनुहुन्छ, सबैका आफ्ना रचनाहरू गीत गजल कविता मुक्तक भनौँ न लघु कथाहरू सबैलाई सुनाएर सबै बसेर अनि के गरेका छौँ भने हामीले गत वर्षदेखि पहिला पनि शुरूआती गरेका थियौँ। हामीले त्यसमा प्रतियोगी पनि गर्छौँ र अप्रतियोगी पनि गर्छौँ। विगतमा चाहिँ प्रतियोगी शुरूआती वर्ष प्रतियोगी गरिनौ, सबैलाई सम्मान गर्यौं उपस्थित हुनेलाई। दोस्रो वर्ष अन्डर 18 प्रतियोगी गर्यौं, किनकि हाम्रा भाइ बहिनीहरूले पनि नेपाली भाषालाई चाहिँ जानुन् सिकुन् लेखुन् भन्ने हिसाबले उहाँहरूलाई प्रतियोगी बनायौं। त्यस पछाडिदेखि चाहिँ प्रतियोगी बनाइएको थिएन, अप्रतियोगी मात्र गरिरहेको थियो। तर लास्ट इयर फेरि म अन्य शासनमा आइसके पछाडि चाहिँ हामीलाई दुईजना सरहरू हुनुहुन्छ, एकजना हाम्रो रियल्टर हुनुहुन्छ, उहाँले चाहिँ हरेक वर्ष उहाँको बुवाको नाममा $301 दिनुभएको छ र एभ्री इयर फर्स्ट हुनेलाई $301 दिन्छौ र दोस्रो हुनेलाई $201 अनि अहिले तेस्रोको क्रममा पनि विगतमा चाहिँ हामीले 50 दिएका थियौँ र सान्त्वना पनि 50-50 दिएका थियौँ। अब अहिले पनि त्यो क्रम चाहिँ जारी छ र हरेक वर्ष चाहिँ अब त्यो उहाँहरू रहन्जेलसम्म त्यो 300-200 दिइरहनुहुन्छ।
0: कविता प्रतियोगिता हुन्छ?
1: कविता प्रतियोगिता हुन्छ प्रतियोगी हुन चाहनेहरूको लागि।
0: अरू वर्षको भानु जयन्ती भन्दा अब आउँदै गरेको भानु जयन्ती चाहिँ अलिक फरक नै हो त्यसो भए सालिक राख्ने भएको हिसाबले पनि?
1: त्यो त डेफिनेटली सही कुरा, किनकि शालिग हाम्रै अगाडि हुन्छ, शालिग नै अनावरण गरिन्छ त्यस दिन। हाम्रो केन्द्रीय अध्यक्षहरू र हाम्रा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई बोलाइन्छ होइन, र सबै बसेर हाम्रो भनौँ गीत कविता गजलहरू सुन्दाखेरि शालिगे अगाडि हामी नेपालै भए जस्तो हामीलाई महसुस हुन्छ भन्ने विश्वास छ।
0: केन्द्रबाट पनि अब आउनेको अलावा अरू भौतिक अथवा आर्थिक सहयोगहरू पनि केही छ कि अथवा कस्तो छ? अनि शासकको
1: छ, हाम्रो केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले अहिले यहीँ क्यालिफोर्नियाकै हुनुहुन्छ, अनि हाम्रो महासचिव कोलोराडोको हुनुहुन्छ राजु सिटौला, उहाँहरूसँग सहकार्य गरेर भलाकुसारी गरेर मैले उहाँहरूले $500 चेक पठाइदिनु भएको छ हामीलाई, र केन्द्रबाट पनि केन्द्रले पनि घटनाका लागि 25 वर्ष अगाडि निर्णय गर्नुभएको थियो अरे, अहिलेसम्म सम्भव भएको छैन। त्यो भएर उहाँहरूले तपाईँहरू च्याप्टरले गर्दै हुनुहुन्छ भने यो हाम्रो खुसीको कुरा हो, हामी पनि सहयोग गर्छौँ भनेर जोडिनु भएको छ उहाँहरूलाई।
0: यो त जता जता अन्य शासकको शाखाहरू छन् ती सबै ठाउँहरूको लागि गर्वको विषय भयो नि, किनभने नेपाली साहित्यमा भानुभक्तको नाम अतुलनीय छ। अब भानुभक्तको शालिग राख्ने भन्ने कुरामा कसैको विमति हुने अथवा गर्व नगर्नुपर्ने कारणै छैन, त्यस हिसाबले पनि अन्य शासकका जहाँ जहाँ शाखाहरू छन् त्यहाँबाटै गर्व गर्ने विषय हुन्छ जस्तो मेरो आफ्नो व्यक्तिगत विचारमा लाग्यो। खिमजी के भन्नुहुन्छ?
2: एकदमै हो, त्यसमा त दुई मात्रै छैन नि, किनभने नेपाली साहित्यमा आदिकवि भानुभक्तलाई बिर्सेर हामी उहाँलाई बाइपास गरेर हामी अगाडि त बढ्नै सक्दैनौँ, त्यो त त्यो दुश्वास मात्रै हुन्छ होइन। त्यसले गर्दाखेरि नेपाली साहित्यमा आदिकवि भानुभक्तको नामलाई चाहिँ अगाडि राखेर नै हामी अगाडि बढ्न सक्छौँ। त्यसले गर्दा पनि हामीलाई अझ आगामी दिनमा चाहिँ यो भानु जयन्ती मनाइरहँदा भानुभक्तको शालिकै अगाडि बसेर हामीले चाहिँ आफ्ना प्रतिभाहरू राख्न पर्दाखेरि चाहिँ पक्कै पनि गर्व लाग्ने हुन्छ र अझ हामीलाई थप ऊर्जा मिल्छ जस्तो लाग्छ। योभन्दा अगाडि हामीले अघि नै बाबु सर भने जस्तै ब्यानर बनाएर हामीले चाहिँ भानुभक्तको चाहिँ एउटा चाहिँ फ्लायर बनाएर चाहिँ कार्यक्रम गर्थ्यौँ भने शालिकै अगाडि बसेर फोटो खिच्न पाउँदा
0: अब हामी भानुभक्तको सन्दर्भ जोड्दैछौ, भानुभक्तका अनुयायी मोतीरामको पनि सन्दर्भ आउँछ गजल सँगसँगै, अब फेरि गजललाई पनि सँगसँगै जोड्दैछौ। पक्कै पनि यतिका कुरा सुनिरहँदा खिमजीलाई एउटा गजल त सुनाउनु पर्ने बेला भयो जस्तो लागेको हुँदो, एउटा कुनै गजल पक्कै छान्नु भएको छ सन्दर्भ मिल्ने खालको?
2: मैले यो खासमा भानुभक्तको सन्दर्भ भर्खरै यो कार्यक्रममा लेखेको छ, पक्कै पनि मैले चाहिँ त्यो भानुभक्त चाहिँ हामी शालिग अनावरण गर्ने बेला चाहिँ मैले लेख्ने प्रयास गर्नेछु। अहिले चाहिँ मैले बिल्कुल फरक खालको चाहिँ छोरा रित्तो भयो हाम्रो गाउँ आमा भन्नुहुन्छ, छोरा रित्तो भयो हाम्रो गाउँ आमा भन्नुहुन्छ, कति बस्छौ विदेश घर आऊ आमा भन्नुहुन्छ, छोरा रित्तो भयो हाम्रो गाउँ आमा भन्नुहुन्छ, कति बस्छौ विदेश

0: अब आमा भन्नुहुन्छ बुढ्यौलीले छोयो गाह्रो हुन्छ हिँडुल गर्न पनि, बुढ्यौलीले छोयो गाह्रो हुन्छ हिँडुल गर्न पनि, दुख्छन् ढाड जोड्ने पुराना घाउ आमा भन्नुहुन्छ, कति बस्छौ विदेश घर आऊ आमा भन्नुहुन्छ, भुल्नुहुन्न आफ्नो देश वेशभूषा संस्कृतिलाई, भुल्नुहुन्न आफ्नो देश वेशभूषा संस्कृतिलाई, देशमै आएर कुनै इलम समाऊ आमा भन्नुहुन्छ, दुख्छन् ढाड जोड्ने पुराना घाउ आमा भन्नुहुन्छ, कति छन् अन्धकारमा बसेका तिम्रो बाटो कुरी, कति छन् अन्धकारमा बसेका तिम्रो बाटो कुरी, जाऊ गाउँमा उजालो देखाऊ आमा भन्नुहुन्छ, देशमै आएर कुनै इलम समाऊ आमा भन्नुहुन्छ। अन्तिम शेष छ, भक्कानिँदै एक्लै रुन्छु सम्झिएर तिमीलाई, भक्कानिँदै एक्लै रुन्छु सम्झिएर तिमीलाई, पीडा धेरै हुन्छ कसरी बताऊ आमा भन्नुहुन्छ, बुढ्यौली नै छोयो गाह्रो हुन्छ डुल गर्न, देशमै आएर कुनै इलम समाऊ आमा भन्नुहुन्छ। धन्यवाद।
1: कति राम्रो बाबुजी, रमाइलो छ है खिमजीको गजल। सुनिरहँ जस्तो लाग्ने गजलहरू, लोरी गजल संग्रह लेखिकन पनि अरू कति गजल पुर्याइसक्नु भयो होला, अर्को संग्रह निक्लिने बेला भइसक्यो कि कसो?
0: हिसाबले त गजल संग्रह निकाल्ने झन्डै झन्डै पुगिसकेको छ,
1: मैले त अनुमानित भनेको थिएँ पुगिसकेको रहेछ। हजुर बाबुजी, अब हाम्रो तर्फबाट शुभकामना दिन्छौँ हामी दुवैजनाले, बाबुजीको पनि एउटा गजल फेरि सुन्छौँ हामी। अब
2: हुन्छ सर, हाम्रो खिम सरले आमा सम्बन्धी भन्नुभयो, मैले अर्को तयार परेको थिएँ, म आमा सम्बन्धीकै सुनाउँछु त्यही प्रसङ्गलाई निरन्तरता दिने हिसाबले। बाबा आमा यो साल पनि आफ्नै घर आउन पाइन, बाबा आमा यो साल पनि आफ्नै घर आउन पाइन, त्यो बिछोडिएको दिलभित्र मलमपट्टि लाउन पाइन, बिछोडिएको दिलभित्र मलमपट्टि लाउन पाइन, नयाँ वर्ष चाडबाडामा रुन्छौ अरे आँसु झार्दै, नयाँ वर्ष चाडबाडामा रुन्छौ अरे आँसु झार्दै, खुसी बनी नजरभरि कहिले पनि छाउन पाइन, खुसी बनी नजरभरि कहिले पनि छाउन पाइन, बाबा आमा यो साल पनि आफ्नै घर आउन पाइन, चिठी सँगै फोटो राखी पठाउने धोको थियो, चिठी सँगै फोटो राखी पठाउने धोको थियो, टाढा पर्छ हतार उस्तै हुलाकसम्म धाउन पाइन, टाढा पर्छ हतार उस्तै हुलाकसम्म धाउन पाइन, बाबा आमा यो साल पनि आफ्नै घर आउन पाइन, नयाँ वर्ष दसैँ तिहार झिलिमिली गाउँ हुँदा, नयाँ वर्ष दसैँ तिहार झिलिमिली गाउँ हुँदा, दाजुभाइ साथी सङ्गी प्रेमको गीत गाउन पाइन, दाजुभाइ साथी सङ्गी सबै मिली प्रेमको गीत गाउन पाइन, बाबा आमा यो साल पनि आफ्नै घर आउन पाइन, त्यो बिछोडिएको दिलभित्र मलमपट्टि लाउन पाइन, बिछोडिएको दिलभित्र मलमपट्टि लाउन पाइन।
1: कति राम्रो, प्रवासीहरू सबैको मन छुने गजल है, प्रवासीहरू सबैको कथा पनि बोकेको गजल। मलाई त दिक्कलतिर जाउँ जाउँ लाग्यो अहिले भर्खरै बाबुजी, साथीहरू सम्झनाहरू आफ्नो परिवारको मान्छेहरू सम्झिनुहुन्छ नि?
2: किन नसम्झिनु सर, यति सम्झना आउँछ कि अलैसी हुँदै जान मजा आउँछ।
1: अलिसीबाट कति बेरको हो तपाईँको घर पुग्न छ?
2: अलिसीबाट ड्राइभिङको हिसाबले 5 घण्टा लाग्छ, हाम्रो दिक्तेल सदरमुकाम नै हो, दिक्तेल नै हो बजारे।
1: हजुर,
2: त्यहाँ पनि धानुको सालिक छ, धेरै अगाडि राखेको थियो, बीचमा अस्ति निकालेको रहेछ, अब बाटो बढाउने के गर्ने हिसाबले, र फेरि पनि उहाँहरूले चाहिँ राख्नु भएको कुराहरू मैले फोटो देखिरहेको थिएँ, खुसी लाग्छ।
1: तपाईँले त केटाकेटीदेखि भानुभक्तको सालिक देख्दै आउनु भएको भएर पनि दिमागमा इमेज पर्यो कि क्या हो?
2: सक्छ सर, तर हाम्रो खोटाङ दिक्तेलमा पछि राखिएको सर, म यता अमेरिका आइसकेको।
1: कति वर्ष भयो अमेरिका बस्न थाल्नु भएको?
2: धेरै साल पो भयो सर, 15-16 वर्ष भइसक्यो नि सर,
1: 15-16 वर्ष।
2: मुङ्लान बसेपछि मुङ्लानतिरकै बासिन्दा भइराखिएको छ अहिले।
1: साहित्य चाहिँ यतैबाट हुँदाखेरि लेख्नुहुन्थ्यो?
2: त्यो त पनि लेखिन्थ्यो अलिअलि, अलिकति म यो चलचित्रतिर चाहिँ अलिक बेसी रहर दिने मान्छे, त्यस्तो कला नभए पनि नेपाल आएर बीचमा, पहिला पनि 2-4 वटा टेलिफिल्महरू खेलाएको थिएँ, बीचमा एउटा मुभी खेले नेपाल आएर, अनि पछि यहाँ आइसके पछाडि हाम्रो आदरणीय वरिष्ठ संगीतकार मदन बिपिनसँगको सहकार्य एउटै परिवार जस्तो भएर बस्यो, त्यस पछाडि लेखनतिर लागेर उहाँले र अरूले गर्दा 15-16 वटा गीत पनि मेरा रेकर्ड भएका छन् नेपालमा।
1: हजुर, तपाईँले चलचित्र खेले टेलिफिल्म खेले भन्नुभयो, नाम पनि सँगसँगै भनिदिनु भएको भए हामीलाई त सजिलो हुन्थ्यो, थाहा थिएन।
2: नेपाली चलचित्र जिन ठुलो पर्दाको बाचा भन्ने छ, त्यसमा दिलीप रायमाझी, म, राधाराम पौडेल, श्याम पौडेल, हाम्रो डक्टर सरले डिरेक्सन गर्नुभएको
1: हो।
2: टेलिफिल्महरू धेरै अगाडि रहरका विषय के सर?
1: अनि टेलिफिल्महरूको नाम,
2: टेलिफिल्महरूको नाम यो साइनो, हिजो आज कुरा पनि एक दुई भाग खेलाएको थिएँ धेरै अगाडि, अनि नलेखिएको साइनो जुन कान्तिपुरबाट दिन्थ्यो, अनि नेपाल टु टेलिभिजन, नेपाल टू च्यानलबाट पनि आउँथ्यो, एउटा अशोक शर्माले गर्नुहुन्थ्यो, अलि अहिले एक्ज्याक्टली मैले नाम बिर्सेँ।
1: कति राम्रो राम्रो कलाकारसँग काम गर्ने मौका पाउनु भएको रहेछ सबै थरी सुन्दा। हामीले चाहिँ अब देखियो पनि होला, नचिनेको भएर त्यति बेला याद गरिएन, गाउँ रोलहरू त धेरै याद गरिँदैन होइन, कि त एकदमै नायक नै भएर मूल नायक भएको चरित्र चाहिँ याद गरिन्छ, हेरियो पनि होला, त्यति सम्झन सकिएन।
2: हजुर पनि दाइ र दिलीप ब्रह्म भएर दुईजना मेन रोलमा छौँ।
1: हजुर हजुर, आउँदा दिनहरूमा पनि चलचित्रको निरन्तरता रहन्छ कि गाह्रो हुन्छ त्यहाँबाट?
2: यहाँबाट अलिक गाह्रो हुन्छ, त्यो भएर यो 9-10 वर्ष भयो ग्यापिङ रहेको, चाहिँ नजाँदो रहेछ सर। र म्युजिक भिडियोहरू पनि 8-10 गरेको छु, र आउने दिनहरूमा चाहिँ म्युजिक भिडियोलाई चाहिँ निरन्तरता दिने सोचमा छ।
1: ल, हाम्रो तर्फबाट शुभकामना, तपाईँको यति राम्रो अभिनयको पाटो त थाहै थिएन झन् है, साहित्यिक मात्रै भन्ने हिसाबले हामीले हेरिरह्यौँ।
0: बहुमुखी प्रतिभाको धनी मान्छे हो।
1: हजुर, अब खिमजी र बाबुजीको भेटघाट तीनजना चाहिँ कहिलेदेखिको पनि सोध्न मन लाग्यो मलाई, त प्रसङ्ग चलेको तीनजना बसेका छौँ, म काठमाडौँ स्टुडियोबाट, तपाईँहरू क्यालिफोर्नियाको फेरि अलग अलग ठाउँबाट हुनुहुन्छ।
0: बाबुजी र मेरो भेटघाटी यही साहित्यिक होइन, साहित्यले नै जुडाएको खासमा होइन, एक्ज्याक्टली चाहिँ हामी एउटै एरियामा बस्ने, अनि उसरी अनिशासको अध्यक्ष चाहिँ हाम्रो सर्वज्ञ वार्डले सँगसँग चाहिँ मेरो अलिकति बाबुजी भन्दा अलिकति एक दुई महिना अगाडि जस्तो चिन्जानी मेरो भयो, अनि त्यस पछाडि चाहिँ यही साहित्यिक कार्यक्रम नै हामीले जुगाएको होइन सर। र उहाँले चाहिँ मेरो एउटा उहाँले चाहिँ समुद्रपारीका
2: मनहरू भन्ने कार्यक्रम सञ्चालन गर्थे, ब्रोडकास्ट गर्थे,
0: त्यो कार्यक्रममा चाहिँ उहाँले मेरो अन्तर्वार्ता पनि दिनुभएको थियो, अमेरिकामा मेरो पहिलो अन्तर्वार्ता थियो।
1: समुद्रपारीका मनहरू केबाट चलाउनुहुन्थ्यो?
2: म फेसबुक लाइभ गर्थे वेस्ट नेपालबाट,
1: त्यो
2: लगभग 50-60 एपिसोडहरू गरे मैले हरेक हप्ता, एकजना साहित्यकारहरूबाट उहाँहरूकै मुखराबिन्दुबाट चाहिँ उहाँहरूका रचनाहरू प्रशोधन गर्नेमा गएको थिएँ सुनाउने, त्यो लगभग 50-60 एपिसोड गरिसकेपछि कोभिड सुरु भयो, त्यस पछाडि मैले त्यसलाई निरन्तरता दिन सकिनँ।
0: तर हाम्रो गजब कुरा के छ भने, हाम्रो चिन्जानी यसरी मेसेन्जरको फेसबुकबाट साथी भएर कुरा हुँदाखेरि उहाँसँग अन्तर्वार्ता गर्दा पनि मैले उहाँ लाइभ देखेको थिएन होइन, फेरि नजिक भएर पनि पछि भेट पाएँ, धेरै पछि भयो सायद हाम्रो भेट चाहिँ धेरै पछि भयो, मेरो किताब छापिसकेपछि बल्ल भेट भयो हाम्रो चाहिँ, चिन्जानी धेरै पहिला हो, त्यसो नै हो।
1: कस्तो खुसी लाग्यो, कति त्यो कहिले काहीँ त्यो साहित्यको भावनाले चाहिँ यसरी बाँच्छ कि हामीलाई अनुहार देखिरहनु पर्दैन, वास्तविक परिचय पनि चाहिँदैन, भावनाले मात्रै जोडिरहेको हुन्छ, र पछि भेट हुँदाखेरि पनि एकदम मिठो मिठास नै हुन्छ। पहिले पहिले यी फेसबुक टेलिभिजनहरू आउनुभन्दा अगाडिको पत्र मित्रता जस्तो प्रेम हुन्छ नदेखिकनको है? बुलबुलमा हामी सुनिरहेका छौ गजलकार खिम केसी र गजलकार बाबु आचार्यलाई। गजलकार बाबु आचार्य उत्तरी क्यालिफोर्निया च्याप्टर अनेसासका अध्यक्ष पनि हुनुहुन्छ, र त्यहाँ भानु जयन्तीमा स्थापना हुन गइरहेको भानुभक्तको शालिक कसरी स्थापना हुँदैछ, के तयारी भइरहेका छन् भन्ने विषयमा आज हाम्रो कुराकानीको क्रम चलिरहेको छ। म बाँकी सामग्रीहरू लिएर केही बेरमा फेरि आउँछु उहाँहरूसँगकै कुराकानी लिएर। तपाईँ हाम्रो बुलबुललाई छोडेर कतै नजानुहोला, अर्थात नेपाली छाप्रो च्यानल नछोडिकन यी सन्देश सुनेर बस्नुहोला।
3: बुल बुल बुल बुल बुल बुल बुल एउटा इरानी चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति
4: bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com
3: बुलबुल बुलबुल बुलबुल एउटा इरानी चरा।

0: देखिन्छ बाहिर ऊ सज्जन जसरी, देखिन्छ बाहिर ऊ सज्जन जसरी, भित्र गर्छ व्यवहार दुश्मन जसरी। मायाले मात्र घर गुजारा नचलेपछि, मायाले मात्र घर गुजारा नचलेपछि, परदेश हिँडेको हुँ म मदन जसरी, भित्र गर्छ व्यवहार दुश्मन जसरी। भोकको फिक्री न कुनै सुरता थियो, भोकको फिक्री न कुनै सुरता थियो, जीवन चलेन सधैं बचपन जसरी, भित्र गर्छ व्यवहार दुश्मन जसरी। एक कीर्ति हो दुनियाँमा अमर रहने, एक कीर्ति हो दुनियाँमा अमर रहने, बाँकी सबै सकिन्छ यौवन जसरी। देखिन्छ बाहिर ऊ सज्जन जसरी, भित्र गर्छ व्यवहार दुश्मन जसरी। दाङ स्थायी घर भई अहिले अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएका गजलकार खिम केसीको गजल वाचनसँगै तपाईंलाई बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा फेरि स्वागत छ। बुलबुल युट्यूब च्यानल नेपाली छाप्रोसँगै तपाईं रेडियो जाजरकोट, रेडियो मकवानपुर गढ़ी, सुर्खेतको रेडियो भेरी, काठमाण्डुमा रहेको रेडियो काठमाण्डु, बाँकीको रेडियो कोहलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको चोइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुँको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ। हामी आजको बुलबुलमा क्यालिफोर्नियामा स्थापना हुन गइरहेको भानुभक्तको शालिग, जुन भानु जयन्तीका अवसर पारेर स्थापना गरिँदैछ, त्यसका विषयमा कुराकानी गर्दैछौ र यसको तयारी गरिरहेको छ अनेसासा उत्तरी क्यालिफोर्निया च्याप्टरले। यसका अध्यक्ष बाबु आचार्य र क्यालिफोर्नियामै बस्ने साहित्यकार गजलकार खिम केसी आज हाम्रो वार्तामा क्यालिफोर्नियादेखि हामीसँग जोडिनु भएको छ। उहाँहरूसँगकै कुराकानीलाई म अब फेरि निरन्तरता दिन्छु। म अब फेरि हाम्रो भानुभक्तको शालिगतिर नै आउँछु बाबुजी। जस्तो अब तपाईंलाई क्यालिफोर्नियाभित्र अथवा केही मान्छेहरू क्यालिफोर्निया बाहिर तर अमेरिकाभित्रकोहरूले सहयोग गरिरहनु भएको छ अनेसासा उत्तर क्यालिफोर्निया च्याप्टर अन्तर्गत यो शालिग राख्नको लागि, तर अब हाम्रो कार्यक्रम ग्लोबल्ली गइरहेको छ होइन, जापान, साउथ कोरिया, इण्डिया अनि अरब कन्ट्रीजहरू, अब युरोपका धेरै मुलुकहरूमा पनि सुनिन्छ। नेपाली साहित्यको यो पुण्य काम, अब भानुभक्त आदिकवि भानुभक्तको शालिग राख्ने जस्तो काम होइन, यसमा कसैलाई रहर लाग्न सक्छ, म पनि त्यहाँ चाहिँ मेरो तर्फबाट केही गर्न चाहन्छु भन्यो भने त्यो राख्नेहरूको नामावली पनि तपाईँहरूले राख्ने सिस्टम छ कि छैन, र सहयोग गर्नु खोज्यो कसैले तपाईँहरू बसेको देशभन्दा बाहिरबाट भने कसरी गर्न सकिन्छ?
1: छ सर, त्यसमा के छ भने हाम्रो अमेरिकाभित्रै रहनेहरूले पनि त्यो नेपालमा जेड भन्छौ या जी भन्छन्, जीईएफएफवाई .com jfi.com भन्ने छ, त्यो चाहिँ हामीले INLS नर्दर्न सीएबाट जुन फेसबुक च्याप्टरबाट पनि हामीले त्यसलाई सेयर गरिरहेका छौँ, इभन म बाबु आचार्य फेसबुकबाट पनि त्यसलाई सेयर गरिरहेका छौँ। त्यहाँबाट चाहिँ ओल्ड वाइड जोसँग कार्ड छ कार्ड लगाएर हामीलाई सहयोग गर्न सक्नुहुने भयो, र अमेरिकाभित्र हुनेले त्यसैबाट अथवा मेरो सेलफोन नम्बरबाट पनि उहाँहरूले मलाई जेल गरेर पठाउन सक्नुहुने भयो, र नजिकका मित्रहरूले संस्थाकै नर्दर्न क्यालिफोर्निया च्याप्टरकै ब्याङ्क खातामा पनि लगाइदिन सक्नुहुन्छ। त्यो हामीले फेसबुकमा नै सबै उ गरेका छौँ, प्रचार प्रसार गरिरहेका छौँ।
0: भनेपछि सजिलो छ, तपाईँको फेसबुकमा हेऱ्यो भने सजिलो पनि थाहा हुन्छ सबै सूचनाहरू।
1: हजुर,
0: बाबु आचार्य भनेर खोजेपछि तपाईँको प्रोफाइल पिक्चर कस्तो छ भनिदिन मिल्छ?
1: मिल्छ सर, म र एउटा मेरो फुच्चे बोकेको पिक्चर छ, दुईजना छौँ, अनि त्यो फोटो छ बाबु आचार्य।
0: त्यहाँबाट खोज्यो भने कसरी सहयोग गर्ने भन्न सकियो? अब जुन तपाईँले सेलफोन नम्बर अघिदेखि भनिरहनु भएको छ, हामीले चाहिँ त्यहाँको सिस्टम बुझ्दैनौँ, अब हाम्रो यहाँको ई सेवालाई नम्बर भने जस्तै नम्बर होला भनेर बुझेँ मैले होइन, तपाईँको सेलफोन नम्बर पनि भनिदिनुहोस् न ताकि अरू सहयोग गर्न खोज्नेहरूले सक्नुहुन्छ।
1: हजुर, 415 यहाँको जुन एरिया कोड भयो अमेरिकाको 01 भइहाल्यो, 415-794-0154 नम्बर हो,
0: त्यस मार्फत पनि सहयोग गर्न सकियो।
1: अनि हामीले उहाँहरूको नाम चाहिँ के गर्ने सोचमा राखेका छौँ भने अहिले चाहिँ हामीले यो पुस्तक समुद्र बारीका सृजना भानुभक्त विशेष प्रकाशन हुनुभन्दा अगाडि दिने साथीभाइहरूको नाम चाहिँ त्यो पुस्तकमा हामी समावेश गर्छौँ, उहाँहरूको सहयोग दिनुभएको नाम कति सहयोग गर्नुभएको छ पुस्तकमा राख्छौं। त्यस पछाडि उनीहरूले आउने पुस्तकहरूमा पनि समावेश गर्छौं। तर हामीले पहिला जसरी हामी भानुभक्तको फोटो बनाएर राखेर कार्यक्रम गर्थ्यौं, अब चाहिँ शालिग रहन्छ र डोनेसन दिनेहरूको चाहिँ ब्यानर बनाएर पछाडि राखिन्छ नाम।
0: डोनेसन दिनेहरूको नाम त्यसरी राख्न पनि लागेका छौं।
1: हजुर,
0: कति राम्रो यो यो पुण्यकार्य, यो कसैलाई कर काप भन्दा पनि कम से कम सूचना चाहिँ सबैसम्म पुगोस् भन्नको लागि मैले यी सन्दर्भहरू राखेको छु। र तपाईँले यो काम अब गर्ने भनेर लगभग पोहोरको तपाईँहरूले असार 29 कार्यक्रममा घोषणा गर्नुभएछ, भानु जयन्तीको कार्यक्रममा होइन, त्यसपछिको सम्झना योग्य क्षणहरू होइन अब अथवा अप्ठ्यारो संघर्ष अथवा सजिलो भएको केही अनुभव अनुभूति बाँड्न मिल्छ, केही सम्झिनुहुन्छ?
1: मिल्छ। त्यसमा धेरैजनाले हामीलाई सहयोग गर्छौं, यो राम्रो काम हो, पुण्य काम हो, अगाडि बढ्नुहोस् भनेर सल्लाह दिनुभयो। हरेक कुरामा कोही नराम्रो र भनौँ न कुरा काट्ने पनि हुनुहुन्छ, कसैले के पनि भन्नुभयो भने भानुभक्तको शाली किन बनाउने, उहाँले त भाषा ट्रान्सलेट गरेको मात्र न हो, हामी पनि त नेपाली इङ्ग्लिसमा ट्रान्सलेट गर्छौँ नि भन्ने साथीभाइहरू पनि देख्नुभयो होइन। त्यो भएको हिसाबले अब बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई ठिकै छ खुर्पाको बेड, त्यो पनि नबुझ्नेलाई सुँगुरको लेड भन् जस्तो गरेर मैले छोडिदिएँ उहाँलाई होइन। र अझै पनि साथीहरूले, कोही साथीहरूले हाम्रो अनेशासमै आबद्ध रहेका साथीभाइहरूले चाहिँ उहाँहरूले पैसा उठाएर हिँडाइमिना गर्नुहुन्छ है, विचार गर्नु शालिग बन्दैन भनेर पनि कुरा निकाल्नु भएको छ अरे। अब त्यो कन्फ्लिक्ट अब इन्ट्रेस्टको लागि गर्नुभयो, अब केको लागि गर्नुभयो, त्यस्तो नगरिदिनु भएको भए हामी राम्रो हुने थियो। तर हामीले हरेक पाई पाई हरेक पेनी या एक पैसादेखिको लिएर सबै डेटाहरू तपाईँहरू बीचमा राखिदिन्छौँ र त्यो 10-20 रुपियाँको लागि, 200-400 लागि होइन, हामी त्यसमा अन्यथा तलमाथि
0: कति राम्रो मैले प्रसङ्गै नउठाए तपाईँले एकदमै ट्रान्सपेरेन्ट तरिकाले यसो भनेको नै भन्नुभयो होइन। अब ट्रान्सपेरेन्सीको लागि तपाईँहरूले चाहिँ यति पैसा उठेको थियो र यसमा यति खर्च भयो भन्ने ट्रान्सपेरेन्सी चाहिँ केबाट दिनुहुन्छ?
1: हामीले अहिले चाहिँ कसले कति कति पैसा दिनुभएको छ भनेर फेसबुकै मैले पब्लिक गरिरहेको छु, कोही एक दुईजनाको एडिट गर्न अहिले छुट्याएको छ, नत्र भने को कोबाट आयो र मैले तल नोट पनि राखिरहेको छु, तपाईँहरूको रकममा तल माथि पर्यो र नाम छुट्यो भने मलाई तुरन्त जानकारी दिनुहोला, म क्षमा चाहन्छु, म अपडेट गर्छु भनेर केही साथीहरूले जानकारी पनि दिनुभयो, मेरो छुट्याएछ बाबु सर भनेर, त्यो भएर उहाँहरूको अपडेट गरेको छु र मैले क्षमा माग्दै अपडेट गरेको छु, मैले पनि जानेर होइन
0: त्यो
1: गरिरहेको छु। हजुर, त्यस हिसाबले चाहिँ हामीले उहाँहरूलाई क्षमा शुद्ध मागेर चाहिँ कार्यक्रमहरू हरेक मेरो फेसबुकमा आइएनएलएसको फेसबुकमा अपडेट गरिराखेका छौँ।
0: त्यसो भए यसरी बुझौँ, हामीले जहाँबाट प्रचार गरिरहेका छौँ चन्दा हाल भनेर, त्यही ठाउँबाट हामीले ट्रान्सपेरेन्सी पनि सँगसँगै दिइरहेको छौँ। त्यो भएपछि जसले बुझेर पैसा हाल्यो त्यो मान्छेले ट्रान्सपेरेन्सीको लागि त्यहाँ एकचोटि हेर्नु पर्यो र लागत खर्च कति भयो भने हामीले सकेपछि बुझाइहाल्छ।
1: मलाई नै कल गरेर अथवा म एज अध्यक्ष जुन अनुशासनको च्याप्टरको मलाई कल गरेर अथवा महासचिवलाई कल गरेर अथवा कोषाध्यक्षलाई कल गरेर उहाँहरूले एनी टाइम बुझ्न सक्नुहुन्छ, त्यसमा कुनै पनि नहिचिचाइकन उहाँहरूले सोध्न सक्नलाई चाहिँ म उहाँहरूलाई अथोरिटी दिन्छु।
0: उत्तरी क्यालिफोर्निया च्याप्टरको कोषाध्यक्ष महासचिव जुन भन्नुभयो नि उहाँहरूको नाम पनि भनिदिनुहोस् न, सजिलो हुन्छ अरूलाई खोज्न।
1: महासचिव नारायण भट्टराई हुनुहुन्छ, उहाँ इलाम जन्मिनु भएको, अहिले बस्नुहुन्छ सान फ्रान्सिस्कोमा। अर्को अनि कोषाध्यक्ष आदरणीय दिदी इन्दु तामाङ हुनुहुन्छ, उहाँ पनौती जन्मिनु भएको, अहिले सान फ्रान्सिस्को बस्नुहुन्छ, उहाँहरू हुनुहुन्छ।
0: हजुर, ल कस्तो राम्रो गरी बुझाइदिनु भयो, जानकारी गरिदिनु भयो, अरूहरूलाई पनि यो कसैलाई सहयोग गर्न मन लाग्यो भानुभक्तको यस काममा भने हामीले यसरी जोड दिएका छौँ। बुलबुलको काम चाहिँ सूचना पुर्याउने सम्बन्धको रहेको छ। मैले धेरै बेरदेखि खिमजीलाई चुप्प लगाएर राखेको छु, अब खिमजीले एउटा गजल सुनाउनुहुन्छ, हामी लगभग अन्त्य अन्त्यतिर छौँ कार्यक्रमको।
2: हुन्छ, मैले यहाँ चाहिँ अन्तिम दुईटा गजल छ, एउटा चाहिँ खासमा कर्णाली लामो बसेर मलाई कर्णालीको गजल चाहिँ लेख्छु प्राय जस्तो के होइन, एउटा कर्णालीको छ, एउटा नेपाली नै छ, हाम्रो नेपाली भाषामै छ, म चाहिँ पहिला कर्णालीको सुनाउँ कि लागेको छ।
0: कति राम्रो हुन्छ सुनाउँछ त हुन्छ नि।
2: एकै झल्को दर्शन दिन आउपन सुवा, एकै झल्को दर्शन दिन आउपन सुवा, मस्तै भइगयो सौरा मिठाई झल्पन सुवा,
0: कति राम्रो।
2: एकै झल्को दर्शन दिन औपन सुवा, मस्तै भइगयो सौराई मिठाई झपन सुवा, तम्रै लागि गाजल टिक्की ल्याइकन आया,
0: तम्रै
2: लागि गाजल टिक्की ल्याइकन आया, अहो कैथौ देखिने रहेछौ धाउ, लाउपन सुवा मस्तै भइगु सौराई मिठाई जाउपन सुवा रुप्स्या मेरो सुवा आज खुसी देख्या नाई रुप्स्या मेरी सुवा आज खुसी देख्या राई नाई क्याप भयो तमिकन बताउपन सुवा मस्तै भइगु सौराई मिठाई जाउपन सुवा अन्तिम छ मस्तो धलपुरो भाकी हड्याहु पर्दैछ मस्तो धलपुरो भकी हड्याहु पर्दैछ जोरी पारी क्या भन्दाखान सुनाउपन सुवा एकै झल्को दर्शन दिन आउपन सुवा मस्तै भइगयो सौराई मिठाई जाउपन सुवा
0: कति राम्रो बाबुजी कस्तो लाग्यो
1: यहाँ त म उहाँसँग सधैँ लालायित हुने चाहिँ उहाँलाई हरेक कार्यक्रममा पनि तपाईँले चाहिँ त्यो पश्चिमेली स्टाइलको गजलहरू त्यो बोली नै मिठो लाग्छ त्यो सुनाउनुहोस् न भन्छु इभन यहाँका रहेका केही शब्दहरू मैले बुझिन
0: मैले
1: धेरैचोटि भनेको छु किन सर ती गजलहरू चाहिँ हामीले सुन्नुपर्छ है सुनाउनु पर्छ है भनेर मैले उहाँलाई धेरैचोटि अनुरोध गरेको छु
0: अब हामीले चाहिँ पश्चिमेली युज जान्दैनौँ बाबुजी तर पनि अब यता यता मूल मूलधारको नेपाली भाषामा एउटा गजल तपाईँले सुनाउनुहुन्छ पक्कै
1: पक्कै ल सर अब मैले पनि उहाँले यसपालि शृङ्गारिक सुनाऊ कि भने शृङ्गारिक अलिक धेरै शृङ्गारिक छ त्यो अलिक भ्यालेन्टाइन डेकै दिनलाई मात्र राम्रो होला भनेर एउटा अहिले नेपाली परिवेश जुन नयाँ धारमा नेपाल अगाडि बढ़िरहेको छ प्रगतिका कुराहरूमा अगाडि बढ़िरहेको छ युवा जेनेरेसनले देशलाई हाँक्नुपर्छ र देशको भनौँ न मुहार फेर्नुपर्छ भनेर लाग्नु भएको छ त्यही बीचमा नयाँ वर्षको सिलसिलामा लेखेका थिए त्यो म सुनाउन चाहन्छु प्रगति र उन्नतिका पाइलाहरू चाल्न सकौं प्रगति र उन्नतिका पाइलाहरू चाल्न सकौं सुस्वास्थ्य र दीर्घायुका दीपहरू बाल्न सकौं सुस्वास्थ्य र दीर्घायुका दीपहरू बाल्न सकौं तपाईको नामै सुन्दा वाह भनुन् समाजले हजुरको नामै सुन्दा वाह भनुन् समाजले गाउँ समाज देशका लागि राम्रो काम थाल्न सकौं गाउँ समाज देशका लागि राम्रो काम थाल्न सकौं विविधतामा एकताको भावना छ नेपालीमा विविधतामा एकताको भावना छ नेपालीमा कुरीति र कुसंस्कारलाई जरैदेखि फाल्न सकौं कुरीतिर कुसंस्कारलाई जरैदेखि थाल्न सकौं प्रगति र उन्नतिका पाइलाहरू चाल्न सकौं प्रगतिमा बाधा अर्चन सबैलाई आउने गर्छ प्रगतिमा बाधा अर्चन सबैलाई आउने गर्छ प्रष्ट विचार सफा मनले बाधा अर्चन ढाल्न सकौं प्रष्ट विचार सफा मनले बाधा अर्चन ढाल्न सकौं प्रगति र उन्नतिका पाइलाहरू चाल्न सकौं अन्तिम शेरमा छु आफू भलो त जगत भलो सबैले बुझ्नुपर्छ आफू भलो त जगत भलो सबैले बुझ्नुपर्छ रिस राग टाढा राखी मनमा खुसी पाल्न सकौं रिस राग टाढा राखी मनमा खुसी पाल्न सकौं प्रगति र उन्नतिका पाइलाहरू चाल्न सकौं सुस्वास्थ्य र दीर्घायुका दीपहरू बाल्न सकौं धन्यवाद सर
0: धन्यवाद कति राम्रो एकदम मिठो गजल सँगै कुराकानी त अझै गर्नु मन थियो मिठो प्रसंग चलिरहेको थियो है मैले कार्यक्रम शुरूआत गर्दाखेरि अब आज कार्यक्रम भरि चाहिँ फेरि परको यो प्रविधिको संयोजन कस्तो हुँदो राम्रो क्वालिटी होला नहोला अनि कुराहरू पनि प्रष्ट होला नहोला अनि एउटै मात्र विषयमा धेरै कुराकानी गर्दाखेरि कस्तो आउला प्रसंगहरू पुग्ला नपुग्ला भन्ने सोचेको थिएँ कार्यक्रम त अझ लामो पो बन्ने जस्तो देखिँदैछ यहाँ मैले समय हेर्दाखेरि क्यालिफोर्निया उत्तरी क्यालिफोर्निया च्याप्टर अनि शासकका अध्यक्ष बाबु आचार्यजी तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँले गर्न खोज्नुभएको यो पुण्य कार्य राम्रोसँग सफल होस् हाम्रो शुभकामना मेरो व्यक्तिगत तर्फबाट बुलबुल कार्यक्रमको तर्फबाट शुभकामना त्यसै गरी गजलकार खिम केसी जो नेपाली साहित्यमा सबैको कुशल भलो चिताउनुहुन्छ र सबै संस्थादेखि व्यक्तिहरूको राम्रो होस् भन्ने सोच राख्नुहुन्छ आज सँगै बसेर आफूले आफ्नै आँखा अगाडि साक्षी बसेरै लगभग यो भानुभक्तको शालिक स्थापना भएको कार्य हेर्दै हुनुहुन्छ र आजको कार्यक्रममा पनि एउटा प्रष्ट साक्षीका रूपमा बसिदिनु भयो र मिठा मिठा गजलहरू सुनाइदिनु भयो यहाँहरू दुवैजनालाई हार्दिक धन्यवाद तपाईँहरूको कार्यक्रम सफल
1: हजुरलाई पनि सर हजुरले समय उपलब्ध गराउनु भयो तपाईँप्रति धेरै आभार प्रकट गर्न हजुरको बोली नै स्वरै मिठो सर तपाईँको स्वर सुनेर मैले विगत दुई चार वर्ष त बुलबुल बजाउँथे अनि म सुत्थे त्यहीँबाट नै गजल लेख्न सिकेको पनि हो मैले र मैले लगभग त तपाईले वाचन गरेका पुस्तकहरू 80-90 चाहिँ मैले सुनेको छु, पढ्ने बसेर सुन्न भन्नु पर्ने समय मिल्दैन, त्यो भएर काम गर्दै कानमा ब्लुटुथ लगाएर मैले लगभग तपाईँले वाचन गरेका सबै पुस्तकहरू सुनेको छु, कति पुस्तकहरू त दोहोऱ्याएको छु होला, त्यहीबाट पनि मैले धेरै कुरा सिकेको छु। तपाईँसँग आज यसरी वार्तालाप हुन पायो, यो वार्तालाप फेरि पनि हुँदै गरोस् र हुन सकोस् भन्ने कामना गर्दै धेरै धेरै धन्यवाद सर।
0: धेरै धेरै धन्यवाद
2: हजुरलाई, धेरै धेरै धन्यवाद सर। हामीलाई प्रदेशमा चाहिँ हामीलाई बेला बेला सम्झेर होइन यसरी भोलाकुसारी गर्ने समय दिनुहुन्छ, एउटा चाहिँ प्रदेशमा बस्ने हामी प्रवासीलाई पनि चाहिँ माया गर्ने हुनुहुन्छ एकजना श्रष्टा, जसले चाहिँ आफ्नो आवाजको दुनियाँमा चाहिँ छुट्टै होइन एउटा चाहिँ सम्मान पाउनु भएको छ, एउटा नाम राख्नु भएको छ, त्यस्तो व्यक्तित्वले हामीलाई यहाँ सम्झिँदाखेरि हामीलाई छुट्टै गर्व लाग्छ। यो हजुरले भने जस्तै आफू राम्रो भएपछि अरू पनि राम्रो हुन्छ लाग्छ, हजुर सरको त्यो चाहिँ गुण मलाई सबै राम्रो राम्रो हुन्छ, त्यो आफू राम्रो भएर आफ्नो नजर राम्रो भएपछि अरू पनि सबै राम्रो देखिन्छ जस्तो लाग्छ। हजुर सरको त्यो बानी स्वभाव नै हामीलाई माया लाग्ने हो होइन, सम्झिनु भयो, फेरि पनि धेरै आभारी छौँ हामी बाबु सर, म आगामी दिन फेरि भोलाकुसारी पक्कै हुनेछ
0: होइन,
2: आजलाई चाहिँ यति भन्दै होइन बिदा हुन्छौँ।
0: धन्यवाद। हवस् त, यिनै कुराकानी सँगसँगै अब आजको कार्यक्रमबाट हामीले विदा माग्ने बेला भएको छ। तपाईँले यो बुलबुल सुनिरहँदा म यति बेला काठमाडौँको स्टुडियोमा छैन र तपाईँले नियमित रूपमा त्यसै गरी नै साथ दिँदै हुनुहुनेछ, दिइरहनु भएको छ भन्ने आशा गरेको छु। अब आउँदो कार्यक्रममा पनि तपाईँको ताजा गजलहरू वाचन हुने छैन तर उपयोगी मूलक केही सामग्री लिएर आउँदैछु, प्रतीक्षा गर्नुहोला आउँदो बुलबुलको। आजको लागि हामी विदा हुँदैछौ, जाँदा जाँदै हामीलाई इमेल गर्न पत्राचार गर्न तपाईँको सल्लाह सुझाव दिन नभुल्नुहोला CHSAPRONEWS chapronews@gmail.com आफ्ना सामग्री बुलबुलको लागि पठाउन सक्नुहुन्छ। अर्को दिनसम्मका लागि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल पनि विदा हुँदैछौ, जाँदा जाँदै दाङका किम केसीको यो गजल वाचन गर्दै शुभरात्री भन्छु। आउनुहोस् अब कडक चाल गरेर जानुहोस्, आउनुहोस् अब कडक चाल गरेर जानुहोस्, जति सक्नुहुन्छ यार जाल गरेर जानुहोस्, बलियोलाई छुन समेत सक्नुहुन्न थाहा छ, बलियोलाई छुन समेत सक्नुहुन्न थाहा छ, निर्दोलाई त हो गर्ने बिहाल गरेर जानुहोस्, जति सक्नुहुन्छ यार जाल गरेर जानुहोस्। विचारभन्दा छिटो हातखुट्टा चल्छ हजुरको, विचारभन्दा छिटो हातखुट्टा चल्छ हजुरको, जानेको एउटै सिप हडताल गरेर जानुहोस्, जति सक्नुहुन्छ यार जाल गरेर जानुहोस्, उभिएर लामो पालो कुर्ने हामीले मात्र हो, उभिएर लामो पालो कुर्ने हामीले मात्र हो, हजुरको शक्ति छ पेल पाल गरेर जानुहोस्, आउनुहोस् अब कडक चाल गरेर जानुहोस्, जति सक्नुहुन्छ यार जाल गरेर जानुहोस्।
3: बुलबुल बुलबुल बुलबुल बुल एउटा इरानी चरा। बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छूटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
7: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: हरि शरणम् ओम हरे शरणम्।

महाराज परीक्षित सुखदेव स्वामी ने बताउन भय से प्रसंग मास उनका दृषि प्रणाली भगवान परमात्मा नारायण हरि के करने वाला बने प्रार्थना कर रही थी। अनि यो पृथ्वी लयो के करने बने श्रद्धा खेरी में हेरदा हेरदे में आज छो आयो ब्रह्मा जी लाई ब्रह्मा जी को नाक को पाल बाट सानो बच्चा पैदा भो त्यो बालक पैदा भे देखना साथ अल्ली खेरमा मुसा जत्रो देखियो अल्ली खेरमा बरेल जत्रो तेती मात्र होइन हात्ती जत्रो र पहाड़ जत्रो भो तेई व्यक्ति को नाम हो बराह जे बोलो बराह अवतार भगवान को आकाशवाट बराह अवतार प्रभु को प्रार्थना आकाशवाट फूलमाला गुच्छा लाभ्रे को वृष्टि भगवान जलमय संसार में खोज्ते सुंगदे सवारी हुई बक्सु अनि हिरण्यक्ष नाम को दानव लेकर सातल में पृथ्वी लेकर राखे रहे चचिया पर सातल में गए पृथ्वी पकड़ाऊ गर्नु भएको थियो भगवान भन्यो हो जल भित्र सुगुर हुँदो रहेछ भन्यो भगवान तई जस्ता कुत्ता सिद्ध्याउने सुगुर भन्या म भगवान ने आज्ञा भो ते मेरे राष्ट्र में रेतवा तदवा बोलता गदा को झटारो छोड़ा थे च्याप सतरे परमात्मा ने तेरा दनक दिन थाल्भ अति घम संग्राम लड़ाई लड़दा लड़दा लड़दा लड़दा लड़दा हिरण्यक्ष नामगुरी को दानव ने डर लगो रगत पीप को धारा पाथी दिन थालो मायायुद्ध अनि ते पी तो मायायुद्ध शूद्र संचक्र ने प्रभु काट दिन भू रहा गो हिरण्यक्ष बने हेदा खेल मतलब भगवान बाप फुकाएर हाँ कोशिश कर एक झप लगाईदू परमात्मा ने गंडस्थल में गाला में जब छनो पछाड़ी गए हटो जुरुक्क उठो फेरी गए प्रभुमाथि आक्रमण फेरी कसर परमात्मा ने जब तेका जुल्फी में सतरे ताड़े तेके हाथ को खड़ग ताड़े पड़गाईद्भ हिरण्यक्ष को मरो हिरण्यक्ष को तेज भगवान में प्रवेश भगवान परब्रह्म परमात्मा बराकु जय जय भोम अनि तेका नौ भाई छोरा जन्मी सकते रहे जिसमदे में जेठो छोरा को नाम हो शकुनी शकुनी भनेको महाभारत को जुआड़े होइन अर्को चाहिँ शकुनी है त हिरण्यक्षको छोरा को नाम शकुनी शकुनी को छोरा को नाम वृकासुर जले शिवजीलाई शिर में हाथ राख्न दौड़ाउँछ पछि छैटौं दिन को दिन में सुन्नु होला अनि हिरण्यक्ष नाम गरेको दानवलाई मारेर आफ्नो दाराले टपकै टिपेर पृथ्वी भगवान परमात्माले निज ठाउँमा ल्याएर राखी बक्स्यो निज ठाउँमा ल्याएर पृथ्वी राखी बक्सेको कारणले गर्दाखेरिमा बराबतार परमात्माले ल्याएको पृथ्वी हुनाको कारणले यो कल्पको नाम हो सेतो बराबतार प्रभुले ल्याएको हुनाले श्री श्वेत बराह कल्प भन्ने नाम हो सेतो बराबतार भगवानले ल्याएको पृथ्वी हुनाले श्री श्वेत बराह कल्प भन्ने नाम रहेको हो सेतो बराबर त्यसै भएर सेतो बराह पाइन्छ नि अहिले बाहुन र छेत्री नाम फेरि फेरि खान थालेका छन् नि बुङ्गुर भन्दै सुंगुर हो के को बुंगुर हो बरु बुंगुर होना डुंगुर हो सकु नत्र सुंगुर हो कालो बाट भए सेतो सेतो बाट भए कालो ले बच्चा पैदा कर जात न मिले समय का लाई बच्चा प्रजनन हुँदै एउटै जात कालो मान्छे र गोरे मान्छे भने जस्तै हो कालो सुंगुर सेतो सुंगुर सुंगुर भने खान नहुने भने त्यो सेतो चाहिँ सुकिलो हुँदो रहेछ मोटो हुँदो रहेछ बाहुन र छेत्री चाटेका चाटै दसैँ पनि त्यसरी मान्ने खानेले दुई कुरा खानु नखानेले कुनै नखानु बस त्यही त्यसले सुँगेर हो यसले सुँगेर यसमा फरक नै महाराज परीक्षित यसै कारणबाट यसलाई भनिन्छ श्री श्वेत बराहकल्प वैपसोत मन्वान्तरे अष्टाविंशति तमे योगी भनेर संकल्प पढ्ने गरेपछि चाहिँ पढिन्छ सेतो बराह कल्प भगवान प्रभु को भयो अनि सेतो बराह अवतार परमात्मा ने पृथ्वी को रक्षा गर्नु भएको छ लोक कल्याणकारी ईश्वर को ध्यान मन कीर्तन गरेर यो पृथ्वी ल्याइदिनु भयो परमात्माले र त्यहाँबाट ब्रह्माजीले सारा सृष्टि को मुहान तयारी गरी ब्रह्माजीले पुनः सृष्टि को प्रारम्भ गरी बक्स्यो सृष्टि गर्नु भएको छ स्वयं नारायण अवतार भगवान बराह पनि हुनुभयो प्रभुलाई तब भक्त को लागि कम कठिन त भएन होला कहिले को माछा कहिले को कछुआ कहिले को सुंगुर कहिले को बाघ कहिले को यस किसिमबाट हयग्रीव इत्यादि परमात्माले धारणा गरी बक्स्यो तर लोकमा प्रभुले गरी बक्सेका सारा वैभवहरूको उपाख्यान महाराज परीक्षित हजुरलाई मैले प्रस्तुत गरे अब तपाई के सुन्न चाहि बक्सन्छ भनिकन सौनकादिका हजुरमा पौराणिक सुदले श्रीमद भागवतको महिमाको यथार्थ जानकारी आत्मशुद्धिको प्रकरण प्रमाण गराई बक्स्यो र संसारमा संसार र राजाले यस किसिमबाट जिति बक्स्यो र हरिभजनको प्रभाव प्रचुर रूपमा अगाडि बढाउनु भयो आज भन्यो भोलि भन्यो
जिंदगी यो बितुने हरि भजन कहिले नबोला आज भन्यो भोले भन्यो जिंदगी यो बितुने हरि

0: हरे भजन कहे ना बोला
1: हरे प्रभु भजन कहे ना बोला
0: हरे भजन कहे ना बोला।
2: महाराज परीक्षित सुखदेव ने बताउनु भयो यसै प्रसंगमा लौ त सबन कादृशेश्वरहरु अब यहाँहरुलाई म बताउँछु सृष्टि सम्बन्धीको प्रकरण केही पाँच-सात अध्याय रोकिएको थियो हिरण्यकश्यपको उपाख्यानले। अब फेरि सृष्टि सम्बन्धीको उपाख्यानले राजा परीक्षितलाई सुखदेव बडो प्रेम प्रभु सृष्टि सम्बन्धी उपाख्यान फेरि बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।

महाराज परीक्षित भाई सुखदेव स्वामी ने बताऊं अनुभव सौन का दृश्य प्रणाली ऐसे प्रसंग को बीच में एक दिन के भय सभने भगवान श्री हरि पर ब्रह्म परमात्मा नारायण वासुदेव प्रभुले डुल्लई ज्यादा प्रयागराज सवारी हुई बोक्ष्यो प्रयागराज मां दुई पौष मातेर करदम प्रजापति ने बिन्ती चढ़ाई बक्ष्यो भगवान नारायण आज मेरे दर्शन पाए बड़ा खुशी लागो धन्य प्रभो अद्य सफल जन्म अद्य में तारितम कुलम मेरे जन्म सफल भो कुल को उद्धार भो ईश्वर दर्शन पाए सकल मनोभावना को विकास हो चरण में सेवा करे थे ठीक से महाराज अब अरु कुरा कहीं छैन अब अरु कुरा कोई कुरा को आवश्यक छैन चिंतन छैन अप्ठारो छैन बाधा छैन तर तिमलाई म एउटा कुरा भन्छु है भन्नु के कुरा ईश्वर भनेर सोधा सब कुरा ठीक छ तर एउटा कुरा के परमात्मा भनेर सोधिबसेको थियो बाँकी अंशहरू केही पनि होइन मैले भनेको मान्छौ कर्दम प्रजापति भन्नुभयो हजुर मान्नु होला प्रभु तिमी विवाह गर है भनिबक्स्यो भगवानले ईश्वर यो त आश्चर्य कुरा हो मलाई विवाह गर्न त कल्पनै छैन ईश्वर किनभने छोरी मान्छेका नाममा काँचका पुतली छुन्न भन्ने प्रतिज्ञा भन्नुभयो कर्दम प्रजापतिले किनकि आफ्नो शरीरमा कफपित्त ज्वरा वायुले भरिया छ शरीर दुर्गन्धै दुर्गन्धले भरिएको हाम्रो शरीर हो कसैको पनि सफा छैन भित्री सफा कसैको हुन सक्दैन यहीँबाट रगत यहीँबाट पित्त यहीँबाट वीर्य यहीँबाट पित्त यहीँबाट बोसो यहीँबाट मासु यहीँबाट विष्ठा यहीँबाट मूत्र यहीँबाट राल खकार सिंगान आदि सबको भण्डार न हो यो त मलै मलको भण्डार शरीरभित्र त मलै मलको भण्डार न हो यहाँ बाहिरको जब कुकुरले चार्छ भनेर छालाले मरिदिएछ र अलि राम्रो भयो त नत्र यहाँ कुकुर झम्टेर आउँथ्यो उहिले चाट तर यहाँ जब जति सुकै मेकअप गरेर बाहिर हुनार जे गरून् त्यसै कारणले भित्र गन्धै गन्धले पूर्ण भएको यसलाई भन्छ मलको भण्डार दुर्गन्धको खाडल भन्छ यसलाई तर त्यो दुर्गन्धको खाडल दुर्गन्धको भण्डारले सत् वस्तुको नीतिगत कार्यमा अप्नाएर लिएर जानुपर्ने भएको कारणले अब त्यसभित्र म त यो दुर्गन्धले पूर्ण भएको शरीर छ त फेरि पत्ती बेहोरेर त्यो दुर्गन्धको सङ्ग्रह मैले किन गर्ने भगवान म विवाह गर्दिन कर्दम प्रजापतिले हुकुम भएको थियो यस्तो कर्दम प्रजापतिको वचन सुनेर श्रीहरि जगतका नारायण परब्रह्म हुकुम हुन्छ आज्ञा हुन्छ हेर बाबु कर्दम प्रजापति सृष्टि हो सृष्टि मलैबाट हो जब फक्रन्छ बुझेनौ मल नभएको ठाउँमा फक्रँदैन न त कोमलको फुल मल नभइकन न त तुलसी मल नभइकन न त पारिजात मल नभइकन फक्रनै सक्दैन नि यसै कारणले विश्व ब्रह्माण्डमा सारा सम्पूर्णमा मलको आवश्यक छ सृष्टिको मध्यमा मलको भण्डारले सृष्टिको उत्पादन गर्ने हो तयारी हो विवाह गर भन्ने बक्स्यो भगवान् प्रभु म विवाह नगरौँ होला भन्नुभयो मैले भने नमान्ने भने बक्सिएको थियो हजुरले भनेको नमाने कसले भने मान्ने त्यसो भने आजै विवाह गर भएर आज्ञा गरिबक्स्यो हस्त बरु केटीको भन्दाखेरिमा रोजाई गर न भन्दा म रोज्दिन प्रभु एउटै कुरा रोज्न चाहन्छु मैले बिहा गरे कि मेरी श्रीमतीबाट एउटा छोरो भएपछि त्यो पत्नी छोड्ने म जोगी भएर जङ्गल जाने हुन्छ त्यो मैले बिहा गरेकी पत्नीबाट एउटा छोरोसम्म पाउने त्यो छोरो पाएको भोलिपल्ट म हिँडिहाल्ने त्यसलाई छोडिदिने त्यसो हो भने बिहा गर्छु भने छोरो नपाउन्जेल त बसौला नि भन्नु बस्छु त नि भने ल त्यसो भने फाइगो ल तिमीलाई केटी व्यवस्था मिलाउने मेरो भाग भयो भनेर श्रीहरि जगतका नारायण सवारी हुई बस्छु र महाराज स्वयं भनु भन्नुभयो हजुर प्रभु तिम्रो तिनवटा छोरी होइन हो जेठी छोरी कसलाई देऊ आकुति रुचिलाई दिए कान्छी छोरी प्रसुति दक्ष प्रजापतिलाई दिए अब माइली छोरी दिए बहुती कर्दम प्रजापतिलाई लौ त मेरो भगवान त्यत्रो प्रकाण्ड विद्वान संसारले पूजित भएको मानिएको व्यक्तिले म जस्ताको छोरी बिहा गर्नु होला र भन्नुभएको थियो त्यो कुरा केही होइन मैले मिलाइसकेका छु बरु अन्त नभन सरासर गएर छोरी ल्याएर प्रयागराजमा देऊ भन्नुभयो पुष्करा व्रतकमा भगवान श्रीहरिबाट धन्य नारायण म ज्यादै रमाइलो लाग्यो मेरी छोरी त्यस्तो प्रकाण्ड विद्वानलाई दिन पाउनु विश्वले मानिएको व्यक्तिलाई मैले ज्वाइँ सायद भन्न पाउनु आजै लगेर दिन्छु भनेर सरासर छोरी लिएर जानुभयो कर्दम प्रजापति
आपसमा स्वयम्भु मन्दिर महाराज स्वयम्भु कहाँबाट भन्नुभयो कर्दम प्रजापतिले प्रभु हजुरलाई मेरी माइली छोरी उत्तन पाद र प्रेवृत्ति बहिनी दिन आएको हजुर भन्नुभयो है छोरी यिनै हुन् यता हो भन्नुभयो छोरी चाहिँलाई बस बसे तिमी मसँग बिहा गर्ने भन्नुभएको थियो डरले थरर बोल्नै सकेन बुवाले दिए भने दिने त भइ अलिअलि अब एउटा कुरा गर्छु तिमीले छोरो पाएपछि म बस्दिन नि तिमीसँग तिमीले छोरो नपाउन्जेलसम्म मात्र तिमीले छोरो पाएपछि म त तुरन्तै छोडिदिने छोरो नपाउन्जेलसम्म तिमीलाई म पत्नी भनेर बस्ने छोरो पाइसकेपछि तिमीलाई म छोड्ने मेरो स्वामी म पनि पछि पछि जान्छु म त जाने हो भन्ने कुम जर्काउन पाइँदैन नि पछिदेखि जगल्डै खाली छु भनिदिया छु त्यसो नगर है त भन्दा मेरो भगवान हजुरसँग धेरै चरिय बिताउन पाउँछु भने मेरो ईश्वर मलाई केही मतलबै छैन म विवाह गर्छु भने लाउ त ससुरा लौ छोरी देऊ छोरी दिनु हो जाऊ ससुरालाई बिदाई दिनुभयो दुलैपट्टि आज्ञा भयो लौ त दुलै साहेब तिमी मेरो पत्नी भएको म जतिको पति पाएको

सक्नुपर्ने हुन्छ, किनभने तिमी भरोसामा मेरो आधारमा पूर्ण विश्वास लिइसकेकी हुनाको कारणले म पति पाएपछि तिमीलाई पूर्ण विश्वास अवश्य सफल हुन्छु भन्ने विश्वास। अब सफलको घडी के हो त्यही भन त्यही पुर्याइदिन्छु भन्नुभएको थियो भगवान्। म हजुर जस्तो स्वामी पाएपछि मलाई अरू कुरा सब आनन्द छ, विश्व भ्रमण गर्नेको प्रबल आशा राखेको छु, यो विश्व ब्रह्माण्ड डुल्नलाई बहुत इच्छा छ भनेपछि लैन भनेर योग मार्गबाट तयारी भएको विमानको निर्मित गराएर भगवानले टक विमान बनाउनु भएको छ, यसै विमानमा चढेर जाउँ। संसार डुल्नु डुल्दै डुल्दै डुल्दै डुल्दै डुल्दै जान कहीँ गएर रोकिएको छैन सरकार। विमान आकाशमा उड्न पाएको, आजै बिहा भएको, श्रीमती श्रीमान दुई दाम्पत्य नव जीवन प्राप्ति भएको, हुन हारेर मैले अघि कति भन्ने खै क्या जब दिनमा भेटाएछु मेरो परमेश्वर क्या पति पाएछु भनिन्छ भैमान भाँडा भएर हिँडाइछ। यसै कारणबाट संसार सारा भ्रमण गर्दै गर्दै गर्दै आकाशमा जाँदाखेरिमा सहित रत्नामगिरीको पाल श्रीशैल विकण्ठ कामकोष्णी श्रीशैल आदि गिरिएका सारहरू सारा सम्पूर्ण कनजब डुल्दै जाँदा अयोध्या मथुरा माया काशी कान्छी अवन्तिका आदि गरिएका सहरहरू सारा सम्पूर्ण भ्रमण गर्दै गर्दै जाँदा आकाश अभिमानमा जब गएको वायु एनको प्रभावबाट हावाको गतिमा प्लेन उडेको विमान उडेको निर्मित राम गरेको विमान इच्छाधीनको विमान योग मार्गबाट निर्मित भएको विमान जुनै पनि किसिमको दवाईलाई तेल चाहिँदैन, पेट्रोल चाहिँदैन, डिजल चाहिँदैन, कुनै प्रकारको घुल चाहिँदैन, केही चाहिँदैन, सारा सम्पूर्ण संसार डुल्दै डुल्दै गएको हे मेरो नारायण हे मेरो हरि हजुरलाई मेरो कोटि प्रणाम छ, हजुरका प्रतिमा मेरो दण्डवत प्रणाम छ, मेरो ईश्वर म माथि क्षमा गर्नुहोस् म माथि दया बाबा राखी बसु ईश्वर बनिकन बारम्बार कन परमात्माको प्रार्थना भो भजन भो मनन भो कीर्तन भो प्रभुको चरण रूपी कमलमा ध्यान मनन कीर्तनको प्रभावबाट दिनचर्या सारा सम्पूर्ण प्रगतिको पदमा लम्काएर गइरहेका थिए। त्यसै बेलाका बीचमा लौ त मेरो ईश्वर जाँदा जाँदा जाँदा जाँदा अहिले डर लाग्दो प्रकारको बिन्दु शरणामृतको तलाउ नगीतमा आइपुग्न आँटु भन्ने समनको कथा हे सद्याबाट जय बलो श्रीमद्।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
2: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity, from modern classrooms to project-based learning and career

0: focused guidance. Students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Charakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Charakya Pathshala, empowering minds, inspiring futures.
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाट रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाट रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सुनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
8: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486-36175 र 98489-5076।
11: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
12: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
13: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
12: यो सोलर बलियो र भरपर्दछ।
14: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
15: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
16: खुसीको खबर,
17: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
16: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्ट्रोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
17: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: सूचना,
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
18: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
19: सूचना
20: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
19: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
20: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
19: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
20: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
19: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
21: के तपाई गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
19: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र